दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धी व्यवस्था अब मैथिली र लिम्बुमा मात्र सीमित नरहने भएको छ। प्रदेशसभाले प्रदेशभित्र बोलिने 13 मातृभाषालाई सरकारी कामकाजको कानूनी मान्यता दिने विधेयक पारित गरिसकेकै भाषिक अधिकारको दायरा समेत फराकिलो बनेको हो।
3: दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा हाल पुनर्निर्मित सड़कबाटै सवारी आवागमन गराउन थालिएको छ। आउँदो दशैंलाई मध्यनजर गर्दै थप सहज बनाउँदै लगिएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ।
2: दशैंका बेला वर्षदेखि खसीबोका र च्याङ्रा बिक्री गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष नबेच्ने भएको छ। दशैंको समयमा माग बढ़दा खाद्यले आपूर्ति गर्ने खसीबोका र च्याङ्राले बजार मूल्य नियन्त्रण गर्न सहयोग पुग्दै आएको थियो, तर यसपालि भने दशैंमा खाद्यले खसीबोका नल्याएको र मूल्य बढ़ने चिन्ता समेत उपभोक्तालाई छ।
3: दशैं तिहारका लागि चीनबाट ल्याउन लागिएका लत्ता कपड़ा, जुत्ता चप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरूद्ध हुँदा एकातिर व्यापारीको लगानी फस्ने सम्भावना छ भने अर्कोतिर चाड़पर्वको बजार महँगिएको छ।
2: जलवायु परिवर्तनको जोखिमले मधेसमा पनि ठूलो खतरा निम्त्याउन सक्ने विज्ञहरूले बताएका छन्। मधेस प्रदेशमा जलवायु जन्य प्रकोप खास गरी नदी तथा जल उत्पन्न विपदले ठूलो त्रासदी निम्त्याउन सक्ने विभिन्न अध्ययनले देखाएका हुन्। वर्षेनी नदी किनारको कटान, डुबान र पटानका कारणले मधेसमा कृषि उत्पादन, भौतिक पूर्वाधार र जनधनको हानि नोक्सानी हुने गरेको छ।
3: भोटेकोशी बाढ़ीपछि आइतबार सड़क सञ्जाल मार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ। नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेली ब्रिज सञ्चालनमा आएसँगै यातायात मार्फत जिल्लासँग अन्य जिल्ला जोड़िएको हो।
2: दशैं तिहार लगायतका चाड़पर्वको रौनक बढ़ेसँगै काठमाडौँ उपत्यका विभिन्न मठ मन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन्। चाड़पर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सड़कसम्म विभिन्न रंगका बत्तीले सजावट गरिएपछि धार्मिक स्थलको सौन्दर्य थपिएको छ।
3: इजरायलमा रोजगारीका लागि अपस्किल अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरी आवेदन दिनेमा पुरूष संख्या महिलाको भन्दा बढ़ी देखिएको छ। प्राप्त तथ्याङ्क अनुसार शुक्रबार दिउँसोसम्म इजरायल जान 739 जनाले आवेदन दिएका छन्। तीमध्ये 438 पुरूष र 271 महिला छन्।
2: तनहु जलविद्युत आयोजनाले निर्माण स्थलमा हुन सक्ने सम्भावित विपदको जोखिम न्यूनीकरण, जनशक्तिको सुरक्षा तथा आपतकालीन अवस्थामा प्रभावकारी उद्धार र प्रतिकार्य सुनिश्चित गर्न मुख्य बाद निर्माण स्थलमा विपद नमूना अभ्यास गरेको छ।
3: अब शेयर बजार गत साताको कारोबारमा नेप्से परिसूचक अघिल्लो साताको तुलनामा केही सकारात्मक देखिएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2587.25 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन 2591.80 बिन्दुमा बन्द भएको हो। गत साता नेप्से परिसूचक 4.55 अंकमाथि गएर बन्द भएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो डिस्क खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: यो चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ पीटीआई नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तीय सरकार निलम्बन गर्दै आपतकालीन लागू गरिएको छ। राष्ट्रिय आसिफ अली जरदारीले आइतबार प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको संघीय सरकारको सिफारिशमा आपतकालीन सम्बन्धी निर्णय स्वीकृत गरेका हुन्। संघीय सरकारले प्रान्तमा बढ़दो आतंकवादी गतिविधि नियन्त्रण गर्न स्थानीय सरकारले प्रभावकारी काम नगरेको आरोप लगाएको छ। तर पीटीआईले यसलाई निर्वाचित सरकार हटाउने र इमरान खानको राजनीतिक प्रभाव कमजोर बनाउने प्रयास भन्दै विरोध गरेको छ।
3: अब खेल र खेलाड़ीका खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले विजयी शुरूआत गरेको छ। ओमानमा जारी श्रृंखला अन्तर्गत आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।
2: अब कला तथा मनोरञ्जन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा पशुपति शर्माको अध्यक्षतामा नयाँ कार्य समिति आएको छ। प्रतिष्ठानको महोत्तरीको बर्दिवासमा सम्पन्न 9 महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो।
3: अब विचार विश्लेषण। मौन हिमालयको क्रन्दन शीर्षकमा डाक्टर रामहरि पौड्यालको।
4: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल,
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843180049।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्गा बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852055768।
9: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
11: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैं सुन्नुहोला।
12: रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
13: आज 2083 साल असोज 26 गते सोमबार, अक्टोबर 12 तारीक सन् 2026, नेपाल सम्बत 1146, असोज शुक्ल पक्षको द्वितीया तिथि।
12: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
13: बूढी गण्डकीमा आएको बाढ़ीले बेपत्ता पाँच जनाको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू हुने। भौतिक संरचनाको क्षति मूल्याङ्कनका लागि विज्ञ सहितको टोली परिचालन। पुल बगेको स्थानमा बेली ब्रिज निर्माणको काम आजदेखि शुरू हुने।
12: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न। दशैंमा छ दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने। आर्थिक वर्ष शुरू भएको तीन महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट।
13: दश वर्षमा 579 किलो सुन बरामद। निर्माणाधीन अरूण तीनको म्याद 2084 फागुनसम्म थप। दशैंका लागि रूट परमिट खुल्ला। सड़क सम्पर्कमा जोडिए बाढ़ी प्रभावित जिल्ला।
12: साउदी विमानस्थलमा दोस्रो पटक आक्रमण। एकजनाको मृत्यु 11 जना घाइते। राष्ट्रसंघद्वारा निन्दा। शक्तिशाली भूकम्पपछि पानामा संकटकाल घोषणा।
13: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित। कप्तान रोहित पौडेलको तेस्रो शतक पूरा। फिफा प्रतिबन्धको जोखिममा अफ्रिकी राष्ट्र बुर्किना फासो।
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: साझा खबरको सबैभन्दा शुरूमा, हिजो बूढी गण्डकी नदीमा आएको बाढ़ीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य आज बिहानैदेखि फेरि शुरू गर्ने तयारी बारेको प्रसंग।
12: गोर्खाको चुम नुम्ब्री गाउँपालिका छ स्थित लोकपा र चुमलिङ बीच सिरिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले खोला थुनिएपछि बूढी गण्डकी नदीमा आएको भीषण बाढ़ीपछि बेपत्ता भएका पाँचजनाको खोजी आज बिहानैदेखि शुरू हुने भएको छ। हिजोको बाढ़ीपछि चुमनुम्ब्री गाउँपालिका छ चुमचेतको उमलिङका दुई महिला र तीन पुरूष गरी पाँचजना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो राति जारी गरेको विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 9 जना विदेशी नागरिक सहित 95 जनाको उद्धार गरिएको छ। नेपाली सेनाका 4 हेलिकप्टर परिचालन गरी उद्धारको काम गरिएको थियो। प्राधिकरणका अनुसार हिजो बिहान करिब 5:30 बजे सिरिङ्गी हिमालबाट ठूलो पहिरो खसेर स्थानीय विङ गुङ खोला थुनिएको थियो। त्यसपछि बूढ़ी गण्डकी नदीमा लेदो सहितको ठूलो बाढ़ी आएको हो। बाढ़ीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको टोलीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै सल्लेर स्थित टाइम्स ऊर्जा प्रणालीका 12 जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा पुर्याइएको थियो। 700 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरी उद्धारको काम अगाडि बढ़ाइएको छ। बाढ़ीको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले गोर्खा धादिङ तनहु चितौन तथा नवलपरासीका सम्बन्धित निकाय र स्थानीय तहका 221 जना प्रतिकारीलाई समेत तत्काल परिचालन हुन एसएमएस मार्फत सूचना पठाएको प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
15: प्राधिकरणमा बिहान 6 बजे बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा तनहु नवलपरासीमा एसएमएस पनि दियौं र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सूचना निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले त्यहाँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहु, चितवन, नगरपुर सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पुष्टि कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन जिल्लाको सूचना निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
12: बाढ़ीबाट घर, पुल, जलविद्युत आयोजना, विद्यालय, खानेपानी आयोजना तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको छ। प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा 2 पक्के पुल, 2 झुलुङ्गे पुल र 1 बेली ब्रिजमा क्षति पुगेको छ। त्यस्तै 3 जलविद्युत आयोजना, 1 विद्यालय, 4 हवनकुण्ड, 4 भिडीगोड तथा 5 सवारी साधनमा क्षति पुगेको विवरण प्राप्त छ। बाढ़ी प्रभावित क्षेत्रको पुनः मूल्याङ्कनपछि क्षतिको विवरण तथा प्रभावित वडाको सूचीमा परिवर्तन हुन सक्ने पनि प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त सड़क तथा पुलको अवस्था अध्ययन गर्न सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका अधिकारीहरू सहितको टोली परिचालन गरिएको छ।
13: सड़क सञ्चालन र बेली ब्रिज निर्माणको सम्भाव्यता बारे पनि अध्ययन भइरहेको छ। बाढ़ी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सड़क र हेलिकप्टर मार्फत राहत सामग्री ढुवानी समेत शुरू गरिएको छ। गोर्खाका लागि मिनी ट्रक मार्फत टेन्ट 110 थान, त्रिपाल 110 थान, म्याट्रिस 440 थान, ब्लाङ्केट 440 थान, स्लिपिङ ब्याग 380 थान, सोलर बत्ती 175 थान, ज्याकेट 250 थान, खाद्य सामग्री 210 बाकस तथा अन्य सामग्री पनि पठाइएको प्राधिकरणले जनाएको छ। हेलिकप्टर मार्फत पनि टेन्ट, म्याट्रेस, सोलर बत्ती, ब्लाङ्केट लगायतका विभिन्न सामग्रीहरू पठाएको समेत प्राधिकरणले जनाएको छ। यसैबीच स्थानीय बासिन्दाका अनुसार शुरूमा भुइँचालो गएको जस्तो आवाज आएको थियो। लगत्तै बूढी गण्डकीमा पहिलो बाढ़ी आयो। यसलाई चेतावनी मानेर स्थानीय सुरक्षित स्थानतर्फ गए, जसका कारण पछि आएको लेदो सहितको ठूलो बाढ़ीले घरखेत, पुल र जलविद्युतमा क्षति पुर्याए पनि धेरै मानवीय क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाहरूको भनाइ उद्धृत गर्दै गोर्खाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच भदौ 10 गते भोटेकोशी बाढ़ीमा 269 बालबालिकाले अभिभावक गुमाएको पाइएको छ। सम्पर्कविहीन भएका 41, आमा गुमाएका सम्पर्कविहीन भएका 67 र बुवा गुमाएका सम्पर्कविहीन भएका 161 बालबालिका छन्। यो राष्ट्रिय बाल अधिकार परिषदले गरेको बाढ़ी प्रभावित बालबालिकाको प्रारम्भिक प्रतिवेदन 2083 तथ्याङ्क हो। परिषदका अनुसार अन्य 315 बाल बालिका पनि बाढ़ीबाट प्रभावित छन्। उनीहरूका अभिभावक सुरक्षित रहे पनि बाढ़ीका कारण प्रभावित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ी प्रभावित तथा अभिभावक गुमाएका बाल बालिकाको व्यवस्थापन, सुरक्षा र हुर्काईमा चुनौती औल्याउँदै त्यसबारे ध्यान दिने पनि प्रतिवेदनले सिफारिश गरेको छ। बाढ़ी प्रभावित भएर नुवाकोट र रसुवाका होल्डिङ सेन्टर तथा घरमा रहेका विपत्त संकटग्रस्त घोषित क्षेत्रबाट विस्थापित भई काठमाण्डुका विभिन्न गुम्बामा आश्रित बाल बालिकाको विवरण लेखाजोखा गरी परिषदले प्रारम्भिक तथ्याङ्क तयार पारिएको जानकारी दिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र मधु आचार्य विजय हुनुभएको छ। विजय भएपछि पत्रकारसँग कुरा गर्दै नवनिर्वाचित उपसभापति आचार्यले भन्नुभयो,
16: अब मलाई लाग्छ अझ बढी काम गर्नुको लागि हामीलाई जिम्मेवार बनाउनु भएको छ। त्यसै यतिखेर दायित्वमा यो जिम्मेवारीमा पुग्दाखेरि एउटा ठूलो जुन चाहिँ जनताको भरोसा, पार्टीका साथीहरूको भरोसा जुन छ, त्यो चाहिँ मतलब प्राप्त भएको र त्यो पूरा गर्नको लागि तदनुरूप चाहिँ पार्टीलाई बदल्नको लागि काम गर्नुपर्ने स्थिति चाहिँ बनियो भन्ने कुरा चाहिँ महसुस गर्छ।
13: उपसभापति समावेशी तर्फ पनि विनोद कुमार चौधरी निर्वाचित हुनुभएको छ। त्यस्तै महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा विजयी हुनुभएको छ। महिला महामन्त्री तर्फ भने डाक्टर डीला संगरोला पन्त निर्वाचित हुनुभएको छ। त्यस्तै कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको पनि मतगणनाको काम अगाडि बढ़ने निर्वाचन समितिले जनाएको छ।
17: भोटेकोशीमा बाढ़ी आएको डेढ महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्कमा जोड़िएका छन्। दुई जिल्ला जोड्ने फलाको खोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि सवारी साधन सञ्चालनमा ल्याइएको हो। नेपाली सेनाको सहयोगमा उक्त ब्रिज जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा सवारी साधन चल्न थालेको गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी सरसुवा गढ़ी सड़क योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो। विदुरको ढुंगे बजारदेखि नुवाकोट रसुवाको सीमा क्षेत्र त्रावतीसम्मको दूरी 10 किलोमिटर छ। 10 भदौको बाढ़ीले पुल र सड़क बगाउँदा दुई जिल्ला बीचको सड़क सम्पर्क टुटेको थियो। फलाको खोलामा 73 मिटर लामो एक्रो ब्रिज जडान गरिएको ओझाले जानकारी दिनुभयो। स्याफ्रुबेसीमा पनि बेली ब्रिज जडानको तयारी थालिसकिएको उहाँको भनाइ छ। शुक्रबारबाट बाढ़ीले क्षति गरेको सड़क र पुल बगाएर सवारी साधन सञ्चालनमा ल्याइएको कालीगण्डकी करिडोर बेनी जोमसुम कोरोला सड़क योजना कार्यालय जोमसुमका योजना प्रमुख तेजस्वी शर्माको भनाइ रहेको छ। दशैंका लागि रूट पर्मिट खुला गरिएको छ। हिजोबाट पर्वत बागलुङ जोड्ने मालढुंगा स्थित कालीगण्डकीको पुलको पहुँच सड़क बगाएपछि दुई जिल्ला सीधा सड़क सम्पर्कमा जोड़िने चरणमा छन्। सोमबारदेखि खुल्न थालेका छन्। यसैबीच यस वर्षको दशैंमा छ दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने भएको छ। बडा दशैंको छ दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा अर्थात ओपीडी बन्द गर्ने भएका हुन्। फूलपादीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको हो। अस्पतालमा इमर्जेन्सी तथा अत्यावश्यकीय उपचार सेवा भने 24 घण्टा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग बताउनु उहाँका अनुसार दशैंका बेला स्वास्थ्य कर्मीको विदा पालो गरेर बस्न र ओपीडी सेवा बन्द भए पनि इमर्जेन्सी सेवा थप व्यवस्थित पार्न अस्पतालहरूलाई निर्देशन दिइएको छ। चाडबाडका बेलामा ड्यूटीमा खटिएका स्वास्थ्य कर्मी अन्य दिन विदा बस्न सक्नेछन्। दशैंका बेला नियमित ओपीडी बन्द हुन्छन् तर इमर्जेन्सी सेवा चाहिँ प्रभावकारी र व्यवस्थित हुन्छ। अप्ठ्यारो तथा जाँच गर्नै पर्ने बिरामीले इमर्जेन्सीमै गएर जाँच गर्न सक्ने पनि अधिकारीले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले नजिकै गरेका बडा दशैंमा केही दिन विदा भए पनि नेपाल सम्बत तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न पनि निर्देशन दिइएको जनाएको छ। मन्त्रालयले बिरामीलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई अत्यावश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको छ। बडा दशैंको बेला 24 घण्टा सेवा र आकस्मिक सेवा अस्पतालले बन्द गर्न पाउने छैनन्। यसबाहेक दशैंपछि पनि अपरेशन वा उपचार गर्न मिल्नेलाई डिस्चार्ज गरिने अस्पतालहरूले जानकारी दिएका छन्। चाडबाडको बेला नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने जोखिम तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै हुने मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। दशैंका बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ तर इमर्जेन्सी अवस्थाका बिरामीको भन्ने शल्यक्रिया नरोकिने पनि अधिकारीले बताउनु भयो।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बुढी गण्डकीले पुल बगाएको स्थानमा आजैबाट बेली ब्रिज निर्माणको काम थालिने,
18: पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको देखाउ र त्यसको चाहिँ तुरन्त निर्माण गर्नुपर्नेछ भने सँगसँगै जुन घरहरू बगाएका छन् तिनीहरूको घरहरू बगाउने बासिन्दाहरूको लागि चाहिँ अस्थायी आवास र निजी आवासको काम पनि सँगसँगै प्यारलली शुरू गर्नुपर्ने हुन्छ।
17: आर्थिक वर्ष शुरू भएको 3 महिनापछि सुदूरपश्चिम सरकारले ल्यायो बजेट, 10 वर्षमा 579 किलो सुन बरामद लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
19: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
17: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
19: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतलास समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
17: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
19: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
17: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं।
12: सेभ द चिल्ड्रेन, लाकोस र म्यानिकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
20: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
21: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
22: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
21: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
22: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
0: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोसिलो खानेकुरा बाँडौ।
21: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
13: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा 10 वर्षमा 579 किलो सुन बरामद शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। नेपालमा सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान भयो। संगठित गिरोहका नाइकेदेखि प्रहरी अधिकारीहरूसम्म माथि मुद्दा चल्यो तर तस्करी भने रोकिएको छैन। भित्रपृष्ठमा स्थानीय बजार र खतराको घण्टी सरकार ढिलो बिउजियो शीर्षकमा सुदीप कैनी लेख्नु भएको खबर प्रकाशित छ। बुढी गण्डकी नदीको आरूघाट भन्दा माथि जल सतह मापन यन्त्र नै राखिएको छैन। बुढी गण्डकीको पनि सहायक नदीमा बाढ़ी आएकाले पूर्व सूचना प्राप्त गर्न ढिला भएको हो। स्थानीयले टेलिफोन र सामाजिक सञ्जालबाट सचेत गराउँदै बस्ती खाली गराउँदा कम मानवीय क्षति भएको छ। सुदूरपश्चिम सरकारले 3 महिनापछि ल्यायो 5.25 अर्ब घाटा बजेट शीर्षकको खबर अर्जुन शाह र रंजना विसीले लेख्नु भएको छ। यो धनगढ़ीबाट प्रकाशित खबर हो। एक असारमा प्रस्तुत बजेटकै आधारमा बजेट निर्माण गरिएको र त्यसबेला उल्लेख गरिए अनुसार बचत रकमलाई नै निरन्तरता दिएको आर्थिक मामिला मन्त्रीले दावी गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा भत्किएको आपूर्ति श्रृंखला घाटामा किसान फाइदा बिचौलिया उपभोक्ता महँगीमा शीर्षकको खबर कृष्ण प्रसाईले लेख्नु भएको छ। नेपाल कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 सम्मका बिचौलिया संलग्न हुन्छन् जसकारण उपभोक्ता मूल्य किसानले पाउने मूल्यभन्दा 7 गुणासम्म महँगो हुने सरकारी प्रतिवेदनको निष्कर्ष छ। एकै दिन 60 फरक कम्पनीका 3075 ग्यास शीर्षकको खबर पनि प्रकाशित छ।
13: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फोड्दा बाढ़ी आयो सिमोडको प्रारम्भिक विश्लेषण शीर्षकमा खबर छापिएको छ। बाढ़ीले 4 जलविद्युत आयोजना प्रभावित शीर्षकमा अर्को खबर छ। मिलन विश्वकर्माले लेख्नु भएको हो। बुढी गण्डकी नदीमा हिजो बिहान आएको आकस्मिक बाढ़ीले निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीले आयोजनाका क्याम्प आवास निर्माण सामग्री र उपकरणमा क्षति पुर्याउनुका साथै पहुँच मार्ग र बेली ब्रिज समेत बगाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रारम्भिक विवरण अनुसार बुढी गण्डकीको दोभान खोला खोला र माछा खोलाका आयोजनामा क्षति पुगेको छ। यसअघि त्रिशुली र कालीगण्डकी करिडोरका आयोजना समेत बाढ़ीबाट प्रभावित हुँदा निर्माणाधीन जलविद्युत आयोजनाको निर्माण र सञ्चालन थप प्रभावित हुने देखिएको छ। 341 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र नै बाढ़ीले बगाएको छ। क्याम्पमा कर्मचारी तथा श्रमिकका लागि बनाइएका आवास र घरहरू बग्नुका साथै निर्माण सामग्रीमा समेत क्षति पुगेको छ। अर्को खबर छापिएको छ। विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन संघीयता कार्यान्वयन प्रदेशको अधिकार र वित्तीय स्रोत मुख्य एजेण्डा शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। आगामी 27 र 28 असोजमा विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुन लागेको छ। सम्मेलनमा संघीयता कार्यान्वयन प्रदेशको अधिकार बाँडफाँड वित्तीय स्रोतको उपयोग र असल अभ्यासको आदान प्रदान मुख्य एजेण्डा रहेको पनि उल्लेख गरिएको छ। धनीलाई थाहै नदी एक रोपनी जग्गा बिक्री शीर्षकमा अर्को खबर छ। ओडा जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका कर्मचारीकै मिलेमतोमा काठमाडौँको ताहाचल स्थित एक रोपनी जग्गा धनीलाई थाहै नदी बिक्री भएको खुल्न आएको हो। यो घटनामा प्रहरीले ओडा अध्यक्ष र कर्मचारी सहित 16 जना विरूद्ध मुद्दा हालेको पनि उल्लेख गरिएको छ। अर्को खबर सञ्चालनमा आयो बेत्रावती बेली ब्रिज शीर्षकमा छापिएको छ।
3: सरकारले सार्वजनिक गर्यो नागरिक बजेट शीर्षकमा खबर छ। सरकारले पहिलो पटक नागरिक बजेट ल्याएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक व्यवस्था अनुसार गत 15 जेठमा सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 बजेटलाई नै आम नागरिकले सजिलै बुझ्न सक्ने गरी सरल भाषामा प्रस्तुत गर्दै नागरिक बजेट ल्याइएको हो। अर्थ मन्त्रालयले हाल कार्यान्वयनमा रहेको चालू आर्थिक वर्षको बजेटलाई आम नागरिकले सजिलै बुझ्न सक्ने सरल र स्पष्ट भाषामा प्रस्तुत गरिएको विवरण शनिबार गरेको पनि उल्लेख गरिएको छ। नागरिक दैनिकमा भने 9 किलोमिटर सड़क 5 वर्षमा बल्ल आधा शीर्षकमा भीम चापागाईले इलामबाट लेख्नु भएको खबर छापेको छ। 2 वर्षमा सक्ने गरी ठेक्का लिएर 5 वर्षमा आधा पनि नगर्ने खड्का कृष्ण सक्षम जेबीका प्रोपराइटर जाजरकोटका प्रकाश खड्का रहेको उल्लेख गरिएको छ। प्रकाशको नाममा निर्माण व्यवसाय गर्ने चाहिँ उहाँका बाबु रत्नबहादुर हुनुहुन्छ। रत्नबहादुर छेडाघाट नगरपालिकाको मेयर पनि रहेको उल्लेख गरिएको छ। नागढुङ्गा मुगलिन सड़क शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा डेढ़ महिनामै 3 ठूला प्राकृतिक विपत्ति, बूढ़ी गण्डकी बाढ़ीमा 5 बेपत्ता, 45 घर, 4 जलविद्युत, 4 पुल, 34 गोठमा क्षति भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको छ। 2 अर्ब खर्चेर गण्डकी र लुम्बिनीमा सूचना महामार्ग बन्दै शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको हो। झण्डै 1 दशकदेखि अल्झिएको यो परियोजना निर्माणका लागि नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकम जिम्मेवारी दिएको छ। यसका लागि दुवै निकायका बीचमा हालै सम्झौता भएको उल्लेख गरिएको छ। दशैंमा खाद्यले ल्याएन खसी बोका, मूल्य बढ़ने चिन्ता शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ। जेएनजी आन्दोलन, भ्रष्टाचार एवं सुशासनको नाममा सत्तामा आएको अहिलेको सरकारले बजार भाव नियन्त्रण गर्न नसकेको उल्लेख गरिएको छ। उद्योगी व्यापारीले विभिन्न नाममा सामानको मूल्य बढ़ाउँदै आएका छन्। सरकारले अहिलेसम्म कसैलाई कार्यवाही गरेको उदाहरण नभएको भनेर खबरमा उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा भने मेलम्चीको पानी पर्खँदै उपत्यकावासी शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा बड़ा दशैंको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै शीर्षकमा खबर छ। बड़ा दशैंको दोस्रो दिन आज नवदुर्गा मध्ये माता ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदैछ। ब्रह्मचारिणीको अर्थ ब्रह्ममा लीन भएकी वा तपस्यामा आचरण गर्ने देवी भन्ने हो। उहाँको स्वरूप अत्यन्त शान्त, सौम्य र ज्योतिर्मय रहेको पनि उल्लेख गरिन्छ। शरीरको रंग गोरो र चमकदार छ। उहाँले सेतो वस्त्र धारण गर्नुभएको र आफ्नो दाहिने हातमा जप गर्नका लागि अक्षय माला, रुद्राक्ष र स्फटिकको माला समातेको विषयवस्तु र इतिहाससँग जोडिएर खबर लेखिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक भएको क्षेप्रास्त प्रहारमा 1 जनाको मृत्यु भएको छ भने 11 जना घाइते भएका छन्। साउदी सैन्य प्रवक्ताका अनुसार विमानस्थलमा एक क्षेप्रास्त खसेको थियो, जसका कारण यात्रु हल नम्बर 4 भीषण आग लागि भएको छ। यसअघि शनिबार सोही विमानस्थलमा भएको अर्को आक्रमणमा 13 जनाको मृत्यु हुनका साथै 308 जना घाइते भएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले साउदी अन्तर्राष्ट्रिय विमानस्थलमा यमनको हुती विद्रोहीले गरेको आक्रमणको निन्दा गर्नुभएको छ। महासचिव गुटेरेसले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको समेत उल्लेख गर्नुभएको छ। आक्रमणमा शनिबार भने 12 जनाको मृत्यु भएको र कैयौं सर्वसाधारण घाइते भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै यस्ता आक्रमण तत्काल रोक्न उहाँले आह्वान समेत गर्नुभएको छ। र शक्तिशाली भूकम्पपछि लगातार आएका प्रकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले संकटकाल घोषणा गरेको छ। अधिकारीहरूका अनुसार भूकम्पबाट देशका सबै 10 प्रान्त र 2 आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभएको बताइए पनि 27 जना भने घाइते भएका छन्। शुक्रबार 7.7 र 6.6 म्याग्निच्युडका 2 शक्तिशाली भूकम्प गएपछि केन्द्रबिन्दु नजिकका भवन भत्किएका थिए। त्यसपछि प्रकम्प गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
5: साझा खबरमा अब खेल खबर. आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ. नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानडा 48.4 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो. नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेल्नुभयो भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई दुई विकेट लिनुभयो. जितसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग दुईको अंक तालिकामा छैठौं स्थानमा उक्लिएको छ. नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेलले क्यानडा विरूद्ध ओडीआई क्रिकेटमा तेस्रो शतक पूरा गर्नुभएको छ. अफ्रिकी राष्ट्र बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ. महासंघले आगामी दिनमा व्यवस्थापन र अन्तर्राष्ट्रिय नतिजामा सुधार गर्न नसके हस्तक्षेप गर्ने राष्ट्रपति इब्राहिमले चेतावनी दिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले खबर उल्लेख गरेका छन्. र भारतले तेस्रो टी20 आईमा पाउना टोली वेस्ट इण्डिजलाई 14 रनले हराएको छ. इन्डोरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले 20 ओभरमा सबै विकेट गुमाएर 223 रन बनाएको थियो. प्रत्युत्तरमा वेस्ट इण्डिजले 20 ओभरमा 7 विकेटको क्षतिमा 209 रन बनाउन सक्यो.
6: बुढी गण्डकीको बाढीपछिको उद्धार, राहत र पुननिर्माण सँगै अघि बढ़ाउने कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
5: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ.
7: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ. सम्भावित जोखिम बारे सचेत रहौं. बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं.
5: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं.
7: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
5: र नेपाल प्रहरी 100. बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी.
6: सेभ द चिल्ड्रेन र फोकस नेपालको साझेदारीमा धादिङ जिल्लाद्वारा जनहितमा जारी.
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
6: साझा खबरमा अब बुढी गण्डकी बारी र पुननिर्माणको कुरा. गोर्खाको बुढी गण्डकीमा आएको बारीले थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ. पूर्व सूचना भएका कारण मानवीय क्षति कम भए पनि पुल, घर तथा बारी पूर्ण रूपमा बढ़ेको छ भने यस्तो अवस्थामा सरकारले कसरी काम गरिरहेको छ? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महसँग कुराकानी गरेका छौं.
24: पक्की पुल दुईवटा, जोलिङ्गे पुल दुईवटा, जलविद्युत तीनवटा, त्यसपछि घर क्षतिहरू पनि पूर्ण रूपमा 45 र आंशिक 27 छ. यसको अझ अपडेट अध्यावधि हुने क्रममा छ अहिलेसम्मको डेटा अनुसार. त्यसरी गोठ क्षति धेरै भएको छ 34, त्यसपछि बंगुरको गोठ क्षति भनेर 12 र सवारी साधन 3 को विवरण हामीसँग छ. त्यो चाहिँ क्षतिका भए. यो क्षतिको सँगसँगै हामीले क्लस्टर लिडहरूको, जहाँ जोलुङ्गे पुल पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको विभागहरूको प्रतिनिधिज्यूहरू पनि हुनुहुन्थ्यो, डिसाबहरू लगायत, उहाँहरूले चाहिँ यो तुरन्तै बेली ब्रिज चाहिँ तुरन्तै त्यहाँ चाहिँ एउटा सेटअप गर्ने भन्ने पनि माननीय मन्त्रीज्यूको पनि निर्देशन छ र त्यही अनुसार उहाँले काम पनि गरिराख्नु भएको छ.
6: बाढी पीड़ितका लागि प्राधिकरणले 3 ठोस काम के गर्छ र ती काम कहिलेसम्म पूरा हुन्छन्? केही छ
24: मुख्य गरी चाहिँ अहिले हामीले गर्ने भनेको चाहिँ जुन यो सुरक्षित स्थानमा राखिएका बासिन्दाहरू हुन्छ उहाँहरूलाई चाहिँ राहत र बन्दोबस्तीका सामग्री नै हो. उहाँलाई चाहिँ सुरक्षित स्थानमा राखेको, उहाँलाई अब खाद्यान्नदेखि लिएर बस्नको लागि अब कपडाहरू होइन, ब्ल्याङ्केटहरू सुत्नको लागि व्यवस्था होइन, ठाउँकै पनि व्यवस्था गर्नुपर्ने हुन्छ पहिलो हो भने. अर्को कुरा चाहिँ अब त्यहाँ अब जुन चाहिँ मेनली यो टुटेकोहरू ब्रिजको कुराहरू छ, जसले चाहिँ अब हाम्रो चाडपर्व पनि नजिकै गर्दाखेरि आवत जावत अलिक बढी नै गर्नुपर्ने र अब अलिकति बिजी भनौँ न व्यस्त पुलहरू नै बढी आवश्यक पर्ने पुलहरू नै बगाएको छ.

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuasabha 95.5 MHz.

बूढी गण्डकी नदीमा आएको बाढ़ीमा परि पाँचजना सम्पर्क विहीन 47 जनाको सकुशल उद्धार, विभिन्न भौतिक संरचनामा व्यापक क्षति। कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 तहसम्म बिचौलिया संलग्न, घाटामा किसान, फाइदामा बिचौलिया र महँगीको मारमा भने उपभोक्ता। सुन तस्करीको जालो भत्काउन संगठित गिरोहमा संलग्नमाथि मुद्दा चलाइँदा पनि तस्करी रोकिएन, 10 वर्षमा 579 किलो सुन बरामद। साउदी अरबको विमानस्थलमा गरिएको क्षेत्रास्त्र आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु, यमनको हुती विद्रोहीले हमला गरेको साउदी सरकारको आरोप। र आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टूमा नेपालको महत्वपूर्ण जीत, क्यानाडा विरूद्ध 24 रनको जीत।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एडेसिभ ब्रान्ड राजीको दस्त मजाले दस्त
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Pro, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्री डे for my Thailand holiday।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
5: गोर्खा स्थित बुढी गण्डकी नदीमा आएको बाढ़ीमा परि 5 जना सम्पर्कविहीन भएका छन्। हिजो बिहान गोर्खाको चुम्लुम्री गाउँपालिका 6 लोकपादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गई नदी थुनेर आएको लेदो सहितको बाढ़ीमा परि उनीहरू सम्पर्कविहीन भएका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भेडीगोठमा रहेका 2 महिला र 3 पुरूष सम्पर्कविहीन छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र प्राविधिक टोली परिचालन गरिएको छ। नेपाली सेनाका 127, नेपाल प्रहरीका 133 र सशस्त्र प्रहरीका 177 गरी 437 जना सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। नेपाली सेनाका 4 हेलिकप्टर प्रयोग गरी हालसम्म 47 जनाको सकुशल उद्धार गरिएको छ भने प्रहरीले इलाका प्रहरी कार्यालय आरूघाट र टाइम्स ऊर्जाका कर्मचारी गरी दर्जनौलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको छ। विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीको नेतृत्वमा खटिएको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ। घटनाबारे थप अध्ययनका लागि भूगर्भविद सहितको टोली, बेलीब्रिज निर्माण अध्ययनका लागि प्राविधिक टोली तथा स्वास्थ्य क्षेत्रका अधिकारीहरूलाई तयारी अवस्थामा राखिएको छ। यसैबीच बुढी गण्डकी तटीय क्षेत्रमा पर्ने गोर्खा आरूघाटमा प्रहरीले 5:30 बाढ़ीको सूचना फेसबुक मार्फत प्रवाह गरेको जनाएको छ। सरकारी निकायबाट जारी भएको बाढ़ीको पहिलो सूचना यही थियो। बाढ़ी पूर्वानुमान महाशाखा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने 6 मात्र बाढ़ीको सूचना प्राप्त गरेको जनाएको छ। महाशाखाले बाढ़ीबाट सुरक्षित रहन आग्रह गरिएको एसएमएस 6:40 जोखिम क्षेत्रका बासिन्दाको मोबाइलमा पठाएको थियो। महाशाखाले बाढ़ीपछि 2,00,000 एसएमएस पठाइएको जनाएको छ। बाढ़ीको सूचना प्रवाहमा 1-1.5 घण्टासम्म ढिला भएको महाशाखाका उपनिर्देशक तथा प्रवक्ता राजन भट्टराईले स्वीकार गरेका छन्। बाढ़ी 4:30 नै शुरू भएको देखिन्छ। 6:30 6:40 हामीले माथिल्लो क्षेत्रका बासिन्दालाई एसएमएस गरौं, तल्लो क्षेत्रका बासिन्दालाई 9:00 मेसेज पठायौं उनले भने। आकस्मिक रूपमा आउने बाढ़ीबारे पूर्व जानकारी हुने संयन्त्र नभएको र बुढ़ी गण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरूघाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको भट्टराईको भनाइ छ। आरूघाटबाट पहिरो गएको क्षेत्र चुम्लुम्री 6 तुम्चे क्षेत्र करिब 65 किलोमिटर टाढा पर्छ। बुढ़ी गण्डकीको पनि सहायक नदीबाट बाढ़ी आएको हो। सरकारले प्रवाह गरेको सूचना आरूघाट भन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण स्थानीयले गरेका छन्। यसैबीच बाढ़ीबाट धारचे चुम्लुम्रू गाउँपालिका क्षेत्रका 3 जलविद्युत आयोजनामा पनि बाढ़ीले क्षति गरेको छ। चुम्लुम्री सल्लेरीमा निर्माणाधीन 341 मेगावटको अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको क्याम्पमा बाढ़ीले क्षति पुर्याएको हो। उपकरण बाढ़ीले बगाएको आयोजनाले जनाएको छ। दोवानको 24.5 मेगावट क्षमता को जलविद्युत आयोजनाको क्याम्प र बेलीब्रिजमा पनि क्षति पुगेको छ। 16 मेगावट क्षमताको माछाखोला जलविद्युत आयोजनाको पहुँच सड़कमा पनि क्षति पुगेको छ। यसैबीच बाढ़ीका कारण नदी तटीय क्षेत्र र आसपासका संरचनामा पनि ठूलो क्षति पुगेको जनाइएको छ। विपद प्राधिकरणका अनुसार श्रीदिवास जोड्ने पुरानो झोलुङ्गे पुल र माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। त्यस्तै बाढ़ीका कारण न्याकचेतमा 1 घर बगाएको छ। त्यसैगरी धारचे गाउँपालिकाको सल्लेरीमा निर्माण रिलायन्स ऊर्जा कम्पनी र आसपासका 8 घर बगाएको छ। त्यस्तै माछी खोलाको तल्लो बस्तीका झण्डै 2 दर्जन घर जोखिममा परेका छन्। प्राधिकरणका अनुसार आरूघाट गाउँपालिकाको नयाँ पुल स्थित गोर्खा धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगेको छ। त्यस्तै आरूघाट ओडा नम्बर 2 र 3 जोड्ने सोतीको फलामे पक्की पुल पनि बगाएको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाउनका साथै 2 टेलिफोन टावर र 50 बिजुलीको पोलमा पनि क्षति पुगेको छ।
4: किसानले आफ्नो उत्पादन खेतमै बिक्री गर्दा पाउने शुद्ध मूल्य अर्थात फार्म गेट मूल्यको वृद्धिदर 8 वर्ष यताकै न्यून भएको छ। तर त्यही कृषि उपजका लागि उपभोक्ताले भने किसानले पाउने मूल्यभन्दा कैयौं गुणा बढ़ी तिर्नु परेको सरकारी प्रतिवेदनले देखाएको छ। यसले कृषि उपजको आपूर्ति श्रृंखलामा रहेका विभिन्न तहका बिचौलियाले नाफा लिइरहेको देखिन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको कृषि उपज मूल्य सूचकांक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष 2082-83 को अन्तिम त्रैमासिक वैशाख जेठ र असारमा किसानले खेतमै पाउने कृषि उपजको मूल्य 2.04% मात्रै बढ़ेको छ। प्रतिवेदनमा भनिएको छ यो 8 वर्ष यताकै न्यून वृद्धि दर हो। आर्थिक वर्ष 2081-82 अन्तिम त्रैमासमा खेतमै किसानले पाउने कृषि उपजको मूल्य 3.06% बढ़ेको थियो। त्यसअघि भने कृषि उपजको मूल्य वृद्धिदर औसतमा 5-10% रहने गरेको प्रतिवेदनले जनाएको छ। किसानले आफ्नो उत्पादन बजार वा संकलन केन्द्रमा पुग्नु अघि व्यापारीलाई खेतमै बिक्री गर्दा प्राप्त गर्ने मूल्यमा हुने परिवर्तन मापन गर्न कृषि उपज मूल्य सूचकांक प्रयोग गरिन्छ। प्रतिवेदनमा भनिएको छ फार्म गेट मूल्य स्थिर रहेको देखिन्छ, जसले समग्र खाद्य मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न मदत गरेको छ। तर उपभोक्ताले भने महँगो मूल्य तिर्नुपर्ने अवस्था भने कायमै छ। किसानले थोरै मूल्य पाउँदा उपभोक्ताले भने निकै बढ़ी मूल्य तिर्न बाध्य भइरहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताए। सरकारी प्रतिवेदन अनुसार नेपालमा कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 तहसम्मका बिचुलेबाट गुज्रिन्छ। यसले उपभोक्ताले तिर्ने मूल्य किसानले खेतमै पाउने मूल्यभन्दा 7 गुणासम्म बढ़ी हुने गरेको छ।
5: सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान गर्नुका साथै संगठित गिरोहमा संलग्नमाथि मुद्दा चलाइँदा पनि तस्करी रोकिन सकेको छैन। पछिल्ला 1 दशकमा देशमा हवाई र स्थलमार्ग हुँदै तस्करी गरिएको 579 किलो र 218 ग्राम सुन बरामद भएको छ। पछिल्लो पटक बिहिबार काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो 750.68 ग्राम सुनसहित 3 चिनिया नागरिक पक्राउ परेका छन्। प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्काका अनुसार चिनिया नागरिक 47 वर्षीय झौ लाङक्विन, 37 वर्षीय हान फेई र 36 वर्षीय वाङ जियान जेङ बिहिबार पक्राउ परेका हुन्। लेदो बनाई ल्याएर राखिएको सुन उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बरामद गरेको थियो। सुन तताउने र गलाउने, ढिक्का बनाउने र जोड्ने उपकरण पनि बरामद गरिएका छन्। तस्करीमा संलग्न चिनिया नागरिकले हाल अमेरिका बस्ने एक व्यक्तिको घर मासिक 3,30,000 रूपियाँ भाड़ा तिर्ने गरी लिएर सुन पगाल्ने र बिस्कुट बनाउने गरेको पाइएको छ। उनीहरूले त्यो घर 8 साउनदेखि भाड़ामा लिएर 4 महिनाको भाड़ा 13,20,000 रूपियाँ अग्रिम दिएका थिए। घरबेटी पनि नभएको घर भाड़ामा लिएर उनीहरूले सानोतिनो कारखाना नै चलाएको देखिन्छ। घर भाड़ामा लिएका चिनिया नागरिक अहिले नेपालमा छैनन्। एसएसपी खड्काले भने अरूले पगाल्ने र बाहिर सुन पठाउने गरेको देखिन्छ। सुन बरामद भएको घर आसपासका व्यक्तिहरूका अनुसार 10 भदौमा आएको भोडेकोसी बाढ़ीपछि घरमा चिनिया नागरिकको चहल पहल थिएन। पछिल्लो पटक चिनिया नागरिकको समूह त्यस घरमा आएको 17 दिन जति भएको थियो। प्रहरी तथ्याङ्क अनुसार आर्थिक वर्ष 2073-74 48 किलो 277 ग्राम र 2074-75 214 किलो 194 ग्राम सुन बरामद भएको थियो। तर त्यसपछि 2075-76 61 किलो 2 ग्राम 2076-77 34 किलो 368 ग्राम 2077-78 37 किलो 576 ग्राम 2078-79 31 किलो 378 ग्राम 2079-80 20 किलो 659 ग्राम सुन बरामद भएको छ। 2080-81 53 किलो 714 ग्राम 2081-82 45 किलो 619 ग्राम र 2082-83 32 किलो 432 ग्राम सुन बरामद भएको थियो। आर्थिक वर्ष 2073-74 2082-83 बरामद भएको सुनबाट 5,61,82,33,885 रूपियाँ राजस्व असुली भएको छ। तस्करीमा संलग्न देखिएका 768 जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एक अधिकृत भने सुन बरामद नहुनुलाई तस्करी नै नभएको मान्न नसकिने बताउँछन्। सुन समातिने भनेको सुराकीकै आधारमा हो कि समूहभित्र विवाद हुँदा प्रहरीसम्म थाहा हुने हो? ती अधिकृतले भने त्यही कारण सुन बरामद नहुनुलाई तस्करी नै नभएको मान्न सकिँदैन। तस्करीबाट भित्रिएको सुन चाँदी बरामद भए सुराकी दिनेका लागि भन्सार नियमावलीमा कमिशनको व्यवस्था गरिएको थियो। नियमावली 2064 को नियम 47 सुराकी र पुरस्कार सम्बन्धी प्रावधानमा भनिएको थियो सुन चाँदी जवाहरात सम्बन्धी मुद्दामा सुराकी दिने र त्यस्तो मालवस्तु मानिसहित वा मानिस बाहेक पक्री पेश गर्ने व्यक्तिलाई पुरस्कार दिँदा त्यस्तो मालवस्तु बिक्री वा लिलामबाट प्राप्त भएको रकमको 10% वा 10,00,000 मध्ये जुन घटी हुन आउँछ सोही रकम पुरस्कार दिइनेछ। त्यसअघि 25% रकम सुराकीलाई दिने व्यवस्था थियो। जो जोखिम धेरै हुने र फाइदा पनि कम हुन थालेपछि सुराकी आउने कम भएको प्रहरी अधिकारीको भनाइ छ। त्यसपछि 2074 सुन प्रकरणदेखि ठूलो सुन बरामदका घटनामा अनुसन्धान अधिकृतहरूले विवादमा पर्न थालेका छन्।
4: नेपाली कंग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद कुमार चौधरी निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला सङरोला निर्वाचित भएका छन्। उपसभापतिको दुई खुल्ला पदमा भण्डारी र आचार्य तथा एक समावेशी पदमा चौधरी

सुनिल शर्माले 2,257 मत प्राप्त गरेका छन्। राणाले 2,330 मत प्राप्त गरेका थिए। तत्कालीन महामन्त्री समेत रहेका गुरूराज घिमिरेले 1,513 मत प्राप्त गरे। महिला महामन्त्रीमा संगवाले महालक्ष्मी उपाध्याय डिनालाई 254 मतले पराजित गरिन्। विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेल नियमित महाधिवेशनबाट पनि सोही पदमा निर्वाचित भएका हुन्।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एक्सेसिभ ब्रान्ड राजीको 10 छ मजाले 10 छ।

0: मंगल दीप सेंट थ्री इन वन परफ्यूम लाइक फ्रेग्रेंस
1: 35 वर्ष देखि राष्ट्रलाई जोड्दै नेपालस नम्बर 1 एचएसटी ब्रान्ड राज्यको दस्ता

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राजीको मजाले
2: ब्रेक पछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
3: कान्तिपुर सविस्तार।
2: सल्यानमा स्क्रब टाइफसको संक्रमण फैलिने क्रम रोकिएको छैन। साढे दुई महिनाको अवधिमा जिल्लाका नौ पालिकामा संक्रमितको संख्या 700 पुगेको छ भने संक्रमणका कारण 9 जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या घट्दै गए पनि रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। कान्तिपुर कर्मी विप्लव महर्जनले तयार पारेको रिपोर्ट।
4: दार्मा गाउँपालिकाबाट शुरू भएको स्क्रब टाइफसको संक्रमण फैलिँदै जाँदा साढे दुई महिनाको अवधिमा संक्रमितको संख्या 700 पुगेको छ। जिल्लाका नौ पालिकामा फैलिएको यो रोगबाट शनिबार विभिन्न स्थानमा गरिएको परीक्षणमा 19 जना थप संक्रमित भेटिएपछि कुल संक्रमितको संख्या 700 पुगेको हो। स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार दार्मा गाउँपालिकामा 523 जनाको परीक्षण गर्दा 223, कुमाख गाउँपालिकामा 303 मध्ये 81, बागचौर नगरपालिकामा 752 मध्ये 219, कालीमाटी गाउँपालिकामा 21 मध्ये 2, छत्रेश्वरी गाउँपालिकामा 130 मध्ये 42, कपुरकोट गाउँपालिकामा 170 मध्ये 60, बनगाड कुपिण्डे नगरपालिकामा 14 मध्ये 9, त्रिवेणी गाउँपालिकामा 6 मध्ये 1 र सिद्धकुमाख गाउँपालिकामा 2 मध्ये 1 जनामा संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल सल्यानमा 843 जनाको परीक्षण गर्दा 57 जनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा महिलाको संख्या सबैभन्दा बढ़ी छ। संक्रमणका कारण दार्मा गाउँपालिकामा 1 बालक, 1 महिला र 6 वृद्ध पुरूष गरी 8 जनाको तथा छत्रेश्वरी गाउँपालिकामा 1 महिलाको मृत्यु भइसकेको छ। बर्खा याममा बढ़ी देखिने स्क्रब टाइफस नियन्त्रणका लागि संघ, प्रदेश, जिल्ला र पालिकाका विशेषज्ञ सहितको स्वास्थ्य कर्मीको टोलीले शिविर सञ्चालन गरेर रोग पहिचान, उपचार तथा अनुसन्धान गर्दै आएको छ। बर्खा याम सकिएर हिउँद शुरू भइसक्दा पनि स्वास्थ्य सचेतनाको अभाव र स्थानीयले रोगबाट बस्ने उपायमा खासै चासो नदिँदा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। जंगलमा पाइने किर्णो जस्ता सूक्ष्म जीवले टोकेमा स्क्रब टाइफस लाग्ने भएकाले घाँसपात गर्दा पूरै शरीर छोपिने, कपड़ा लगाउन, घुँडासम्म छोपिने बुट र हातमा पंजा लगाउन तथा घर वरिपरिका झाड़ी सफा गर्न स्वास्थ्य कर्मीले सल्लाह दिँदै आएका छन्। तर स्थानीयले व्यवस्था गर्दा रोग पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यान का जनस्वास्थ्य अधिकृत तारा रिजालले बताए। बर्खायाममा बढ़ी देखिने स्क्रब

0: टाइफसका संक्रमितको संख्या जाड़ो शुरू भएपछि पहिले भन्दा घटेको उनले जानकारी दिए। उनका अनुसार शनिबार मात्रै विभिन्न पालिकामा 58 जनाको किटद्वारा परीक्षण गर्दा 19 जनामा संक्रमण पुष्टि भएको थियो। 8 जनाको मृत्युसँगै दारमामा पछिल्लो समय स्क्रब टाइफसका बिरामी घटे पनि संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले बताए। रोग नियन्त्रणका लागि परीक्षण र उपचारलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए। शुरूमा रोग पहिचान हुन नसक्दा बिरामीले चिकित्सकको सल्लाह बिना मेडिकलबाट कड़ा खालका औषधि किनेर सेवन गर्ने गरेको र त्यसको असरले दीर्घ रोगीको मृत्यु भएको उनको भनाइ छ। पछिल्लो समयमा भने कसैको मृत्यु नभएको उनले बताए। कुमाक गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरेर दुई साता अघि परीक्षण गर्दा 303 मध्ये 81 जनामा संक्रमण भेटिएको थियो। पछिल्लो समयमा संक्रमित कमै भेटिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले बताए। ग्रामीण क्षेत्रका सर्वसाधारण कृषि पेशामा निर्भर छन्। गाउँघरमा खेतीपाती र पशुपालन गर्ने तथा सावधानी नअपनाई दैनिक जसो जंगलमा घाँस दाउरा गर्न जाने चलन छ। बर्खायाम पूर्ण रूपमा नसकिएकाले जंगलमा पाइने किर्णो झनै सक्रिय रहेको र संक्रमितको संख्या घटे पनि रोग पूर्ण रूपमा नियन्त्रणमा नआएको ओलीले बताए। संक्रमित घट्दै गएपछि स्थानीय त्रासमुक्त भएको उनको भनाई छ।
1: कोशी प्रदेश सभाले नेपाली बाहेक प्रदेशमा बोलिने 13 भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्था समितिको विधेयक सर्वसम्मतिले पारित गरेको छ। विधेयक पारित भएसँगै प्रदेशको भाषिक विविधता अनुसार मातृभाषालाई सरकारी कामकाजमा समेट्ने कानूनी आधार तयार भएको छ। विधेयक अनुसार मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा र सन्थाल भाषालाई तिनका मौलिक लिपिमा सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था गरिएको छ। सामाजिक विकास मंत्री गीता तिमसिन्हाले विधेयकलाई भाषिक न्यायका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताएकी छन्। विधेयकमा नसमेटेका विषयलाई नियमावली र कार्यविधिमा समावेश गरिने उनले बताइन्।
2: सबै नागरिकहरूलाई उहाँहरूको अस्तित्व सँगसँगै भाषा लिपिको संरक्षण गर्ने उद्देश्यसहित सरकार अगाडि बढेको कुरा म यहाँबाट अनुरोध गर्न चाहन्छु र त्यो सँगसँगै अब यो विधेयक ऐनको रूपमा अगाडि बढ्दै कतिपय नसमेटिएका विषयहरूलाई नियमावली र कार्यविधिबाट पनि समेटिने कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु।
3: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एफएसटी ब्रान्ड राखेको दस छ मजाले दस छ। It's always fun when you hit the road.

0: East Varsaveki Rastalay Jordan. Nepal's number one FSC brand. Rajiko, Tasa, Machale Tasa.
1: दैनिकु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एचएसटी ब्रान्ड राज्यको दस मजाले कास्ट

फ्रिक्वेन्स 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एफएससी ब्रान्ड राज्यको दस मजाले दस

0: 20 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राखेको मजाले टास्छ।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। 900 मेगावाट क्षमताको निर्माणाधीन अरूण तेस्रो जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन शुरू गर्ने म्याद फागुन 2084 थप गरिएको छ। 23 असोजमा बसेको लगानी बोर्डको बैठकले म्याद थपको निर्णय गरेको। संखुवासभामा निर्माणाधीन आयोजनाको उत्पादनतर्फको भौतिक प्रगति 77.5% पुगेको छ भने प्रसारण लाइनतर्फ 60% काम सम्पन्न भएको छ। भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगम एसजेभीएन को सहायक कम्पनी एसजेभीएन अरूण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले आयोजना निर्माण गरिरहेको छ। 2075 निर्माण शुरू भएको आयोजनालाई 5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। निर्धारित लक्ष्य अनुसार चैत 2081 निर्माण सम्पन्न भई व्यावसायिक उत्पादन शुरू हुनुपर्ने थियो।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेम गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दस छ मजाले दस।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। साउदी अरेबियाको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विस्फोट आक्रमणमा परि मृत्यु हुनेको संख्या कम्तीमा 12 पुगेको छ। नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार 300 भन्दा बढ़ी घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। एक सरकारी अधिकारीका अनुसार विमानस्थलको टर्मिनल 3 र 4 क्षेप्यास्त्र प्रहार भएको थियो। साउदी नेतृत्वको गठबन्धनले यमनका इरान समर्थित हुथी विद्रोहीहरूमाथि आक्रमणको आरोप लगाएको छ। यस विषयमा हुथी विद्रोहीले भने कुनै धारणा सार्वजनिक गरिसकेको छैन।
3: कान्तिपुर डायरीमा अब खेल समाचार। नेपालले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टूमा क्यानाडा विरूद्ध 24 रनको जीत निकालेको छ। जीतसँगै नेपालले अंक तालिकामा 33 खेलबाट 26 अंक बनाएको छ। क्यानाडा सामु 236 रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा रोहित पौडेलले शतक।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
5: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
3: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा हो र नानी, उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीमका दाइली।
2: सम्पर्क 0291404084 र 98040485827।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165680 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, शङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
3: 98105555580
2: र वाट्सएप नम्बर 98520286।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029590663 र 98420226।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार।
6: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98615-39444
8: र 029590155।
9: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29047, 98000-900-0062। कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96-299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 98520-55768।
13: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरूवा सोना मन्सुरी चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295-62201, 97-4-922-520।
7: This is Radio Sankhuwa Sabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 MHz
1: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैनथ्यो इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो संखुवासभा जिल्ला खागबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं। साथै शोक संतप्त श्रीमान धनबहादुर श्रेष्ठजी, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खागबारी एक संखुवा सभा।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
5: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन त काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: प्रोप्राइटर सुनु एन भीमकदाइली।
6: सम्पर्क 0291404 र 98044587।
8: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98131 51107 र 98030 96 299, खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
9: हजुर, गणित ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणित ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासिलो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
11: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
14: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
15: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 98420872776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
19: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
15: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
19: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
19: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
15: दाँत खोल्ने, दाँत सफा गर्ने,
19: दाँतको एक्सरे गर्ने,
15: झिक्न नमिल्ने पिच दाँत लगाइने,
19: झिक्न मिल्ने आरपीडी लगाइने,
15: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
19: बाङ्गो टिङ्गो दाँत मिलाइने,
15: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
19: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
15: सम्पर्क नम्बर 0295906667 र 98420226667।
20: आयो सबको घर घरमा।
21: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
21: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
23: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
23: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
23: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 98 6 15 39 444
23: र 0 29 5 90 155।
1: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
24: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
25: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
24: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
25: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
26: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
25: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
26: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
25: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
26: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
25: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
26: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
25: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
26: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
25: थप जानकारीको लागि 0 29 5 62 061,
26: 0 29 5 70 315
25: र 98 5 20 60 177
26: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खातबारी, संखुवा सभा।
27: चाड पर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सुना मनसुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
28: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201 97 4 29 22 520।
29: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो संखुवा सभा 95.5 MHz।

0: साँच्चै हौ, यो केटीहरूको फेसन पनि कति डिजाइनको यार, छत्तिसै व्यञ्जन बनेको छ, छत्तिस किसिमको रहेछ। अब त हाम्रो गाउँ घर पनि पुरा विदेशी जस्तो लाग्न थालिसक्यो। हेर हातमा मोबाइल, ओहो त्यो पनि थरीथरीको जुत्ता, आमा लुगा हेर, ओहो खै के भन्नु यार। अब त
1: होइन होइन, के को आरिस गरेको, तिमीलाई पनि लाउनु मन लाग्नु लाग्यो त, कसले रोकेको छ?

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको आठ बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी संखुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरुवा सोना मन्सुरी चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 2 1 97 4 29 22 5 20।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर आजको दिन कसरी व्यतीत हुन्छ सम्पूर्ण जानकारीहरू दिने प्रयासमा हामी उपस्थित छौं। कार्यक्रमको शुरूआती चरणमा हुनुहुन्छ। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

0: राजनीति 2083 साल आज असोज महिना हो। आज विशेष 26 गते रहेको छ सोमबार। तदनुसार ईस्वी सन् 2026 अक्टोबर 12 तारीक नेपाल सम्बत 1146 कौलाथ्वा रौद्रनाम संवत्सर श्री सूर्य दक्षिणाय शरद ऋतु आश्विन दुर्गा पक्ष सूर्योदयमा आज पवित्र दिन द्वितीया 38 घड़ी एक पला रात्रि ठीक 9 बजेर 15 मिनटसम्म रहनेछ। स्वाति नक्षत्र 45 घड़ी 15 पला रात्रिको 12 बजेर 8 मिनटसम्म विष्कुम्भ योग 39 घड़ी 38 पला बालकर्ण 7 घटी 7 पला। आज आनन्द दिगमा भने 17 योग रहेको छ। आजको दिनमानको समय 28 घड़ी 55 पला बिहान सूर्योदय 6 बजेर 2 मिनटमा साँझ सूर्यास्त 5 बजेर 36 मिनटमा रहनेछ। अब पालो ग्रह गोचरको सूर्य नाम गरेका ग्रह यतिखेर कन्या राशिमा रहेका छन् भने चन्द्रमा तुला राशिमा छन्, मंगल ग्रह कर्कट राशिमा छन् भने बुध ग्रह तुला राशिमा रहेका छन्, बृहस्पति कर्कट राशिमा छन्, शुक्र तुला राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशिले के भन्छ, आजका राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज सातौं घरको चन्द्रमाले गर्दा प्रेम सम्बन्धहरू सुधार हुनेछ। नयाँ साथीहरू थपिनेछन्। काम गर्नमा एउटा हौसला प्रदान रहनेछ। उन्नति तपाईँको लागि असाध्य राम्रो र सकारात्मक रहने योगहरू देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। काम गर्दै जाँदा तपाईँको लागि सहज हुनेछ। इष्टमित्रहरूले साथ दिन सक्छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट रहने खालका योगहरू पनि राशिमा संकेत छ। लामो दूरीको यात्राहरूबाट सहज हुनेछ। काममा सफलता प्राप्तिको लागि दिन शुभ रहेको छ। इष्टमित्रहरूले साथ दिन सक्ने सम्भावना छ। लामो दूरीको यात्राहरूबाट सहज होला। तेस्रो भावको चन्द्रमा पराक्रमिक त छ, तर पनि काममा भने उल्झनाई पर्न सक्छ। पारिवारिक रमझममा दिन असाध्य सुखद बन्नेछ। आमदामी भन्दा खर्च वृद्धि रहनेछ। ख्याल गर्नुहोला, कामबाट अलि असहज वातावरणको योगहरू देख्न सकिन्छ। मन परेका व्यक्तिसँग भने टाढिनु पर्ने योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: कामबाट सफलता प्राप्तिको युग संलग्नमा भएको चन्द्रमाले तपाईँलाई राजनीतिक क्षेत्रमा अगाडि बढ़ाउन सम्भावना राम्रो छ। आजको दिनमा कार्यक्षेत्र फराकिलो बन्दै जानेछ। सुखद समाचारहरूले तपाईँलाई मन आनन्द र प्रसन्न तुल्याउनेछ। गर्दै आएका कामबाट सफलता मिल्ने योगहरू राशिमा संकेत छ। इष्टमित्रहरूले साथ दिन सक्छन्। खेलकुदका क्षेत्रमा मन जान सक्ने युग पशु चुपायबाट घाटा। आजको राशि धनुलाई संकेत छ। यतिखेर बृहस्पतिको राम्रो दृष्टि छ। चन्द्रमाले पनि साथ दिएको अवसरमा नयाँ कामको थालनी गर्नु, सरकारी जागिरमा पदवृद्धिको सम्भावना। आजको दिनमा आफ्नो घर गाउँको यादले सताउन सक्नेछ। साढे सातको शनिको प्रभाव भए तापनि चन्द्रमाको प्रभाव भने कमजोरी छ। आजको दिनमा सफलताको श्रेणीहरू प्राप्त गर्न सकिनेछ। अधुरा काम पूरा हुनेछन्। अनावश्यक खर्च रहनेछ, चोटपटको भय रहन सक्ने सम्भावना रहेकाले घर परिवारसँग मनमुटा पनि वृद्धि रहन सक्छ। सावधानीको साथ अगाडि बढ्नु दिन खराबी निक्लिएको छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। आज घटस्थापनाको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा घर घरमा र विभिन्न देशमा रहेका देवीका पीठहरू शक्तिका पीठहरूमा आज धुमधामसँग आज ब्रह्मचारिणी स्वरूपको आराधना गरिँदैछ। सबै सबैलाई घटस्थापना प्रारम्भ हुनु भनेको दशैं आउनु हो है। विशेष गरी आधिकारिक रूपमा अब दशैं घरमा भित्रिसकेको छ। सबैले घरको लागि तयारी सरसामानहरू किन्दै हामी दशैंको यो शुभ सन्ध्यामा छौं र शुभ मुहूर्तमा पनि छौं भनौं। यो पूर्व दिनमा हामी हिजोको दिनमा हामीले पहिलो अवतारको पूजा गर्यौं। प्रथमम शैलपुत्री च द्वितीयम ब्रह्मचारिणी। आज ब्रह्मचारिणी, भोलि प्रथमम शैलपुत्री च द्वितीयम ब्रह्मचारिणी, तृतीयम चन्द्र घण्टे, ती चन्द्र घण्टाको पूजा भोलि हुनेछ है। यसरी तपाईँहरूले ढुक्क भएर नौ अवतारको पूजा गर्ने परम्परालाई नवरात्र भनिएको हो। यहाँ धेरैको हल्ला छ, दिन गनेर कसैले एघार दिन भयो रे, कसैले के भयो रे, के भयो रे, हल्ला धेरै छन् है। सावधानी भएर तपाईँहरू दशैं मनाउनु होला। हल्ला खुशीका साथमा, हल्लाको पछि लाग्नु हुँदैन मात्रै भने मैले आज धेरै बोलिनँ, आज धेरै बोल्ने जाँगर पनि छैन, हिजोको थकान छ। त्यसो भएको होला हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी गराउँछु। हिजो अलिकति कार्यको व्यस्तताले गर्दा तपाईँहरूसँग फोनमा कुराकानी गर्न पाइएन, यसको लागि क्षमा याचना गर्दै जति पनि सज्जनवृन्दहरूको चिना बनेको छ, चिना हेराउन बाँकी छ, तपाईँहरूले फोन गर्नुहोला। अब आज हामी तपाईँको सेवा गर्नेछौ। हिजो हेर्छु भन्दा भन्दै पनि पाइएन, धेरैजना रिसाउनु भएको छ मलाई थाहा छ, तर बुझ्नुहुन्छ गुरुले भ्याउनु भएन है। हिजो नवरात्र थियो, घटस्थापना थियो, कार्यक्रम थियो, ग्रह शान्ति थियो, सबै कुरा थियो है भनेर चाहिँ हामीलाई बुझ्नु भएको छ। अब आजबाट हामी कुनै पनि कर्ममा हामी लिप्त हुँदैनौ। आजबाट हामी तपाईँहरूसँग प्रत्यक्ष फोनमा कुराकानी गर्ने, दिनैभरि तपाईँको सेवा गर्ने, हामीलाई वाट्सएपमा, हामीलाई फेसबुकमा, हामीलाई भाइबरमा कताबाट म्यासेज गर्नुभएको छ, सबै म्यासेजहरू तपाईँसँग छरलङ्ग भएर हामी कुराकानी गर्ने एउटा प्रयास गरिरहेका छौं है। तपाईँका हाम्रो पात्रमा भएका एक दुईवटा कमेन्टहरू पनि छन् है। हामी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिँदै हामी कमेन्टहरू पनि हेर्नेछौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: म शङ्खुवा सभाको पाँच खपानुवानाबाट महेन्द्रपुरी।
0: महेन्द्रजी के छ, आरामै हुनुहुन्छ?
1: आरामै हो त।
0: के छ जिज्ञासाहरू भनिदिनु त।
1: अनि नि गुरुदेव, यो शुक्र अन्त लागे भएपछि नि यो यस्तो यस्तो पाठहरू गर्न मिल्छ मिल्दैन त्यो देवी भागवत पाठहरू?
0: सबैभन्दा पहिले शुक्र एउटा अन्त र एउटा अस्त दुईटा हुन्छ नि, तपाईँले यो कुरा बुझ्नै पर्छ। यो बेला अन्ध भएको होइन, अन्ध त हरेक महिनाको पाँच दिन छ दिन अन्धै रहन्छन् क्या शुक्र।
1: हजुर,
0: तपाईँले थाहा छैन होला, कहिले काहीँ भागवत पढ्दै गर्दा वामन भगवानको जुन आउँछ नि उपाख्यान आउँछ नि, जुन कथा आउँछ, त्यहाँ चाहिँ वामन भगवानलाई जति पनि दान दिन खोजिरहेको बलिलाई अनिखेर त्यो जुन संकल्प गर्दाखेरि कुशले छेडेको भन्ने खालको छ नि कुराहरू।
1: हजुर हजुर,
0: शुक्र आएर त्यहाँ बसेको, किनकि शुक्राचार्यलाई थाहा थियो यो वामन भनेको विष्णुको अवतार हो, यसले मायावीबाट हामीलाई फसाउन आँट्यो, हे बलि यसलाई दान नदेऊ भन्दाखेरि उसले जबरजस्त दान दिन खोजेपछि अब यो दानलाई रोक्नु पर्यो भनेर जुन तपाईँको चाहिँ त्यो बेलाको संकल्प गर्दाखेरि जुन जलधारा के भन्छ त्यो त्यसलाई के भन्छ क्या करुवा हुन्छ नि, करुवा करुवावाला ऊ हो, त्यसले चाहिँ जल हालिरहनु भएको थियो होइन, वास्तव अन्त करुवामै शुक्राचार्य विराजमान भएर पानी आएन अनि फेरि त्यसलाई छेड्नु पर्यो नि त होइन। अन्त छेड्दाखेरि चाहिँ शुक्राचार्यको आँखा फुटेको छ त्यहाँ, किनकि शुक्राचार्य त्यही करुवाको पालमा गएर बस्नु भएको थियो, यिनले आज दान नगरन्, आज यो बलिलाई अब बाँध्दैछन्, यो बामन भगवान सानो देखे पनि यिनले विराट रूप लिएर संसार नाप्तिनेछन्, तीन पाइलामा बलि फस्दैछन् भनेर चाहिँ शुक्राचार्यले रोक दिनु भएको थियो। त्यो रोकेको बेला चाहिँ ट्याक्क छेड्दाखेरि चाहिँ शुक्राचार्यको आँखा फुट्यो।
1: हजुर
0: हो, 23 दिनदेखि चाहिँ हरेक महिना है 6 दिनसम्म चाहिँ शुक्र अन्ध हुन्छ। अन्ध भने के हो? आँखा फुट्नु, आँखा नदेख्नु, होइन? अनि अहिलेको बेला चाहिँ अस्त। यो अस्त किन भयो भन्दा सूर्यको रापतापसँगै भयो शुक्र, बुझ्नुभयो? सूर्यको डिग्री र शुक्रको डिग्री एक आपसमा सँगै हुँदा, त्यसको अंशहरू सँगै हुँदाखेरि त्यसको प्रभावले चाहिँ अस्त हुन्छ। सूर्यको तेजले शुक्रको तेजलाई छेलिदिएको अवस्था हो क्या यो चाहिँ।
1: हजुर हजुर,
0: त्यही भएर अब तपाईँले भन्न खोजेको यो अस्त भए पनि पाठ गर्नुहुन्छ भन्न भने सबै काम गर्नुहुन्छ। गर्न नहुने काम भनेको कुनै पनि अनुष्ठानात्मक कार्यहरू नगर्नु, बुझ्नुभयो? जुन कुरा भोलि गर्न मिल्छ, जस्तै नवरात्र सार्न मिल्छ
1: मिल्दैन,
0: अनि यो त यसलाई त हामी नित्य कर्ममा भन्छौ। यो नवरात्र भनेको हामीले पोहोर पनि मनायौं, यसपालि पनि मनायौं, हरेक साल तपाईँको बुवा हजुरबाबुले पनि त मनाउँदै आएका होइनन्?
1: सबै हाम्रो परम्परा नै हो
0: यो। यसलाई हामी दैनिकी भन्छौँ क्या, हरेक साल यही बेला गर्ने, असोज महिनाको शुक्ल पक्षको प्रतिपदाबाट दशमीसम्म गर्ने कर्म हरेक साल आउँछ। यो कहिले कार्तिकमा पर्ला, कहिले असोजमा पर्ला, योसँग सरकार हुँदैन। चन्द्रमान अनुसार असोजको शुक्ल पक्ष परेकाले यो दैनिकी जस्तै हो, यसलाई कुनै पनि बेला रोक्नु पर्दैन। अनि तपाईँको घरमा पूजापाठ पनि दैनिक हुन्छ नि त, होइन? कहिले रोक्नु पर्दैन। तर तपाईँले छोराको व्रतबन्ध कहिले गर्नुहुन्छ? जम्मा एकचोटि गर्ने होइन हो, त्यसलाई सार्नु पर्यो। तपाईँको कुनै पनि कर्म, मन्दिरको जग पूजा गर्नु पर्यो, घरको जग पूजा त एकचोटि गरिन्छ नि त, होइन? एउटा घरको, त्यही भएर एकचोटि गर्ने काम अनि विशेष अनुष्ठानात्मक काम चाहिँ यो अस्तको बेला नगर्ने भन्ने चाहिँ शास्त्रीय मान्यता हो कि।
1: हजुर हजुर, बुझेँ मैले कुरा।
0: हजुर, अरू केही छ मनमा लागेको चाहिँ के छ?
1: अब भए पनि हुँदै गर्छ, अब एकैजनाले ध्यान गरिबस्नु।
0: जमरा राख्नुभयो त?
1: राखिसकेको।
0: कहिले?
1: हामीले आज हामी त जहिले भोलिपल्ट मात्रै राख्ने चलन छ त।
0: त्यही त कुरो बिग्रियो त। अनि आज बिहानै राख्नुभयो?
1: हजुर।
0: अनि कारण के रहेछ भनिदिनु त।
1: खोइ अब त म जान्दिनँ, अब पहिले त अब सायद ढिलो छिटो के हुन्छ, अरूले राखिसकौ न, अनि भोलिपल्ट राख्ने गरेको छ हाम्रो त।
0: ए, अनि हिजो घटस्थापनाको सायद हिजो थियो, अनि अब आज राखेर होला त?
1: खोइ अब म त जान्दिनँ, अब पहिले त्यसै गर्ने गरेको छ हाम्रो चाहिँ।
0: ए ल, ठिकै छ ल, है?
1: हजुर,
0: राधे राधे।
1: राधे राधे गुरुदेव।
0: कार्यक्रम ज्योतिष दर्पणको भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष कुराहरूलाई धेरैभन्दा धेरै भूत भविष्य र वर्तमान सम्बन्धीका तपाईँहरूलाई जानकारी दिने हामी प्रयास गरिरहेका छौं। यतिखेर हामी यो जुन नवदुर्गामा छौं, यतिखेर मैले अहिले पनि भने, अनुष्ठानात्मक कार्य नगर्नुहोला। भगवती मातालाई पोहोर पनि तपाईँले देवी भागवत सुनाउनु भएको छ, यसपालि पनि गर्न मिल्छ, आगो पनि गर्न मिल्छ, यो नित्य कर्म हो। तर त्यो कर्मको कुनै फल भगवानलाई नै अर्पण गर्नुपर्छ। त्यहाँ कुनै अनुष्ठानहरू गरेर होइन तपाईँहरूले चाहिँ त्यसलाई सत्सङ्ग रूपमा गर्न मिल्यो, देवी भागवत पुराण सबै लाउन मिल्यो, तर सत्सङ्गको रूपमा कुनै पनि ठाउँमा गएर पितृहरूको प्रसन्नको लागि होइन है। त्यसो भएको हुँदा हामी भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौं। कोही हुनुहुन्छ यतिखेर, म उहाँलाई स्वागत गर्छु। को हुनुहुन्छ? उहाँसँग पनि केही कुराहरू सुन्छु के रहेछ। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म बैतडीदेखि हो गुरु।
0: बैतडीबाट हजुरको शुभ नाम?
2: मेरो नाम पाटन नगरपालिका, मेरो नाम धर्मानन्द हुन्छ।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: बैतडीबाट हो गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो नातिनीको बारेमा।
0: नातिनीको बारेमा साल महिना गते समय भनिदिनु त।
2: 2083।
0: हजुर हजुर हजुर भनिदिनु न। ए प्रभु, ए प्रभु, कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो कुराकानी भने प्रष्ट रूपमा हुन सकिरहेको छैन। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग कुराकानी गर्ने प्रयासमा लागिरहेका छौँ। फेरि कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे श्याम हजुर। ए देउता,
3: राधे गुरु।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म अलिकति खोटाङबाट।
0: हजुरको शुभ नाम?
3: परशुराम बस्नु।
0: परशुरामजी, अनि कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले?
3: हेलो,
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: अलिकति खोटाङ।
0: खोटाङबाट?
3: हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: मम्मी आफ्नै बारेमा।
0: आफ्नै बारेमा, आफ्नो साल महिना गते समय भनिदिनु त।
3: 2048 साल। 2048 साल साउन 28 गते।
0: कति बजे?
3: सोम मंगलबार 4:30 बेलुको।
0: 4:30 सोमबार है?
3: हजुर
0: सोमबार हो।
3: हजुर
0: सोमबार हो भनेको मैले।
3: हजुर हजुर गुरु,
0: फेरि एकचोटि हेर्नु त, कहाँ लेखा छ यो कुरो?
3: सिन्धुपाल्चोक।
0: जन्म चाहिँ सिन्धुपाल्चोक।
3: हजुर
0: फेरि एकचोटि साल भन्नु त।
3: हजुर गुरु,
0: फेरि एकचोटि साल महिना गते भन्नु न।
3: 2048 साल साउन 28
0: बार के थियो? बार
3: सोमबार।
0: एकचोटि फोन राखेर फेरि क्यालेन्डर हेरेर फेरि फोन गर्नु न, केही पनि मिल्यो
3: गुरु। 2048 साल साउन 28 गते मंगलबार 4:30 गुरु।
0: 4:30 साँझ कि बिहान?
3: बेलुकाको।
0: साँझको होइन, घाम अस्ताउनु बेला। हजुरको राशिको नाम पीबाट नाम आउँछ, प्रीतम नाम आउँछ, कन्या राशि हुन्छ है। लग्नमा राहु रहेछ, अलि एक खालका मान्छे हुनुहुन्छ, भाग्यमानी छ, पैसा राम्रो कमाउनुहुन्छ, तर यो बीचमा 35 वर्षसम्म राहु भन्ने ग्रहले असाध्यै दुःख दियो है। अहिलेसम्म भनौँ न, अहिले राहुले तपाईँलाई धेरै कुरामा दुःख दिएको छ। यो राहुको विशेष शान्तिहरू गर्ने उल्का पनि 30 वर्षदेखि अहिले अलिकति भने जस्तो कामहरू भएको छैन। राज्य परेको मान्छे जागिर खानु पर्थ्यो, अनि जागिरबाट उन्नति प्रगति धेरै राम्रो हुने खालको युग थियो। खानु खानु भएन, प्रयास गरे, प्रयासै गर्नु भएन, कसरी खानुहुन्छ त नि? अन्त मैले त्यसलाई छैन भन्न भएन क्या, खाएको थिएँ मलाई फेरि छोडायो। कारण के हो, मैले भनिरहेको छु त, राहुले सतायो तपाईँलाई, राहुले त्यो काम गर्न दिएन के। वैवाहिक जीवनमा लग्नमा राहु भएको मान्छेलाई अलिकति दुःख हुन सक्छ, विशेष सावधानी अपनाएर विवाह अगाडि गर्नुहोला। विवाह हेराएर कोराएर शान्तिहरू गरेर अगाडि बढ्नु राम्रो हुनेछ, अन्यथा बिग्रिन सक्छ राहुको शान्ति नगरेको खण्डमा है त। ल त्यसो भने मैले केही बोलिनँ, राहुको शान्ति नगर हुँदैन मैले भनिरहेको छु त।
3: गरेको 8,000-18,000 जप गरेको, त्यो सबै गरेको, हजुरलाई एकचोटि सोधेको थियो, त्यसै भन्नुभयो र हजुरले भन्दा पाहुन बोलाएर, दुईटा पाहुन बोलाएर, दुईटा पनि गुरुहरू बोलाएर, अनि त्यहाँबाट 8,000 जप गरेर सबै गरेर गरेन
0: र पनि भएन। दुईजना ब्राह्मणले तपाईँले अब नि अर्कै एउटा कुनै ब्राह्मणलाई सोधिदिनु न, 18,000 राहुको शान्ति गर्दा, पूजा पाठ गर्दा दुईजना ब्राह्मणले सकिन्छ नि त गुरुबा भनेर अरूलाई सोध्नु त एकचोटि, जो गरेर हुन्छ भित्र तपाईँलाई के थाहा हुन्छ भने त, उसले झुकिए कहाँ गर्नु भएको शान्ति, कुन बाबुले गरे?
3: आफ्नै गुरु हुनुहुन्थ्यो, हाम्रो गुरु मिस गुरुलाई नै पढ्न लागेको दुईटा दुईजनाले अनि के आँखहरू के पनि दान आज के अरे गरेको होम गादी गरेको गर्न लाउँथ्यो भएको थियो।
0: लु अब मैले फेरि पनि भने तपाईँलाई एकजना दुईजना ब्राह्मणले राहुको शान्ति हुँदै हुन्न क्या, पाँचजना छजना ब्राह्मण चाहिन्छ क्या, बुझ्नुभयो नि। त्यसो भएको हुँदा तपाईँको लागि भएन राम्रोसँग शान्ति गराउनु, राम्रोसँग पूजा पाठ गराउनु अनि बल्ल राम्रो हुन्छ है।
3: हजुर, अनि यो राहुले त कहिलेसम्ममा छोड्छ गुरु?
0: यो राहुको लागि यस्तो छ, राहुको लागि अब यो लग्नमा भएको राहु हो, 35 वर्ष 3 महिनासम्म राहु छ, राहुले बिगार्छ। फेरि पनि मैले तपाईँलाई पहिले भन्दाखेरि राहुका कवचहरू राहुका रत्नहरू धारण गर्नु भनेको थिएँ होला, त्यो पनि गर्नु पर्यो, एकचोटि सम्पर्कमा रहनु अनि अलि हेराएर बिहे गर्नुपर्छ क्या दुईजनाको है, चिनाहरू पनि मिलाउनु पर्छ, राहुको शान्ति पनि गर्नुपर्छ। भएन तपाईँको शान्ति?
3: शान्ति नै भएन गुरु। अनि गुरु मेरो यस्तो विदेशतिर जाँदा चाहिँ के सफलता विदेश कतिको राम्रो हुन्छ?
0: अब यो 35 वर्ष पछाडि राहुहरूको शान्ति गरेर कभर चौटी लगाएर जानु होला, राम्रै हुन्छ है। राधे राधे
3: राधे राधे।
0: हामी कार्यक्रम भूत भविष्य अनि तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा तपाईँसँग भएका विभिन्न चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग उपस्थित रहन्छौं। हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान समितिको धेरैभन्दा धेरै जानकारीहरू लिने प्रयासमा लागिरहेका छौं। अहिलेको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा दुईटा नम्बर खुल्ला गरिरहेका छौं। अझै तपाईँको धेरैभन्दा धेरै कमेन्टहरू केही होलान्, केही मनमा भएका जिज्ञासाहरू होलान्, त्यसलाई पनि हामी तपाईँको माझमा प्रस्तुत गर्ने नै छौं। यतिखेर भने कार्यक्रममा छोटो लिन्छु विश्राम, विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
6: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँ सुन्नुभएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाहरू हामी तपाईँको माझ राख्ने प्रयास गरिरहेका छौं है। एक दुईवटा कमेन्ट छन्, म पहिले कमेन्टलाई जानकारी दिन्छु भन्दै थिएँ। यता प्राविधिकबाट इशारा मिलिरहेको छ, फोन होलमा हुनुहुन्छ एकजना भन्नुभएको छ, कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। भन्नु त।
1: म धनकुटा नगर पालिका वार्ड नम्बर 3 ताका चाहिँ डर हजुर गङ्गा राणा बोल्छु।
0: गङ्गा के भन्नुभयो?
1: गङ्गा राणा।
0: राणाजी आरामै हुनुहुन्छ गङ्गाजी?
1: एकदम आराम हजुर गुरु।
0: जमरा राख्नुभयो त?
1: हजुर।
0: कहिले?
1: हिजो जमराहरू राख्यो, आज चाहिँ धुप मात्रै सल्काइयो।
0: धुप मात्रै, बत्ती पनि बाल्दैन? अनि आज पनि यसो रातो चन्दन, यसो अक्षताहरू, यसो फुल जौतेल त राखिदिए भए हुन्थ्यो नि त। यस्तो हुन्छ क्या, तपाईँलाई सुनौ न, तपाईँलाई थाहा नभएको कुरा, भगवती देवी नवदुर्गा भनिन्छ नि, नवदुर्गाको नाम फरक फरक छ। पहिलो दिनलाई शैल, प्रथमम शैलपुत्री छ, द्वितीयम ब्रह्मचारिणी, तृतीयम चन्द्रघण्टे, त्यही कुष्माण्डे, चतुर्थकम पञ्चम स्कन्द माते, त्यही षष्ठम कात्यायनी। यसरी यो के हुन्छ भने नौवडा देवीको नाम नौवडा हुन्छ, त्यही नौवडा देवीको पूजा गर्नलाई नवरात्र भनेको हो होइन। अनि कुन तिथिमा कुन देवीको पूजा हुन्छ भनेर भने छुट्याइदिएको छ होइन। त्यही भएको हुँदा तपाईँहरूले के गर्नुपर्छ भने कम्तीमा बिहान उठेर अरू केही आएन भने आउँदैन नि त सबैलाई होइन। लो भगवती माता, लो दुर्गा माता, आज दोस्रो दिन हजुरलाई थाहा यसो क्या, तपाईँलाई कम्तीमा नौवडा देवीको नाम चाहिँ मैले रेडियोमा भने भनेछु, रेकर्ड गरेर राख्नु पर्यो अन्त, अर्थात् टिप्नु पर्यो कपीमा। प्रथमम शैलपुत्री छ, द्वितीयम ब्रह्मचारिणी, तृतीयम चन्द्रघण्टे, त्यही कुष्माण्डे। अब आज के हो, ब्रह्मचारिणीको पूजा हो। अब भोलि के हुन्छ मैले अघि पनि रेडियोमा भनिसकेको छु कि छैन भनेको
1: भन्नु।
0: सुन्नुहुन्न, यताबाट सुन्नु, उताबाट उडाउनुहुन्छ। कम्तीमा अरू केही नआए पनि लो भगवती आज ब्रह्मचारिणी स्वरूपको पूजा गरे है भगवती भनेर चाहिँ आज ब्रह्मचारिणीलाई सम्झिनु मात्रै भएन हुन्छ, भोलि के गर्ने, चन्द्रघण्टालाई, पर्सी कुष्माण्डलाई, अनि स्कन्द मातालाई, अनि कात्यायनीलाई, अनि कालरात्रीलाई, महागौरी, अनि महागौरी अष्टमलाई, शीतलदात्री नवमलाई, बुझ्नुभयो?
1: हजुर बुझ्यो
0: गुरु, बुझ्नु तर नगर्नु भन्दा तँ पनि बेसेभ हो है। ल ठिकै छ, अहिले कार्यक्रममा आउनु भएको छ, अब दसैँ भित्रियो, छोराछोरी कता छन्?
1: मेरा त चार तिनटा छोरी एउटा छोरा छ हजुर।
0: कहाँ हुनुहुन्छ, सबै घरमा आउनुभयो कि बाहिर पढ्न जानुभयो?
1: एउटा एउटा काठमाडौँ छ, एउटा धनकुटा नगरपालिका 6 नम्बर वार्डमा छ, एउटा चाहिँ इटरी सुनसरी इटरीको 5 नम्बर वार्डमा छ, छोरा चाहिँ घरमै छ।
0: ए ए, भनेपछि यसपालि दसैँ पनि रमाइलो हुन्छ?
1: अलिक रमाइलो नि, काहीँ केही भइपरि आएन भने नि गुरु,
0: हजुर
1: काहीँ केही भइपरि आएन भने काठमाडौँ गर्छौँ सबै एकैचोटि भेला हुन्छौँ, अब केही भइपरि आयो भने त त्यो अवस्था अनुसार हुन्छ।
0: ए ल, अहिले अब कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्ने त?
1: म आफ्नै लागि गुरु, आफ्नै बारेमा अस्ति मैले एकै गुरुलाई भनेछु, अलिक मिस्टेक भएछ, अब आएर त्यो शुद्ध टिचर ल्याएर भन्छु भनेर।
0: मैले गरेर मिस्टेक कि हजुरले गरेर मिस्टेक हो त?
1: मैले नि अब 36 भन्नुपर्ने, 37 भनेको
0: हो। अनि कुरो बिग्रियो नि त,
1: भनौँ गुरु,
0: भन्नु त।
1: 2009 भाद्र भदौ 12 गते बुधबार बेलुका 36 बजे हो मेरो।
0: अस्ति भनेको मिलेको थिएन?
1: 37 बजे भनेको गुरु मैले।
0: अनि कुन जिल्लामा जन्मिनु भयो?
1: धनकुटा।
0: धनकुटा जिल्लामा है, तपाईँको राशिको नाम चाहिँ तोत्र कुमार अथवा तोयनाथ, वृश्चिक राशि हुन्छ
1: हजुर।
0: लग्न चाहिँ कुम्भ लग्न छ, अस्ति के लग्न आएको थियो?
1: कुम्भ लग्न नै आएको थियो, यही नै आयो, अनि 37 बजे पनि यही आयो, आज 36 बजेको लेखेर ल्याएको भने।
0: नमांस कुण्डलीमा मिन लग्न छ है
1: हजुर।
0: अब तपाईँको यो 37 हेर्दाखेरि जुन मैले अघि तपाईँलाई नमांस कुण्डलीमा मिन लग्न भने, नमांस कुण्डलीमा तपाईँको कन्या लग्न ठ्याक्कै उल्टो भइदियो, ठ्याक्कै
1: हजुर।
0: एक घण्टामा तपाईँको नवम शकुण्डले पुरै परिवर्तन पुरै छवटा लग्न परिवर्तन भएछ एक घण्टामा, बुझ्नुभयो कि भएन? हो, त्यसले अलिकति तपाईँलाई फरक पार्ने हो कि। लग्न कुण्डली के हुन्छ भने, लग्न कुण्डली के हुन्छ भने कम्तीमा एक डेढ घण्टासम्म एउटै हुन्छ, तर कहिले काहीँ चेन्ज हुने बेला, परिवर्तन हुने बेला फरक पर्छ। नभए मेन कुरा हेर्ने भनेको तपाईँको चाहिँ नवांश कुण्डलीबाटै हो, होइन? अब यस्तो मान्छेको वैवाहिक जीवनमा दोस्रो घरबारको योग देखिन्छ भएको हो कि होइन?
1: भएन, छोरा जन्माएर छोरा हामी सम्बन्धको छ अब 48 सालको।
0: भन्न खोजेको दुईटा बिहे भयो कि भएन भन्न खोजे?
1: भयो त, जेठीको अब छोरी छोरी छ नि त।
0: हो,
1: अनि दुईटा बिहे गरेको थिएँ, छोरा 48 सालको छ।
0: मैले अस्ति यो कुरा भनेको थिएँ,
1: भन्नुभएको थिएन? यो चाहिँ अरू छ।
0: अनि यही कुरो तपाईँको परिवर्तन आएन?
1: आयो,
0: लग्न कुण्डली मात्रै हेरेर हुँदो रहेछ। हो, त्यही भएर चिना कोर्ने बेला पनि राम्रो चिना कोर्नु पर्यो, सबै आउने कुरा कोर्नु पर्यो नि त, होइन? अब यो के छ भने तपाईँको लग्न कुण्डलीमा माङ्गलिक छैन, नमांस कुण्डलीमा सातौं माङ्गलिक छ, अनि यो सातौं माङ्गलिक नमांस कुण्डलीमा भएपछि लग्न कुण्डलीलाई त्यसले हाबी गर्छ र तपाईँको बिहे अर्को गराउँछ है। पैसा चाहिँ धेरै कमाउनु भयो है, असाध्य राम्रो छ। आर्थिक क्षेत्र चाहिँ तपाईँलाई महालक्ष्मी परेको छ, राजयोग पनि परेको थियो, सरकारी जागिरमा नाम निकाल्ने, नेतागिरी गर्ने, के भन्छ तपाईँलाई हजुरको पालामा के भन्थे, पञ्चायत के भन्थे, होइन?
1: सबै राम्रो कुण्डली नेतागिरी अथवा जागिर खाने भन्थे, जागिर खाइवरी छोडेको अझै सुन्थेन।
0: मैले अस्ति यो कुरा भने भने न, अनि अनि तपाईँको अस्तिको अस्तिको कुण्डली कुम्भ लग्न भए पनि आज फरक आयो, होइन?
1: आयो, अहिले फरक आयो अस्ति। अनि मलाई त पहिलाको चिनामा पनि गुरु
0: हजुर
1: अथवा के बाह्र आएको थियो, अनि तुला लग्न भन, तर तुला लग्न र यसमा फेरि ठ्याक्कै मिल्दो जुल्दो एउटै केही फरक छैन। अहिले विशेष राशि भन्नु पर्यो, जुन जुन भन्नु भयो नि
0: हजुर, लग्न फरक छ नि तपाईँको, तुला लग्न त हुनै सक्दैन नि। यो 6:30 भन्नुभयो होइन, राति साँझको समयमा विशाखाको चौथो पावबाट आउँछ, तोय नाथ नाम आउँछ, वृश्चिक राशि हुन्छ। अब तपाईँको राजयोग पनि परेको छ नवांशमा, फेरि माङ्गलिक पनि परेको छ, पैसा पनि धेरै कमाउनु भयो, छोराछोरीसँग पनि राम्रै हुन्छ नराम्रो हुँदैन। तर एउटा कुरा के छ भने, तपाईँको घरमा अलिकति एउटा दोषयुक्त मान्छे छन्, त्यो दोषयुक्त मान्छे भनेको तपाईँको अलिक उमेरमै, कलिलो उमेरमा कोही मान्छे अकालमा मृत्यु भएर तपाईँकोमा वायुको रूपमा घुमिरहेको भन्ने देखायो यहाँबाट, होइन? त्यो त्यसलाई हामी पितृको दोष भन्छौँ क्या। त्यो पितृको दोषलाई चाहिँ राम्रोसँग शान्ति गर्नुभयो भने तपाईँको सन्तान अझ धेरै उन्नति हुन्छ, नभएदेखि तपाईँको उन्नति भयो।

0: हेलो भन्नु त अरू।
1: अनि मैले के भन्नु खोजेको थिएँ भने नि, अब 2060 जन्मेको म,
0: हजुर,
1: त्यहाँ पछिका मात्रै छ नि मेरो, अहिलेसम्म मृतक कि हाम्रो घरमा कोही छैन भन्दा, अब जुन एकजना छोरी मान्छे चाहिँ एकदम राम्ररी नै रोग लागेर भोक लागेर नै
0: सुन्नु न, अकालमा मृत्यु भनेको मैले के भने, लडेर मर्छन् भने त है, उमेरमै मर्छन् भन्ने मैले कि, त्यो यस्तो हुन्छ क्या, त्यो तपाईँले जति जे गरे पनि त्यसको श्राद्ध कसले गर त, तपाईँ अहिले पनि श्राद्ध गर्नुहुन्छ
1: होइन, श्राद्ध त श्रीमती हो कि,
0: फेरि सुन्नु न, जोसुकै मरे पनि त्यसको श्राद्ध कसले दियो त, हो त्यही भएर त मान्छे के भयो त्यसलाई दोष लाग्यो, तँ अहिले भोकै छ, त्यसले के भने आशा छ, ए छोरो छोरो भन्छ मलाई दिदिनस् भन्ने खालको हिसाबले पितृले दुःख दिने भनेको, मलाई पनि मेरो पनि नामलाई केही यसो गरिदिया है भन्ने खोजिया हो, एउटा शब्द लगाइदिनु, तपाईँको घरमा फलिफापै मात्रै हुन्छ, अरू तपाईँलाई नराम्रो छैन होइन, तपाईँको अलिकति पितृको दोषहरू परेको छ, अनि एउटा कुरा के छ भने पैसा जहिले पनि कमाइ हुन्छ, अब अहिलेको अवस्थामा तपाईँ कति वर्ष हुनुभयो ठ्याक्कै भन्नु त लु,
1: अहिले म त
0: 74 र 4 होइन त, तपाईँलाई अहिले चन्द्रमा भन्ने कुरा चल्या छ, अनि अर्कोतिर 68 वर्षदेखि राहु भन्ने कुरा पनि चल्या रहेछ, राहुले अलिकति तपाईँलाई खुट्टाको समस्या झमझमाउने खालको स्वभाव हुन्छ, तपाईँ एउटा बुढेसकाल पनि लाग्यो, नभए राहुले अलिकति तपाईँलाई झमझमाउने अलिकति दुःख दिने भएको छ, 72 सालदेखि यो 75-76 सालसम्ममा एउटा घडेरी जोड्ने अथवा ठाम परिवर्तन गर्ने अथवा एउटा घर बनाउने खालको योग राम्रो आएको थियो, यो 72 यता गरिसक्नु भयो कि अब गर्नेवाला हुनुहुन्छ,
1: एउटा एक किलो पनि जग्गा राम्रो किनेको छु 75 साल भन्दा उता,
0: 75 सालमा त भएन नि त,
1: मैले कहिले किनेको भन्नु छ नि 75 सालको पाएको, मैले कहिले किनेको भन्नु छ नि 7 वर्ष भयो,
0: 7 वर्षमा तपाईँको 2 वर्षभित्रमा केही हुनु पर्यो, नभएदेखि फेरि 2 वर्षभित्रमा केही हुन्छ भने शास्त्रले यहाँ राम्रो आएछ, अब के गर्ने हो, तर कहिलेका पितृको दोषहरू पनि शान्ति गर्नु आफ्ना गुरुबारलाई भनेर, मेरो त घरमा पितृ लगाउनु पर्यो, सप्त लगाउनु पर्यो रे होइन, राम्रोसँग शान्तिहरू गर्नु पर्यो रे, अब सकभर ब्यासमा बस्ने बाबुले आचरण पूरा गरेको ब्राह्मणलाई ल्याएर मूल पाठ गट सुन्नु होला, त्यो त्यहाँ ल्याएर फेरि कथा ए झाँकी देखाउन थाल्नुभयो, हो हल्ला गर्न थाल्नुभयो नि, पाठ पूरा हुँदैन होइन, होइन भन्न खोजेको मैले नराम्रो भन्न खोजेको होइन क्या, तपाईँले ल्याएर उयो सप्ताह मात्रै सुन्न थाल्नु भयो भने के अरे फल मिल्दैन, भागवतको मूल पाठ तपाईँले सुन्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ होइन, भागवतको मूल पाठ 7 दिनसम्मै सुन्नुपर्छ, त्यसलाई पूरा रूपमा विधि विधानले गर्नुपर्छ, त्यति गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है, अरू सबै कुरामा ठिक छ, के छ अरू विशेष,
1: अरू विशेष त खास केही छैन, अब हाम्रो छोरा पनि अब भन्नु त अब यसबाट नमिल्ला, तर छोरा पनि अब 48 साल
0: यहाँबाट मिल्दैन, यहाँबाट मिल्दैन, भोलि फेरि फोन गर्नु होला, अहिले छुट्टिन्छु, राधे राधे,
1: म खालि मात्रै भन्छु भनेर 22 गते आइतबार जन्मेको, तर उसको चाहिँ अहिले जागिर त जागिर छ, अब प्याकेट जागिर हो कि गाडीमा राम्रै छ, तर अब उसको चाहिँ अब एकैचोटि यसरी देखाउनेको गुरु लाग्दै लाग्दैन लाग्दैन लाग्दैन, यसमा त कति वर्ष भयो कति वर्ष, म त कति नेमिसो त कति कति हजार हजार साल हुन्छ, कहिले पुरानो खाल्छु कहिले नउठे हुन्छ, गते आज हिजो आजतिर आएको नि गुरु,
0: ल अब अहिले यो हेर्न मिलेन, फेरि फोन गर्नु होला, अहिले छुट्टिन्छ, राधे राधे,
1: हजुर राधे राधे गुरु,
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न जानकारी अनि तपाईँसँगका विशेष कुराकानीहरू गर्ने एउटा प्रयास गरिरहेका छौं, हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयासमा लागिरहेका छौं, हामी तपाईँसँग भएका प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेको छु, कमेन्ट छन् जय श्रीवादी गुरुमा भरत राज देवकोटा हाल भारतको बेंगलोरबाट नेपाल घर कालीकोट जिल्ला हाम्रो पात्र एप्लिकेशनबाट समय मिलेसम्म सुनिरहन्छु गुरु जय श्री राधे भन्नुभएको छ धन्यवाद छ, अर्को कमेन्ट छ राधे राधे गुरु सुन्दैछु भारतको महाराष्ट्रबाट नेपाल घर अछाम जिल्ला मंगलसेन एक लिस्टेड गार्ड भन्नुभएको छ उहाँलाई पनि विशेष सम्झना छ, अर्को कमेन्ट छ श्री राधे श्याम गुरु म शंखुवासबाट चैनपुरबाट विनोद हो गुरु हाम्रो पात्रबाट सनातन रेडियो नेटवर्कबाट सुन्दैछु।

0: यहाँ हाम्रो पण्डित हुनुहुन्छ, जमरा नराख्नु टिका नलाउनु भन्नुहुन्छ। लुजा बर्बाद भइगछ नि, जमरा नराख्नु टिका नलाउनु भन्नुहुन्छ, पण्डित भएर नै यस्तो भन्नुहुन्छ। गुरु पण्डितजीहरूले नै नहुने भ्रम फैलाउनुहुन्छ, हजुरको कार्यक्रम पनि सुन्नुहुन्छ उहाँले, फेरि पनि बुझ्नुहुन्न। गुरु श्री राधेश्या, उहाँ पण्डित भन्ने शब्दको अर्थ ज्ञानी शब्द अर्थ हुन्छ है, अब यो बुझ्नु भएन भने उहाँले भनेको नमानिदिनु क्या। ज्ञानी मान्छेले त शास्त्रार्थ गर्ने हो, शास्त्रको अध्ययन गर्ने हो, बुझ्ने हो, प्रयास गर्ने हो। कति कुराहरू हामीले पनि कति कुराहरूमा गल्ती हुन्छ, त्यसलाई ए मैले यसो गल्ती गरे हो है, मैले त जानिनँ है भन्न सक्ने क्षमतामा पण्डितको गुण हुन्छ। मैले हुन्न मान्छे हुन्न हुन्न नगर, त्यसको त्यसको अर्थ के त, त्यसको तार्किक अर्थ, त्यसको जुन हुन्छ वैदिक अर्थहरू के त, त्यसको चाहिँ एकदम तपाईँहरूलाई भ्रम छैन भएको छ। त्यो पण्डितजीको बरु नामै भनिदिनु, नामै भनिदिनु, दसैँमा टिको लाउने हुन्न भन्नुभएको छ। विनोदजी कार्यक्रम सुन्नुभएको छ भने एकैछिन कमेन्ट गरिहाल्नु त, तपाईँको के छ भने कहाँनिर हो तपाईँ घर। अनि विनोदजी हामी संकोच आएको बेला भेट भयो कि भएन हजुरसँग। अर्को छ, राधे राधे गुरु, म पञ्चदेवल विनायक नगरपालिका नौबाट टिकाराम गिरी सनातन रेडियोबाट सुन्छु, हाल भारतबाट राधे राधे गुरुदेव भन्नुभएको छ, धन्यवाद छ। ए दसैँमा टिकी नलाउनु भन्छन् है ब्राह्मणहरूले, ए मेरो भगवान्, केमा चित्त बुझेन त ब्राह्मणलाई, अलि दक्षिणा कम दिएर तपाईँहरूसँग रिसाउनु भयो कि है, त्यही पनि हुनसक्छ क्या कहिले काहीँ। ए हामीलाई चाहिँ बुझ्दिनँ, सलाम उल्टो उल्टो भन्छु भन्नुभयो कि, त्यस्तो त भन्नु नपर्ने हो होइन। दसैँ किन टिको नलाउने, तपाईँले दसैँमा टिको नलगाउने आधार के, त्यस्ता ब्राह्मणलाई ब्राह्मण भन्न हुँदैन, त्यस्ता त राक्षस हुन्छन्, दास हुन्छन्, त्यस्तालाई भनिन्छ दरिद्री। ख्याल गर्नुहोला, जसले यो दसैँको दिनमा टिका नलगाउनु भन्नुहुन्छ त्यो मान्छे राम्रो होइन। के अलिअलि खुसिया हुन्छ, के अलिअलि कम पढ्या हुन्छ, कि चाहिँ जान्दै नजाने हुन्छ, कि चाहिँ डलर कमाएको हुन्छ, के न के हुन्छ। ल यति चाहिँ भने, कमेन्टहरू आएका छैनन्। विनोदजीले पक्कै पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला, भरे भोलि उहाँसँग पनि कुराकानी गरौँला। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामी दैनिक रूपमा यस्तै सत्सङ्गको जस्तो भनौँ अब तपाईँलाई, ज्योतिष मात्र नभएर तपाईँलाई धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहनु पर्ने हुन्छ। धेरै गुरुहरूको मत विभाजन छ, मैले पनि यो कुरामा धेरै कुराहरूमा रिसर्च गरेँ, म बोल्नुभन्दा पहिले रिसर्च गरेर बोल्छु। यो धेरै कुरामा चाहिँ शास्त्रमा हामीले थोरै पढेका हुन्छौँ क्या, अनि धेरै पढेको छ भने कहिलेकाहीँ सोध्नुपर्छ क्या, होइन यो यस्तो देखाइरहेछ यस्तो होइन र भन्दाखेरि उहाँहरूले तपाईँलाई दसवटा कुराहरू भनिदिनुहुन्छ, अनि बल्ल छ्याङ्ग हुन्छ, आफै म पाई मैले मात्रै पढेको एउटा शास्त्रमा कसैले काहीँ केही लेखेको देखो भने, अनि त्यसलाई मात्र ए यो सत्य भन्न हुँदैन, त्योभन्दा अर्को ठूलो निर्णय हुन सक्छ, निर्णय अनुसार हुन्छ। ऋषिका त मतै मत छ नि हजुर, त्यो ऋषिको मतलाई हामीले विभाजन गरेर कुन ऋषिको मतलाई ठूलो मान्ने, शास्त्रार्थ गरेर विद्वानको मतलाई लिएर है तपाईँहरूले चाहिँ यसरी यो निर्णयहरू लिनुपर्छ। अब एउटा के छ भने, म भोलिका दिनमा तपाईँलाई एउटा कुरो जानकारी गराउँछु, जुन घरमा श्राद्ध पर्यो, हेर्नुहोस् है, विजया दशमीको दिन जुन घरमा तपाईँको श्राद्ध पर्यो, त्यो घरकालाई टिको लाउने कि नलाउने, यस्तो समस्या आइपऱ्यो। अब लाउनु हुँदैन ठाडो भाषा बोल्दा होइन, किनकि श्राद्धको दिनमा कहाँ रातो टिको लाउँछन् त नि, तर यसलाई विवेचना गर्दा, यसको शास्त्रमा गहिरेर जाँदा, यो त एउटा परम्परा हो, यो त दैनिकी पनि हो नि त, मैले अघि भइन भगवान्लाई घरमा कहिल्यै भोग राख्नुहुन्छ, कहिल्यै पनि हुँदैन। श्राद्धको दिन पनि त बिहान उठेर भगवानको त आराधना गरिन्छ, जप गरिन्छ, शालिग्रामलाई त भोग राख्न भएन है। त्यसो भएको हुँदा यो दसैँको दिन पनि टिका लाउने कि नलाउने भन्ने कुरामा एकदमै धेरै छलफल व्यापक भयो, हामीले हुँदैन भन्यौं है। त्यसो भएको हुँदा यो यसको बारेमा तपाईँलाई, दसैँमा टिको श्राद्धकर्ताले लाउनु त हुँदै भएन, तर परम्परा हो, दाजुभाइ हुनुहुन्न भने खालि नराख्नुहोला है। अब भन्न त यहाँ के छ भने, अब श्राद्धमा टिको लगाइदिएर अनि फेरि नुहाइधुवाई गरेर श्राद्ध गर्दा हुन्छ भन्ने पनि मतहरू छन् है। अब यो मत सुन्दाखेरि अब श्राद्धको दिन टिको कसरी लगाइदिने त्यो पनि एउटा उत हुन्छ। तर यसलाई नित्य कर्म मानेकाले आफूले श्राद्धमा टिको लाउनै भयो भने कुनै पनि हालतमा सक्यो उसको होइन। तपाईँले त्यसो भएको हुँदा तपाईँले एकदम ध्यान दिनुहोला। तपाईँले यो कुराहरू सुन्दै गर्दा भन्दै गर्दा है त्यसो भएको हुँदा तपाईँले एकदम ध्यान दिनुहोला। आज कार्यक्रमको अलिक अन्तिम भागमा भयौं, यसको बारेमा तपाईँको मनमा के लाग्छ कमेन्टहरू गर्नुहोला, अथवा यसको बारेमा जान्न इच्छुक हुनुहुन्छ भने हामीले म्यासेजहरू सुन्नुहोला यसको बारेमा के हो होइन। एकदम एकसाईको दिन दसैँ परे त बरु बिहान
1: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
3: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ, यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि, यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557।
5: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-520-28-646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईं जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईंलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: No compromise bhandai sir khadu parirheka chhau sada sarvada.

कान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार, शुरू गरौं मुख्य समाचार अपडेटबाट। काठमाण्डौ उपत्यकामा फरक कम्पनीका खाना पकाउने एलपी ग्यासका सिलिण्डर साटेर गर्ने वितरण केन्द्र 11 स्थानमा पुर्याइएको छ। आइतबार 6 स्थानबाट शुरू गरिएको व्यवस्था सोमबारदेखि 11 स्थानमा विस्तार गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। दशैंका बेला ग्यास अभाव झेलिरहेका उपभोक्तालाई सहज बनाउन नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा केन्द्र थपिएका हुन्। सोमबारदेखि काठमाण्डौको चपली बुढानी लकण्ठमा भानु, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी कलंकीमा गीता, खसी बजार स्थित आरके ट्रेडर्समा सीताश्री र सन्तुगलमा श्रीमाया ग्यास साट्न सकिनेछ। यसअघि हरिसिद्धिमा श्रीराम, कलंकीमा साई बाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यासको व्यवस्था गरिएको थियो। बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी पेप्सीकोलामा सगर तथा सिफल चौर स्थित ग्यास एण्ड अक्सिजन ट्रेडर्समा एभरेस्ट र सुगम ग्यास साट्न सकिनेछ। उपभोक्ताले 11 केन्द्रमा आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिण्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिण्डर लिन सक्नेछन्। फरक कम्पनीको सिलिण्डर साटे बापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। तोकिएका केन्द्र बाहेक अन्य स्थानबाट ग्यास साटेर गर्न पाइने छैन। यो व्यवस्था 30 असोजसम्म बिहान 11 बजेदेखि अपराह्न 4:30 बजेसम्म सञ्चालन हुनेछ। आइतबार पहिलो दिन 3075 सिलिण्डर बिक्री वितरण भएको संघले जनाएको छ। अब अर्को अपडेटतिर लागौं। एकै दिन 60 फरक कम्पनीका 3075 ग्यास। काठमाण्डौ उपत्यकामा आइतबारदेखि फरक कम्पनीका खाना पकाउने एलपी ग्यासका सिलिण्डर साट्न थालिएको छ। दशैंका बेला ग्यास अभाव झेलिरहेका उपभोक्तालाई सहज बनाउन शुरू गरिएको व्यवस्था अन्तर्गत पहिलो दिनमै 3075 सिलिण्डर साटिएका छन्। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा उपत्यकाका 6 स्थानमा फरक कम्पनीका सिलिण्डर साट्ने व्यवस्था गरिएको छ। ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, काठमाण्डौ कलंकीमा साई बाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास उपलब्ध गराइएको छ। बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास साट्न सकिनेछ। पेप्सीकोलामा सगर तथा सिफल चौर स्थित ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम दाइसन ग्यास साट्न सकिनेछ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले तोकिएका वितरण केन्द्रबाट उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिण्डर साटेर ग्यास लिन सक्नुहुने जनाउनुभयो। उहाँका अनुसार यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। संघका अनुसार 31 असोजसम्म बिहान 9:30 अपराह 4:30 बजेसम्म ग्यास साटफेर गर्न सकिनेछ। पहिलो दिन वितरण केन्द्रमा उपभोक्ताको चाप बढ़ी देखिएको थियो। सिलिण्डर बोकेर पुगेका धेरै उपभोक्ताले ग्यास पाउन सक्नु भएन। आइतबार उपलब्ध ग्यास वितरण गरिएको र नपुगेका उपभोक्तालाई कुपन दिएर सोमबार बिहान प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइने चन्दले जनाउनुभयो। अब निर्माणाधीन अरूण 3 को म्याद फागुन 2084 थपिएको खबर सुनौ। 900 मेगावाट क्षमताको निर्माणाधीन अरूण 3 जल विद्युत आयोजनाको छ। व्यावसायिक उत्पादन शुरू गर्ने म्याद फागुन 2084 थपिएको छ। 23 असोजमा बसेको लगानी बोर्डको बैठकले म्याद थप्ने निर्णय गरेको हो। संखुवा सभामा निर्माणाधीन आयोजनाको उत्पादनतर्फको भौतिक प्रगति 77.5% र प्रसारण लाइनतर्फ 60% पुगेको छ। भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमको सहायक कम्पनी एसजेभीएन अरूण 3 पावर डेभलपमेन्ट कम्पनीले आयोजना निर्माण गरिरहेको छ। 2075 शुरू भएको आयोजना चैत 2081 सम्पन्न गरी व्यावसायिक उत्पादन शुरू गर्ने लक्ष्य थियो। कोविड लगायत विभिन्न कारणले ढिलाइ भएपछि कम्पनीले 18 महिना म्याद थप्न निवेदन दिएको थियो। परियोजना समीक्षा कार्यदलको प्रतिवेदनका आधारमा बोर्डले नयाँ मिति तोकेको हो। लगानी बोर्डका सहसचिव एवं प्रवक्ता भूपेन्द्र थापाका अनुसार निर्माणमा ढिलाइ भएको र उत्पादनको मिति निर्धारण प्रक्रिया अघि बढ़िसकेकाले म्याद थपिएको हो। उहाँले तोकिएको अवधिभित्र जसरी पनि काम सकाउनुपर्ने बताउनुभयो। आयोजनाको कुल अनुमानित लागत 1.44 करोड़ रूपियाँ छ। आयोजनासँगै विद्युत गृहदेखि भारतको सीतामढ़ीसम्म 400 केभी क्षमताको 253 किलोमिटर लामो अन्तर्देशीय प्रसारण लाइन निर्माण भइरहेको छ।
आयोजना विकास सम्झौता अनुसार नेपालले 21.9% अर्थात 197 मेगावाट बिजुली निशुल्क पाउनेछ। उत्पादन शुरू भएको पहिलो 15 वर्षसम्म 7% र त्यसपछिका 10 वर्षसम्म 12% ऊर्जा रोयल्टी नेपाल सरकारले पाउनेछ। अब कंग्रेसतिरको खबर। कंग्रेस सहमहामन्त्री खुलातर्फ खतिवड़ा अग्रस्थानमा रहनु भएको छ। नेपाली कंग्रेसको 15 औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवड़ा अग्रस्थानमा हुनुहुन्छ। हालसम्म 1,689 मतगणना भएको छ। खतिवड़ाले 768 मत प्राप्त गर्नुभएको छ। अजय शिवाकोटी 548 मत सहित दोस्रो स्थानमा हुनुहुन्छ। दिल्लीराज सुवेदी 439 मत सहित तेस्रो स्थानमा हुनुहुन्छ। देवेन्द्र राज कडेलले 334 मत प्राप्त गर्नुभएको छ। विकास कोइरालाले 284 मत प्राप्त गर्नुभएको छ। राजीव ढुंगानाईले 253 मत प्राप्त गर्नुभएको छ। रमेश प्रसाद धमलाले 205 मत प्राप्त गर्नुभएको छ। अमृत कुमार अर्यालले 176 मत प्राप्त गर्नुभएको छ। विमल राज छेत्रीले 61 मत प्राप्त गर्नुभएको छ। अब अर्को राजनैतिक अपडेट। दिला संग्रौला कंग्रेसको पहिलो महिला महामन्त्री हुनुभएको छ। नेपाली कंग्रेसको इतिहासमा पहिलो महिला महामन्त्रीका रूपमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। 15 औं महाधिवेशनबाट उहाँ महिला क्लस्टरतर्फ महामन्त्रीमा निर्वाचित हुनुभएको हो। संग्रौलाले प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय, डीना र रीता खनाललाई पराजित गर्नुभएको छ। कंग्रेसले यसपटक विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुसार भएको निर्वाचनबाट संग्रौला पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री बन्न सफल हुनुभएको हो। अब सुन तस्करी सम्बन्धी अपडेट। ठूला अनुसन्धानपछि पनि रोकिएन सुन तस्करी, 10 वर्षमा 579 किलो बरामद। सुन तस्करी रोक्न ठूला अनुसन्धान र मुद्दा चलाइए पनि तस्करी नरोकिएको देखिएको छ। पछिल्लो एक दशकमा हवाई र स्थल मार्गबाट तस्करी गरिएको 579 किलो 218 ग्राम सुन बरामद भएको छ। पछिल्लो पटक बिहिबार काठमाडौँको बुढानील कण्ठबाट 21 किलो 750.68 ग्राम सुन सहित 3 चिनिया नागरिक पक्राउ परेका छन्। प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा 47 वर्षीय झौ लाङक्विन, 37 वर्षीय हानफेई र 36 वर्षीय वाङ जियानजिङ हुनुहुन्छ। प्रहरीले घर भएपत सुन तताउने, गलाउने, ढिक्का बनाउने र जोख्ने उपकरण सहित कारखाना फेला पारेको छ। घरबाट निस्किएको गाड़ीमा सुनका 2 बिस्कुट पनि भेटिएका छन्। बरामद सुनको बजार मूल्य 54.60 करोड़ रूपियाँ रहेको खड्काले बताउनुभयो। सुन स्थल मार्ग वा विमान स्थलबाट आएको भन्ने पुष्टि नभएको उहाँले जनाउनुभयो। भाषाका कारण अनुसन्धानमा कैद कठी छिपछि दोभाषेको प्रयोग भइरहेको उहाँले बताउनुभयो। प्रहरीका अनुसार बाढ़ आर्थिक वर्ष 2073/74 2082/83 5,61,82,33,885 रूपियाँ राजस्व असूल भएको छ। सो अवधिमा तस्करीमा संलग्न देखिएका 768 जना पक्राउ परेका छन्। उच्चस्तरीय छानबिन समितिका सदस्य वसन्त लामाका अनुसार बजारमा माग रहेसम्म सुन तस्करी नरोकिनेछ। नेपालमा दैनिक 30 किलो सुन खपत हुने भए पनि आधिकारिक रूपमा 25 किलो मात्रै बजारमा पठाइने गरेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: होइन है मास्टर नि नानी अब तिमी त जान्ने बुझ्ने मान्छे म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई
2: भन्नुहोस् न हजुर बुवा के कुरा हो
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन कान पनि राम्रोसँग सुन्दिन कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी
2: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ त्यही जानुहोस् न हजुर बुवा विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ साथै जिल्लाको मकालु गाउँपालिकाको नुम चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ
2: थप जानकारीको लागि 029562061
3: 029570315
2: र 98520701177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा
4: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
5: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
5: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
4: ओहो सर त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
5: ए ल ल सँगै जाउँ न भाइ
2: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
3: रबिन टेलर्स खाँदबारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
2: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल
3: सम्पर्क नम्बर 98 60 96 40 00
2: र 98 19 32 77 75
6: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँदबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ छुट पछिको अरुवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी प्रति बोरा रु 1425 मात्र छुट पछिको स्टिम जिरा मसिनो चामल अब रु 87 प्रति केजी प्रति बोरा रु 2175 मात्र र चिनी प्रति किलो 110 रुपियाँ मात्र
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी शङ्खुवा सभा सम्पर्क नम्बर 029562001 97 4 99 22 520
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ
2: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
3: दाँत खोल्ने दाँत सफा गर्ने
2: दाँतको एक्सरे गर्ने
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
2: झिक्न मिल्ने आरपीडी लगाइने
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
2: बाङ्गो टिङ्गो दाँत मिलाइने
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।
8: खोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टावर एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 खोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030692089। खादबारी नगरपालिका 9, तुमलिङ टावर एयरपोर्ट गेट।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420826776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर्स, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले शंखासभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन थियो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन थियो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन थियो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन थियो। संखुवासभा जिल्ला खादबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक सन्तप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था, खादवारी एक, संखुवा सभा।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी एक, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 9743846084।

राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 029140084 र 98040045827।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
11: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए त्यसको लागि त हाम्रै सातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्र्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
13: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: सब जानकारीको लागि 029562061,
14: 029573315
13: र 98520701177
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
15: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँचबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मनसुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
16: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँचबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97449522, 520।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76 75।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520160580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857848 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: This is Radio Sankhuasubha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल, दया, क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रिय विन्ती गरून् झुकेर पद्म, यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र मिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो, मिति पुगेपछि टारेर टर्दैनथ्यो। संखुवासभा जिल्ला खागबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौ। साथै शोक संतप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था, खागबारी एक, संखुवा सभा।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, संखुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 01, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, संखुवा सभा।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता,
12: हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 9843347262,
13: 9810555580
12: र वाट्सएप नम्बर 9520286646।
14: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: Brought to you by Kam Premium Ma Ajivan Sarvadik Suraksha Dine Nepal Kai Pahilo Surya Jyoti Sahi Plan. Sahi Cha, Isale Ta Ma Sahi Bhandai Chu.
5: Surya Jyoti Life Insurance Jivan Ko Lagi.

0: यस कान्तिपुर डायरीका साथमा
1: हुलास ग्याल्भलम तीन गुना बढी टिक छ, हुलास भए अरू किन खोज्ने।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

शान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार, शुरू गरौं मुख्य समाचार अपडेटबाट। सरकारले भारत, चीन, अमेरिका र बेलायतका लागि सिफारिश गरेका राजदूतहरूको संसदीय सुनवाई हुँदैछ। संसदीय सुनवाई समितिको सोमबारको बैठकले प्रस्तावित राजदूतहरूको सुनवाई गर्न लागेको हो। सुनवाई अघि समितिले उजुरीकर्ताहरूसँग छलफल गरेको छ। जापानका लागि राजदूतमा सिफारिश जिज्ञान कुमार थापा र साउदी अरेबियाका लागि सिफारिश गिरीबहादुर सुनार विरूद्ध उजुरी दिनुभएका व्यक्तिहरूसँग समितिले छलफल गरिरहेको छ। संसदीय सुनवाई समितिका सहसचिव लक्ष्मीप्रसाद गौतमले उजुरीकर्ताहरूसँगको छलफल लगत्तै प्रस्तावित राजदूतहरूसँगको सुनवाई शुरू हुने जनाउनुभयो। समितिको कार्यसूची अनुसार गणतन्त्र भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जङ्ग थापा र संयुक्त अधिराज्यका लागि गौरव शमशेर जबरालाई सुनवाईका लागि आमन्त्रण गरिएको छ। मन्त्री परिषदको असोज 2 गतेको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो, जसमा भारतका लागि पाण्डे, चीनका लागि शर्मा, अमेरिकाका लागि थापा, बेलायतका लागि पूर्व प्रधान सेनापति जबरा, जापानका लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति सेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, श्रीलंका लागि मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार हुनुहुन्छ। समितिले सोमबारदेखि प्रस्तावित राजदूतहरूको निरन्तर सुनवाई हुने जानकारी दिएको छ। अब नयाँ बस पार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च छ। यात्रुको चाप बारे नेक्स्ट स्टोरी। बडाचै नजिकैसँगै काठमाडौँको नयाँ बस पार्कबाट घर गाउँ फर्किने यात्रुको चाप बढ़ेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू दशैं मनाउन गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढ़ेको छ। नयाँ बस पार्क संचालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले असोज 17 देखि 25 गतेसम्म 2,07,251 यात्रु बाहिरिएको जानकारी दिनुभयो। वहाँका अनुसार असोज 17 गते 18,729, 18 गते 19,530, 19 गते 23,016, 20 गते 29,602 र 21 गते 22,288 यात्रु बाहिरिनु भएको छ। असोज 22 गते 25,201, 23 गते 31,235, 24 गते 16,970 र 25 गते 29,380 यात्रु बाहिरिनु भएको छ। यात्रुको चाप बढ़ेसँगै यातायात व्यवसायीलाई व्यवस्थापनमा समस्या भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो। असोज 23 गते धादिङको गलौन्दी स्थित पृथ्वी राजमार्ग भाँसिएपछि सवारी आवागमन अवरूद्ध भएको र धेरै सवारी साधन काठमाडौँमा रोकिँदा समस्या भएको उहाँले बताउनुभयो। महासंघले टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाड़ा तिर्न र सवारी साधनको अवस्था जाँच गर्न आग्रह गरेको छ। नयाँ बस पार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च छ। अब निर्माणाधीन अरूण 3 को म्याद फागुन 2084 थप भएको खबर सुन्नुहोस्। 900 मेगावाट क्षमताको निर्माणाधीन अरूण 3 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन शुरू गर्ने म्याद फागुन 2084 थपिएको छ। लगानी बोर्डको 23 असोजको बैठकले म्याद थप गर्ने निर्णय गरेको हो। संखुवा सभामा निर्माणाधीन आयोजनाको उत्पादनतर्फको भौतिक प्रगति 70.5% पुगेको छ। प्रसारण लाइनतर्फ 60% काम सम्पन्न भएको छ। भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमको सहायक कम्पनी एसजेभीएन अरूण 3 पावर डेभलपमेन्ट कम्पनीले आयोजना निर्माण गरिरहेको छ। 2075 शुरू भएको निर्माण चैत 2081 सम्पन्न गरी व्यावसायिक उत्पादन शुरू गर्ने लक्ष्य थियो। कोविड लगायत विभिन्न कारणले ढिलाइ भएपछि कम्पनीले म्याद 18 महिना थप गर्न निवेदन दिएको थियो। त्यसपछि परियोजना समीक्षा कार्यदल गठन गरी प्रतिवेदनका आधारमा निर्णय गर्ने प्रक्रिया अघि बढ़ाइएको थियो। लगानी बोर्ड कार्यालयका सहसचिव एवं प्रवक्ता भूपेन्द्र थापाका अनुसार निर्माणमा ढिलाइ भए पनि उत्पादन मिति निर्धारण गर्ने प्रक्रिया अघि बढ़िसकेकाले नयाँ मिति तोकिएको हो। थापाले अब तोकिएको मिति भन्दा पछाडि जान नपाइने र त्यस अवधिभित्र जसरी पनि काम सकाउनु पर्ने बताउनुभयो। आयोजनाको अनुमानित लागत 1 खर्ब 44 अर्ब रूपियाँ छ।
आयोजनासँगै भारतको सिनरी तामडीसम्म 553 किलोमिटर लामो 400 केभी प्रसारण लाइन निर्माण भइरहेको छ। आयोजनाबाट नेपालले 197 मेगावाट बिजुली निशुल्क पाउनेछ। अब आजदेखि 11 स्थानबाट फरक कम्पनीका ग्यास बिक्री वितरण हुने खबर तिर्छौं। काठमाडौँ उपत्यकामा फरक कम्पनीका खाना पकाउने एलपी ग्यासका सिलिण्डर 60-13 गर्ने स्थान 6 बढ़ाएर 11 पुर्याइएको छ। दशैंका बेला ग्यास अभाव झेलिरहेका उपभोक्तालाई सहज बनाउन नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा वितरण केन्द्र थपिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। सोमबारदेखि चपली बुढानील कण्ठमा भानु, हरिसिद्धिमा नेपाल र एचपी, कलंकीमा गीता, खसी बजार स्थित आरके ट्रेडर्समा सीताश्री र सन्तुगलमा श्रीमाया ग्यास साट्ने व्यवस्था गरिएको छ। आइतबारदेखि हरिसिद्धिमा श्रीराम, कलंकीमा साई बाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास उपलब्ध थिए। बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलामा सगर तथा सिफल चौर स्थित ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्न सकिनेछ। उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिण्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिण्डर अतिरिक्त शुल्क बिना लिन सक्नेछन्। तोकिएका 11 केन्द्र बाहेक अन्य स्थानमा साटफेर गर्न नसकिने संघले जनाएको छ। यो व्यवस्था 30 असोजसम्म बिहान 11 बजेदेखि अपराह्न 4:30 बजेसम्म सञ्चालन हुनेछ। आइतबार पहिलो दिन 3075 सिलिण्डर बिक्री वितरण भएको संघले जनाएको छ। अब सुदूरपश्चिम सरकारले 3 महिनापछि ल्याएको 4.5 अर्ब घाटाको बजेट बारे सुनौं। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि 37,70,39,66,000 रूपियाँको घाटाको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले आइतबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नुभयो। मन्त्रालयका अधिकारीहरूका अनुसार चालू आर्थिक वर्षका लागि यथार्थ स्रोत 33,13 अर्ब रूपियाँ मात्र छ। बजेटमा गत आर्थिक वर्षको बचत 9,65 अर्ब रूपियाँ देखाइएको छ। तर मन्त्रालयका अनुसार वास्तविक बचत 4,74 अर्ब रूपियाँ मात्र हो। यसरी वास्तविक बचत भन्दा 4,91 अर्ब रूपियाँ बढ़ी देखाएर बजेट बनाइएको छ। मन्त्री मल्लले असार 1 प्रस्तुत बजेटकै आकार कायम राखिएको र आमदानी वृद्धि गरेर बजेट धान्ने योजना रहेको बताउनुभयो। बजेटमा चालू र पूँजीगत खर्च तथा मन्त्रालयगत विनियोजनको छुट्टा छुट्टै विवरण खुलाइएको छैन। सड़क पूर्वाधारका लागि 6,45 करोड़, सिंचाईका लागि 2,49 करोड़ र खानेपानीका लागि 3,15 करोड़ रूपियाँ छुट्याइएको छ। सेती प्रादेशिक अस्पतालको सुधारका लागि 25,50,00,000 रूपियाँ विनियोजन गरिएको छ। कृषि बजारीकरण र प्रांगारिक खेती प्रवर्धनका कार्यक्रम पनि हिजो बजेटमा समेटिएका छन्। पूर्व मुख्यमन्त्री कमल बहादुर शाहले यथार्थ स्रोतको हेक्का नराखी घाटाको बजेट ल्याएर प्रदेशको छवि बिगारेको आरोप लगाउनुभयो। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि नयाँ बजेट ल्याउने बाटो खुलेको हो। सांसद नरेश कुमार शाहीले बजेट पारित भए बजेट शून्यताको अन्त्य हुने बताउनुभयो। सुदूरपश्चिम सरकारले 3 महिनापछि 4.5 अर्ब घाटाको बजेट ल्याएको छ। अब तिब्बतमै महँगिएका च्याङ्रा र हिमाली जिल्लामै भएको अभावको खबर। तिब्बतबाट च्याङ्रा आयात नहुँदा यसपालि दशैयमा कर्णालीका हिमाली जिल्लामा अभाव देखिएको छ। यसको असर प्रदेश राजधानी वीरेन्द्रनगर र नेपालगंजका बजारमा पनि परेको छ। ती बजारमा गत वर्षको तुलनामा च्याङ्रा निकै कम भित्रिएका छन्। कर्णालीमा 5 वर्ष यता तिब्बतबाट च्याङ्रा ल्याउन छाडिएको हो। जुम्लाको तातोपानी गाउँपालिकाका भीमचन्द्र बुढाले यसपालि वीरेन्द्रनगरमा झण्डै 100 भेडा ल्याउनु भएको छ। उहाँले 2 महिनादेखि खोज्दा पनि च्याङ्रा नपाएपछि भेडा मात्रै ल्याएको बताउनुभयो। गत वर्ष उहाँले 50 च्याङ्रा र करिब 200 भेडा बिक्री गर्नुभएको थियो। माथिल्लो डोल्पाका व्यापारीले च्याङ्रा 17 दिनसम्म हिँडाएर पोखरा पठाइरहेका छन्। स्थानीय व्यापारी शिवानन्द गिरीले बाटोको समस्याका कारण सुर्खेत र नेपालगंज लैजान नसकिएको बताउनु हो। स्थानीयसँग 25,000-35,000 रूपियाँमा खरिदको च्याङ्रा पोखरामा 40,000-50,000 रूपियाँमा बिक्री गर्ने गरी पठाइएको छ। त्यहाँ मासु प्रति किलो 3,000 रूपियाँसम्ममा बिक्री भइरहेको छ। मुगुका व्यापारी तिलक रावतका अनुसार 5 वर्ष अघि मुगुको नाक्सेनाग्ला नाकाबाट दशैंमा वार्षिक 10-15,000 च्याङ्रा भित्रिन्थे।
अहिले तिब्बती बजारमा मूल्य 30,000 रूपैयाँ भन्दा माथि पुगेको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो। हुम्लामा पनि मूल्य बढ़ेकाले पर्याप्त च्याङ्ग्रा भित्रिन सकेका छैनन्। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीका हिमाली जिल्लामा झण्डै 2,08,000 च्याङ्ग्रा पालिएका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एक्सेसिभ ब्रान्ड राज्यको दस छ मजाले दस छ।
3: It's always fun when you hit the road.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैनथ्यो। इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैनथ्यो। थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैनथ्यो। आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैनथ्यो। संखुवासभा जिल्ला खागबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं। साथै शोक संतप्त श्रीमान धन बहादुर श्रेष्ठज्यू, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौं। दूरसंचार टोल विकास संस्था खागबारी एक संखुवा सभा।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छूटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन।
6: खोक्रो वार्डर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना खोक्रो वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 61 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9, तुम्लिङटार एयरपोर्ट।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860946000
7: र 9919327375।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
14: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफले।
9: सम्पर्क 9843447262,
15: 9101555580
9: र व्हाट्सएप नम्बर 9552286। सरप्राइज जेनी, यो गहना कस्तो छ?
16: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
16: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
16: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
16: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
16: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842079801, जनक पौडेली 9852558344 र 029562248।
9: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
17: नमस्कार है वडा अध्यक्षज्यू।
18: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
17: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
18: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
17: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
18: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बढ्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
17: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
19: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
20: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
21: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
22: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
23: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
21: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
24: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादारी एक बुटोक बाटो दूरसञ्चार जाने बाटो।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: आजदेखि मलाई एक्लै छोडिदेऊ।
1: मैले के गल्ती गरेर जसको कारण तिमी यस्तो भन्दैछौ?
0: मलाई कारण नसोध।
1: तिमी बिना कारण मलाई छोड्न सक्दैनौ। हाम्रो माया त्यति सजिलो छोड्न सक्दैन।
0: तिरस्कार गर्छु म तिम्रो मायालाई। पाउनुलाई मात्र माया भनिँदैन, गुमाउनुलाई पनि माया नै भनिन्छ, बुझ्यौ?

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: हैन हे मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तान्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: सब जानकारीको लागि 029562061
8: 029570315
7: र 98520701177
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
7: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
8: सम्पर्क 029141084 र 98040454827।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाद्यबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सुना मनसुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
10: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी शङ्खुवा सभा। सम्पर्क नम्बर 029562001 97492522।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली 98525354 र 029560248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सङ्खुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98306940000
9: र 98192376775।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 9843347262,
9: 9810555580
8: र वाट्सएप नम्बर 9852028646।
10: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903692099। खादबारी नगरपालिका 9, तुम्लिङटार एयरपोर्ट।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू:
11: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा:
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295625320 र 9842505041।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9856349444
2: र 029590155।
4: More style, more design. Total Tailors.
5: संचारको दुनियामा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संघ सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरुवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97429225।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: त्यस्तो के कुरा थियो?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी बाँदै सिलाएको त भनी तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन्दनमाको पाप थियो कुन्नी?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
14: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
16: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
16: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी एक सङ्खुवा सभा।
17: आयो सबको घर घरमा।
18: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा। नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
19: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
20: You are listening to Radio for the Century, broadcasting live on 95.5 megahertz, on air, online.
21: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
22: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
21: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
22: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
21: प्रोप्राइटर लक्ष्मी काफ्ले।
22: सम्पर्क 98 4 33 47 262,
21: 98 10 55 55 85
22: र वाट्सएप नम्बर 98 5 20 28 6 46। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
23: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801। जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98-60-96-40-00
5: र 98-19-32-76-75।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
5: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल।
9: सम्पर्क नम्बर 98-163-55-553
8: र 98-423-18-049। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफले।
10: सम्पर्क 98-433-47-262,
8: 98-10-55-55-85
10: र व्हाट्सएप नम्बर 98-520-28-6 46।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Sankhuasabha 95.5 MHz.
2: किसान पाइप प्रोडक्ट्स प्रालीको हो,
3: राष्ट्रको शान किसान।
2: A complete piping solutions.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विश्वमा गरीबी बढ़दा नेपालमा भन्ने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार। पृथ्वी राजमार्गको गलौदी खण्ड मर्मतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः संचालनमा। सुदूरपश्चिममा सत्तापक्षकै सांसदले बजेटमा असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित। आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप। एलनिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी। र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटी संघका बैठकको विवरण सार्वजनिक गर्ने। नेपाल खबरमा अब पूरा खबर। विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 वटा देशले बहुआयामिक गरीबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरीबी निवारणमा तीव्र प्रगति गर्दा नेपालले पनि गरीबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरीबीमा बाँचिरहेका मानिसको संख्या बढ़ेर 1.20 अर्ब पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरीबीको संख्या 5.15 करोड़ बढ़ेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरीबी बढ़ेको प्रतिवेदनमा उल्लेख छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरमतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़कमा यसअघि भित्तो काटेर संचालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमन पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयको सूचनामा भनिएको छ। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरमत गर्न लागेको सड़क विभागले जनाएको छ। कालीगण्डकी नदीमा आएको बाढ़ीले पौष मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः संचालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पूर्वतर्फको बाटो बगाउँदा पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौष मार्ग निर्माण गरी आज बिहानदेखि गाड़ी संचालनमा ल्याइएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रमा व्यापार व्यवसाय र होटल क्षेत्र सुनसान बनेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेट प्रति सत्तारूढ़ दलकै सांसदहरूको असन्तुष्टि बढ़ेपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 बजेका लागि तोकिएको प्रदेशसभा बैठक सत्तापक्षकी सांसदहरूको असन्तुष्टिका कारण भोलि बिहान 9 बजेसम्मका लागि स्थगित गरिएको छ। सत्तारूढ़ दल नेकपाका सांसद नरेश कुमार शाहीका अनुसार बजेटमा व्यथिति भएको भन्दै सत्तापक्षकी सांसदहरूले चर्को विरोध गरेपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। सुदूरपश्चिम प्रदेश सरकार 3 महिनादेखि बजेट शून्यतामा छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37.70 करोड़ 39,66,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमा आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप छ। दशैं नजिकिँदा पनि कर्मचारीहरूले 3 महिनादेखिकै पारिश्रमिक पाउन सकेका छैनन्। यस कारणले पनि सरकार निकै दबावमा छ। हतार हतार बजेट पारित गर्ने तयारी भए पनि सत्तारूढ़ दलकै सांसदहरूको कारण समस्या बढ़ेको छ। गृहमन्त्री सुधन गुरूङ बिमेस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपालसहित सातै सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ। बैठकमा लागू औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू प्रधानमन्त्री बालेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ अनुचित दबाव प्रभाव र पदीय अधिकारको दुरूपयोगप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्नुभयो अब विदेशको खबर शक्तिशाली एलनियोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गएको सेप्टेम्बर महिनामा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघ यूको जलवायु अनुगमन सेवाले जनाएको छ यसले 2027 विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् यूको कोपरनिकस जलवायु परिवर्तन सेवाका अनुसार निनो 3.4 क्षेत्रमा समुद्री सतहको तापक्रम 29.70 डिग्री सेल्सियस पुगेको थियो गएको सेप्टेम्बर विश्वव्यापी समुद्री सतहको औसत तापक्रम 21.05 डिग्री सेल्सियस पुगेको थियो यस्तै विश्वको औसत सतही तापक्रम 16.27 डिग्री सेल्सियस रहेको छ यो पूर्व औद्योगिक औसत भन्दा 1.63 डिग्रीले धेरै हो कोपरनिकसका निर्देशक कार्लो बुन्टेम्पोकाले शक्तिशाली एलनियोका कारण 2027 पनि मासिक तापक्रम पूर्व औद्योगिक स्तरभन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि रहने सम्भावना रहेको बताउनुभयो तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरित गृह ग्यास उत्सर्जन घटाउनु महत्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाई छ अब खेल खबर बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले म्यान्चेस्टर सिटीका उच्च अधिकारीहरूसँग भएका आफ्ना भेटघाटका विवरण सार्वजनिक गर्ने बताउनु भएको छ प्रिमियर लीगको आर्थिक नियम उल्लंघन सम्बन्धी सबै आरोपमा क्लब दोषी ठहरिएपछि आफूले दिएको टिप्पणीको आलोचना भए लगत्तै बर्नहमले विवरण सार्वजनिक गर्ने बताउनु भएको हो म्यान्चेस्टर सिटीले 2009 2018 बीचमा 9 वर्षको अवधिमा आफ्ना व्यवसायिक साझेदारहरूसँग नक्कली सम्झौता गरी 83 करोड़ पाउण्ड भन्दा धेरै रकम गोप्य रूपमा आफ्ना फुटबल गतिविधिहरूमा भित्राएर नियमनको उल्लंघन गरेको एउटा स्वतन्त्र आयोगले पत्ता लगाएको छ 2017 मेदेखि 2026 जूनसम्म ग्रेटर म्यान्चेस्टरको मेयर रहनुभएका बर्नहमले क्लबसँगको आफ्नो सम्पर्क अहिलेको नभएको बताउनु भएको छ गएको सेप्टेम्बरमा बर्नहमले म्यान्चेस्टर सिटी दोषी ठहरिएपछि उसका मालिकहरूले क्लब बेच्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो उहाँले आफूहरू आधुनिक म्यान्चेस्टरको निर्माण तथा क्लबलाई विश्वस्तरीय शक्तिमा रूपान्तरण गर्ने कार्यमा निकै ठूलो साझेदार रहेको बताउनु भएको थियो चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक विश्वमा गरीबी बढ्दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेखीय कमी स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार पृथ्वी राजमार्गको गलौदी खण्ड मरमतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा सुदूरपश्चिममा सत्तापक्षकै सांसदले बजेट प्रति असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गरेको सांसदहरूको आरोप एलनियो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटीसँगका बैठकको विवरण सार्वजनिक गर्ने
2: बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
3: मेरा छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
4: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44 28 242।
6: Come on, you'll certainly be benefited.
7: NBL सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू ₹3 करोड़सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा तोकिएका ग्यास बिक्री केन्द्रहरूमा सेवाग्राहीको अत्यधिक भीड़ लागेको छ। दशैंका बेला सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल ऑयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा जुनसुकै कम्पनीका सिलिण्डर पनि छाट्न पाइने गरी स्थापना गरेका केन्द्रमा सेवाग्राहीको भीड़ लागेको हो। यसैपछि ग्यास सिलिण्डर छाट्नेहरूको भीड़ लागेपछि संघले 6 बिक्री केन्द्रलाई बढ़ाएर आजदेखि 11 पुर्याएको छ। संघका अनुसार थपिएका नयाँ केन्द्रहरूमा मुडाना कण्ठको चपलीमा भानु ग्यास, ललितपुरको हरिसेतीमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसी बजारको आरके ट्रेडर्समा सीताश्री ग्यास र सतुङ्गलमा श्रीमाया ग्यास उपलब्ध छ। यसअघि ललितपुरको हरिसेतीमा श्रीराम, कलंकीमा साई बाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्रीराम ग्यास साटफेट भइरहेको छ। यसैगरी बालाजी औद्योगिक क्षेत्र गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास, पेप्सीकोलामा सगर ग्यास र सिफल चौरमा एभरेस्ट र सुगम ग्यास उपलब्ध छ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीको सिलिण्डर साट्न नमिल्ने संघले जनाएको छ। दशैं नजिकैसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ जाने यात्रुहरूको चाप बढ़न थालेको छ। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाड़ीमा यात्रुको चहल पहल बढ़ेको हो। नयाँ बस पार्क सञ्चालन गरेको संस्था लोधसे बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले यही असोज 17-25 गतेसम्म नयाँ बस पार्कबाट मात्र 2,07,251 जना यात्रु बाहिरिएका जानकारी दिनुभयो। दशैंका लागि घर फर्कने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकीको भाड़ा तिर्न र गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। दशैं तिहार लगायत मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढ़ाएको छ। चाडपर्वका समयमा गाड़ीको चाप बढ़ने, लामो तथा छोटो दूरीका यात्रु

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: अम्बो नि यो चरा गाउँ त साह्रो राम्रो रहेछ हौ साइला।
1: हो त नि है,
2: यति राम्रो गाउँको स्वर तिनीहरू झन् कति राम्रो राम्रो होला है
1: बाजे। नाच्ने ठाउँ यतै
2: हो बाबु। लु जेठा बलगर है, ससुराली चौरा गाउँ नै बनाउनु पर्छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163-51107 र 98030-96-289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
5: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 9843-47-262,
5: 9810-55-55-85
3: र व्हाट्सएप नम्बर 9552028-6।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
8: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801।
4: जनक पौडेली, 9852058344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
5: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
7: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खाँदबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। छुट पछिको अरूवा सुना मन्सुली चामल अब रु 57 प्रति केजी, प्रति बोरा रु 1425 मात्र। छुट पछिको स्टीम जिरा मसिनो चामल अब रु 87 प्रति केजी, प्रति बोरा रु 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खाँदबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 9742522522।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: नमस्कार है वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्दै आउनु भएछ?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
5: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
17: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295560879 र मोबाइल नम्बर 9842287776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदकुकबाट दूरसञ्चार जाने बाटो।
20: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
21: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
22: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
23: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
16: किन त काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
16: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
16: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
16: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
16: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
16: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
16: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
5: सम्पर्क 0294400084 र 9804545827।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जम्मेदार कलम बहादुर तामाङ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा खेलाड़ीहरूको प्रतिभा पहिचान र प्रवर्धनको माध्यम बनेको प्रधान सेनापति ट्रफी 2083 सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। गोर्खा जिल्लाको चुम्नुब्री गाउँपालिका 3 स्थित फिलिममा असोज 25 गते गएको पहिरोका कारण थुनिएको बूढ़ी गण्डकी नदी अचानक खुलेर लेदो तथा गेग्राम सहित आएको आकस्मिक बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार गरिरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली हवाई तथा स्थल मार्गबाट परिचालित भई प्रभावित क्षेत्रको रेकी तथा अवलोकन गर्नुका साथै पहिरोको उच्च जोखिममा रहेको जगत इलाकाबाट 6 जना, न्याकफेदीबाट 9 जना तथा यारूबाट 1 शिशु तथा 1 विदेशी सहित 9 जना र पायुबाट 12 जना गरी हालसम्म कुल 36 जनाको उद्धार गरेको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन काठमाण्डुमा रहेको कम्पोजिट क्विक रियाक्सन टीम समेत हवाई माध्यमबाट उक्त क्षेत्रमा तैनाथ गरिएको छ। नेपाली सेनाले रसुवाको उत्तरगया गाउँपालिका 5 र नुवाकोट जिल्लाको विदुर नगरपालिका 10 को सिमानामा पर्ने बेत्रावती स्थित फलाको खोलामा एक्रोबेली ब्रिज निर्माण गरेको छ। उक्त एक्रोबेली ब्रिजको असोज 25 गते युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जङ थापाले गल्छी रसुवागढ़ी सड़क आयोजना प्रमुख श्री कृष्ण नारायण ओझालाई हस्तान्तरण गर्नुभयो। रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते आएको बाढ़ीले नदीमा रहेको पुल बगाए पश्चात नेपाली सेनाले उक्त ब्रिज निर्माण गरेको हो। 73.2 मिटर लम्बाई, 5.5 मिटर चौड़ाई र 40 टन भारवाहन क्षमताको उक्त ब्रिज 5 दिनमा जड़ान गरिसक्ने लक्ष्यसहित असोज 20 गतेबाट जड़ान कार्य शुरू गरी असोज 24 गते निर्माण सम्पन्न गरिएको हो। सो क्रममा करिब 300 मिटर सड़क खण्डमा चट्टान फुटाई पहुँच मार्ग निर्माण पश्चात उक्त बेली ब्रिज निर्माण कार्य शुरू गरिएको थियो। बेली ब्रिज संचालनमा आएसँगै बाढ़ीका कारण प्रभावित बनेको सड़क सम्पर्क पुनः सहज भई स्थानीय बासिन्दा तथा उक्त सड़क खण्ड भएर आवत जावत गर्ने यात्रु र सवारी साधनलाई राहत पुग्ने विश्वास गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल औपचारिक भ्रमणको लागि असोज 19 गते मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्नुभएको छ। उहाँ बेलायती सेनाका चीफ अफ दि जेनरल स्टाफ जेनरल सर रोली वाकरको निमन्त्रणामा बेलायत भ्रमणका लागि जानुभएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जंकेसीले विदाई गर्नुभएको थियो। बेलायत भ्रमणका दौरान प्रधान सेनापतिले असोज 21 गते बेलायती सेनाका चीफ अफ दि जेनरल स्टाफ सर वाकरसँग शिष्टाचार भेट गर्नुभएको छ। सो क्रममा उहाँले बेलायती सेनाको मुख्यालय भ्रमण गर्नुभई सैनिक गतिविधिको अवलोकन समेत गर्नुभएको थियो। यसअघि प्रधान सेनापतिले असोज 20 गते डेप्युटी चीफ अफ डिफेन्स स्टाफ फर मिलिटरी स्ट्राटेजी एण्ड अपरेशन तथा मिनिस्टर फर भेटरन्स एण्ड पीपलका पार्लियामेन्टरी अण्डर सेक्रेटरी अफ स्टेटसँग समेत छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्ताको क्रममा आपसी हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको थियो। सोही अवसरमा प्रधान सेनापतिले गोर्खा सैनिक स्मारकमा पुष्पगुच्छ अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। अभ्यास क्याम्ब्रियन पट्रोल 2026मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक प्राप्त गरेको छ। उक्त अभ्यास मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायतको वेल्स ब्रेकनमा असोज 20 गतेदेखि 22 गतेसम्म सञ्चालन भएको थियो। उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायत सहित 35 राष्ट्रका 130 वटा टोलीहरूको सहभागिता रहेको थियो। सन् 1960बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले सन् 2014देखि भाग लिँदै आइरहेको छ। नेपाली सेनाले उक्त प्रतियोगितामा सन् 2017, 2019, 2024 र 2025मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो। धनुषा स्थित मध्य पूर्वी प्रेतना हेडक्वार्टरमा संचालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम असोज 23 गते सम्पन्न भएको छ। असोज 20 गतेदेखि संचालित उक्त कार्यक्रमको प्रेतनापति उपरथी श्री भुवन खत्रीले शुभारम्भ तथा समापन गर्नुभएको हो। मृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका विभिन्न संचार माध्यममा आबद्ध 21 जना संचारकर्मीलाई सहभागी गराई रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। सोही कार्यक्रमका दौरान विगत 10 वर्षदेखि नेपाली सैनिक रेडियो कार्यक्रम निरन्तर प्रसारण गरिरहेका मृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका 9 वटा एफएम रेडियोहरूलाई जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेतले प्रोत्साहन स्वरूप कदरपत्र प्रदान गर्नुभएको थियो। सम्मानित हुने रेडियोहरूमा रेडियो सिमरा, रेडियो सिन्धुलीगढ़ी, रेडियो वीरगंज, नारायणी एफएम, स्वर्णिम एफएम, रेडियो सल्हेस एफएम, रेडियो आकाश गंगा, गुञ्जन एफएम र जनकपुर एफएम रहेका छन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: भूतपूर्व सैनिक सम्मेलन 2083 सम्बन्धी सूचना।
4: सम्मेलन हुने मिति र स्थानहरू।
3: पूर्वी पृतना अन्तर्गत मंगसिर 14 गते हुने सम्मेलनमा मुख्य केन्द्र पूर्वी पृतना हेडक्वार्टर इटहरीमा सुनसरी जिल्लाका हिताधिकारीहरू।
4: उपकेन्द्रहरू
3: याङशिला ब्यारेक मोरङमा मोरङ जिल्लाका हिताधिकारीहरू।
4: हिले ब्यारेक धनकुटामा धनकुटा भोजपुर सङ्खुवा सभा र तेह्रथुम जिल्लाका हिताधिकारीहरू।
3: चाराली ब्यारेक झापामा झापा र इलाम जिल्लाका हिताधिकारीहरू।
4: ओदिन ब्यारेक पाँच थरमा पाँच थर र ताप्लेजुङ जिल्लाका हिताधिकारीहरू।
3: भुल्के ब्यारेक उदयपुरमा उदयपुर र खोटाङ जिल्लाका हिताधिकारीहरू।
4: ओखलढुङ्गा ब्यारेकमा ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका हिताधिकारीहरूका लागि सम्मेलन हुनेछ।
3: मध्य पृतना अन्तर्गत मंगसिर 17 गते हुने सम्मेलनमा मुख्य केन्द्र भरतपुर ब्यारेक चितवनमा चितवन जिल्लाका हिताधिकारीहरू।
4: उपकेन्द्रहरू
3: सुपारेकार ब्यारेक हेटोडामा मकवानपुर जिल्लाका हिताधिकारीहरू।
4: गजुरी ब्यारेक धादिङ बेसीमा धादिङ जिल्लाका हिताधिकारीहरू।
3: श्री डाडा ब्यारेक मैथली क्याम्पमा नुवाकोट र रसुवा जिल्लाका हिताधिकारीहरू।
4: उपत्यका पृतना अन्तर्गत मंगसिर 25 गते हुने सम्मेलनमा मुख्य केन्द्र सैनिक मञ्च टुडी खेल र उपकेन्द्र बाहिटी ब्यारेक सीतापाइला बालाजु ब्यारेक बालाजु र नम्बर 1 विपद व्यवस्थापन गढ सुन्दरी जलमा काठमाडौँ जिल्लाका हिताधिकारीहरू।
3: लगनखेल ब्यारेकमा ललितपुर जिल्लाका हिताधिकारीहरू।
4: सूर्य विनायक ब्यारेक र भैरव वाहन गुल्म सानो ठिमीमा भक्तपुर जिल्लाका हिताधिकारीहरू।
3: धुलीखेल ब्यारेकमा काभ्रे पलाञ्चोक जिल्लाका हिताधिकारीहरू।
4: र लक्ष्मण डाँडा ब्यारेक चौतारामा सिन्धुपाल्चोक जिल्लाका हिताधिकारीहरू।
3: दर्ता गर्ने अन्तिम मिति
4: पूर्वी पृतना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा कार्तिक 30 गतेसम्म।
3: मध्य पृतना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा मंगसिर 4 गतेसम्म
4: र उपत्यका पृतना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा मंगसिर 11 गतेसम्म।
3: दर्ताका लागि naw.nepalarmy.mil.np मा गई अनलाइन फारम वा सम्बन्धित सम्मेलन केन्द्रहरूमा स्वयं उपस्थित भई अनलाइन दर्ता गर्न सकिनेछ। त्यसका लागि पेन्सन पट्टा, पासपोर्ट साइजको फोटो र नागरिकता आवश्यक पर्नेछ।
4: सम्मेलन सम्बन्धी थप जानकारीको लागि
3: नेपाली सेना कल्याणकारी बोर्डको टेलिफोन नम्बर 01-4512-407 सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ खेलाड़ीहरूको प्रतिभा पहिचान र प्रवर्धनको माध्यम बनेको प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता 2083 सम्बन्धी रेडियो सामग्री।

0: नेपाली खेलाड़ीहरू सहभागी भएका राष्ट्रिय होस या अन्तर्राष्ट्रिय प्रतियोगिता सैनिक खेलाड़ीहरूकै वर्चस्व हुने गरेको इतिहास र वर्तमान छ। यो तथ्यले नेपाली खेलकुद क्षेत्रमा नेपाली सैनिक खेलाड़ीहरूको योगदानलाई प्रस्ट्याउँदछ। तर यो कसरी सम्भव भयो त? यसका कारण खुतल्दै जाँदा सेनाको लामो सांगठनिक इतिहास, सैनिक पेशागत चरित्र, नियमित प्रशिक्षण, प्रतिभाहरूको खोजी, अवसरहरू प्रदान गर्ने र प्रोत्साहन गर्ने सैनिक खेल संस्कृति उल्लेखनीय पक्ष हुन् अनि यससँगै जोडिन्छन् सेनाभित्र सञ्चालन हुने विभिन्न नियमित प्रतियोगिताहरू। यस्तै प्रतियोगिताहरू मध्ये एक हो प्रधान सेनापति ट्रफी प्रतियोगिता।
1: हरेक वर्ष सञ्चालन हुने प्रधान सेनापति ट्रफी 2083 संस्करण असोज 23 गते सम्पन्न भएको छ। यस प्रतियोगिता मार्फत कयौं नयाँ खेलाड़ीहरू पहिचान भएका छन् भने कयौंले नयाँ कीर्तिमान कायम गर्दै नेपाली खेलकुद क्षेत्रमा नयाँ आशा थपेका छन्। श्रोता, यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी खेलाड़ीहरूको दक्षता, सीप र क्षमता विकास गरी उत्कृष्ट खेलाड़ी उत्पादन गर्न प्रधान सेनापति ट्रफीले खेलेको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक अमलदार मुकेश कुमार यादव
0: र म प्राविधिक जमादार सरिना सापकोटा। नेपाली सेनामा सञ्चालन हुने खेलकुद प्रतियोगिता मध्ये प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सबैभन्दा ठूलो प्रतियोगिता हो। हरेक वर्ष सञ्चालन हुने यो प्रतियोगिता 2065 सालदेखि निरन्तर सञ्चालन भइरहेको छ। उत्कृष्ट खेल प्रतिभाहरूको पहिचान, प्रवर्धन र प्रोत्साहन गर्दै खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने उद्देश्य लिएको यो प्रतियोगिता आफ्नो उद्देश्य प्राप्तिमा सफल भएको छ। प्रतियोगिता शुभारम्भका क्रममा स्वागत मन्तव्य राख्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुन,
2: विक्रम सम्वत 2065 सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्रधान सेनापति ट्रफीले नेपाली सेनाका सकल दर्जाको शारीरिक र मानसिक पक्षको विकास गरी सक्षम, अनुशासित, साहसिक र पेशेवर सैनिक खेलाड़ीहरूको विकासमा अहम भूमिका निर्वाह गरेको छ। यस किसिमको प्रतियोगिताहरूले नेपाली सेनाभित्र रहेका प्रतिभाशाली खेलाड़ीहरूको पहिचान गरी राष्ट्र र अन्तर्राष्ट्रिय स्तरको खेलाड़ीहरू उत्पादन गर्नेमा प्रत्यक्ष रूपमा योगदान दिइरहेको यथार्थ म यहाँ अवगत गराउन चाहन्छु। साथै नेपाली सेनाका खेलाड़ीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गरी नेपाल र नेपाली सेनाको गौरव बढ़ाउनुको साथै नेपाली खेलकुद जगतलाई नयाँ उचाइमा पुर्याउन अतुलनीय योगदान रहेको समेत जानकारी गराउन चाहन्छु। यसर्थ दीर्घकालीन रूपमा नेपाली सेना सहभागी हुने समग्र खेलकुद क्षेत्रलाई प्रभावकारी, परिणाममुखी र व्यवस्थित बनाउन उत्कृष्ट नतिजा आउने सम्भावना बोकेका खेलाड़ीहरू खेलकुदका विधाहरू पहिचान गरी तयारी, प्रशिक्षण र व्यवस्थापन गर्न यस किसिमको प्रतियोगिताहरू उपयुक्त मञ्चको रूपमा रहेको समेत अवगत गराउन चाहन्छु।
1: नेपाली सेनाका 8 प्रीतना, 5 युद्ध मदती वाहिनी र विशेष फौज वाहिनी गरी 14 टीम सहभागी प्रतियोगिताको शुभारम्भ असोज 12 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले गर्नुभएको थियो। ललितपुरको लगनखेल स्थित खेल मैदानमा आयोजित प्रतियोगिता शुभारम्भका अवसरमा उहाँले एथलेटिक्स तर्फ विभिन्न विधाका विजयी खेलाड़ीहरूलाई पुरस्कृत गर्नुभयो।
0: प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सेनाको संस्थागत प्रतियोगिता भए पनि यसले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका प्रतिभावान खेलाड़ी उत्पादन गरिरहेको छ। युनिट वाहिनीदेखि प्रीतना स्तरसम्म हुने प्रतिस्पर्धात्मक चरणहरूले उत्कृष्ट खेलाड़ी र टीमको विकास गर्न सहज भएको हो।
1: यस वर्ष सञ्चालित प्रधान सेनापति ट्रफी प्रतियोगिताको समग्रमा गणतर्फ पुरानो गोरखगण प्रथम, जगदल गण द्वितीय र भवानी बक्स गण तृतीय भएका छन् भने प्रीतना युद्ध मदती वाहिनी अन्तर्गत उपत्यका प्रीतना प्रथम, नम्बर 16 वाहिनी अड्डा द्वितीय र पूर्वी प्रीतना तृतीय भएका छन्। विजयी खेलाड़ी तथा युनिटहरूलाई असोज 23 गते आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी श्री प्रदीप जङ केसीले पुरस्कृत गर्नुभएको छ। प्रतियोगितामा प्रथम भई पुरस्कृत भएपछि प्राप्त सफलताको श्रेय सम्पूर्ण टीमलाई दिँदै उपत्यका प्रीतनापति उपरथी श्री द्रव्य राम भण्डारी भन्नुहुन्छ,
3: उपत्यका प्रीतना सुरान सेनापति ट्रफी 2083 श्रेय म प्रीतनाको सम्पूर्ण सकल दर्जालाई दिन चाहन्छु। मेरो पूरै सकल दर्जाको अथक प्रयास छ यसमा। त्यसको अतिरिक्त यो जितको श्रेय म भन्दा अगाडिको प्रीतनापति दर्शाहरूलाई दिन चाहन्छु। त्यसको अतिरिक्त अब जुन हिसाबको हामीले यो तयारी गरेका थियौँ सबै खेलको सम्पूर्ण टिम मेम्बर्सहरूलाई समेत धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो एउटा कुरा स्मरण गराउन चाहन्छु, यो पालि हाम्रो उपत्यका प्रीतना चौथो चोटि यस प्रधान सेनापति ट्रफीमा प्रथम हुन सफल भएको छ। हामीले प्रीतना तहको च्याम्पियनसिप वैशाख महिनामा अर्गनाइज गरे, तत्पश्चात खेलाडीहरूलाई आइडेन्टिफाई गरेर जेठको पहिलो साताबाट नै हामीले क्लोज क्याम्प टाइपको अर्गनाइज गरेर सञ्चालन गर्ने, जसको कारणले गर्दाखेरि खेलाडीहरूले चाहिँ लगभग 2 महिना प्लसको चाहिँ राम्रो प्र्याक्टिस टाइम पाए। त्यही कारणले गर्दाखेरि आज यो जुन नतिजा तपाईँहरूले देख्नुभयो त्यसको लागि चाहिँ
0: कुनै एक युनिट टीम वा खेलाडीको सफलता मात्रै प्रधान सेनापति ट्रफी प्रतियोगिताको उपलब्धि होइन, यहाँ कायम भएका नयाँ कीर्तिमान अझै उल्लेखनीय पक्ष हुन्। यसै सन्दर्भमा यस वर्ष समेत यस्ता केही कीर्तिमान कायम भएका छन्। यस वर्ष पुरुष 4x400 मिटर रिले रेसमा उपत्यका प्रीतनाको टीमले नयाँ आर्मी रेकर्ड कायम गरेको छ। यस्तै पुरानो गोरखगढ़का बन्दोबस्ती कार्य सिपाही सलिन देवानले लङ जम्प र 100 मिटर दौड़तर्फ आफ्नो नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ।
1: उहाँले लङ जम्पमा 7.20 मिटर जम्प गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ। यस्तै उहाँले 100 मिटर दौड़ 10.64 सेकेण्डमा पूरा गर्दै नयाँ आर्मी रेकर्ड बनाउनु त भयो नै, आफ्नै नाममा रहेको राष्ट्रिय रेकर्ड ब्रेक गर्दै नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न समेत सफल हुनुभयो। त्यस्तै 800 मिटर दौड़मा जमादार सोमबहादुर कुमारले निर्धारित दूरी 1:50.44 पूरा गर्दै आफ्नै नाममा रहेको रेकर्ड ब्रेक गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ।
4: मेरो नाम सलिम देवान हो, सिर पुरानो गोरखगढ। म लङ जम्पको नेशनल रेकर्ड होल्डर। मैले यो प्रधान सेनापति 2083 100x100 लङ जम्पमा गोल्ड अनि 100 मिटर र लङ जम्पमा मैले आर्मी रेकर्ड नेशनल रेकर्ड पनि गरेको छु। 100 मिटरमा आर्मी रेकर्ड मात्रै गरेको छु। त्यो आर्मी रेकर्ड गरेपछि एकदम खुसी नै छु म। अहिले आर्मी रेकर्डमा मैले 7.37 मिटर गरेको छु। सबभन्दा पनि त हाम्रो गुरुबाहरू, हाम्रो कोचदेखि लगायत हाम्रो खेल सिनियर त्रिभुवन आर्मी क्लब राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा भाग गराइदिएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। 200 गेम हुन लाग्छ, अब यो 200 गेम पछि 7 गेम छ। 7 गेममा एउटा मेरो लक्ष्य के छ भने एउटा मेडल आउँछु भन्ने लक्ष्य छ। त्यो लक्ष्य लिएर तालिम ट्रेनिङ गरेको छु।
5: जम्मा सोमबहादुर कुमार, श्री जगदलगढ। मेरो इभेन्ट चाहिँ 800 मिटर गेममा चाहिँ आर्मी रेकर्ड गर्न सफल भएको छु। यो सफल हुनको लागि चाहिँ मेन भनेको आफ्नो मेहनत हो। मेहनतमा चाहिँ एउटा वातावरण बनाइदिने एउटा त्रिभुवन आर्मी क्लब, आर्मीले चाहिँ एउटा संरक्षण गरेर राखिदिएको छ। आर्मी क्लबले एउटा चाहिँ वातावरण बनाइदिएको ठाउँमा चाहिँ खेलाडीले चाहिँ म अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ मेडल दिन्छु, राष्ट्रको नाम चिनाउँछु, आर्मीको नाम चिनाउँछु भनेर चाहिँ लागि पर्नुपर्छ। अझै मेहनत गर्न चाहिँ अझै कोसिस गर्नुपर्ने रहेछ भन्ने चाहिँ हुन्छ।
0: यसै गरी प्रधान सेनापति ट्रफी प्रतियोगितामा महिला खेलाड़ीहरूले नयाँ आर्मी रेकर्ड बनाउँदै नेपाली खेलकुद क्षेत्रमा नयाँ आशा थपेका छन्। यस क्रममा कालीरक्षा गण इन्जिनियर्सकी अमलदार जयरानी थारूले 400 मिटर दौड़ निर्धारित दूरी 56.79 सेकेण्डमा पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। यस्तै 200 मिटर र लङ जम्पमा गरी 2 नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ। उहाँले लङ जम्प तर्फ 5.57 मिटर जम्प गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको हो भने 200 मिटर दौड़मा निर्धारित दूरी 25.40 सेकेण्डमा पूरा गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको हो।
6: यो वर्ष मैले जम्मा 3 आर्मी रेकर्ड गर्न सफल भए। इण्डियाकै राँची झारखण्डमा भएको 7 च्याम्पियनशीपमा चाहिँ म 400 मिटरमा चाहिँ नेशनल रेकर्ड गर्न सफल भएकी थिएँ। सर्वप्रथम नेपाली सेना लगायत त्रिभुवन आर्मी क्लबलाई चाहिँ धन्यवाद दिन चाहन्छु। त्यसपछि मलाई ट्रेनिङ गराइदिनु हुने गुरु, कुरामा गाइड गरिदिने म भन्दा सिनियर खेलाडीहरू, उहाँहरूलाई चाहिँ म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। सबभन्दा धेरै टार्गेट भनेको हाम्रो नेशनल गेम हो। नेशनल गेम पछि चाहिँ 7 गेम।
1: यस्तै ज्याभलिङ थ्रोमा राजदल गणकी अमलदार लक्ष्मी थारूले 43.58 मिटर थ्रो गरी नयाँ आर्मी रेकर्ड राख्नु भएको छ। यसै गरी सटपुट महिलातर्फ कालीजङ गणकी गुल्म प्रबन्ध हुद्दा सीता शाहीले 11.24 मिटर थ्रो गरी नयाँ आर्मी रेकर्ड कायम गर्नुभएको हो। त्यस्तै 5 किलोमिटर दौड़मा गरूड दल गणकी प्युट निर्मला केसीले निर्धारित दूरी 17:44 सात पल्समा पूरा गरी नयाँ कीर्तिमान बनाउनु भएको हो।
7: यो भन्दा पहिला अम पूर्णलक्ष्मी उपानीको 17:57 थियो, अहिले मेरो 17:44 सात पल्समा आर्मी रेकर्ड गर्न सफल भएको छु। एकदम खुसी छु, नसोचेको आर्मी रेकर्ड भएको छ। दुईचोटि चाहिँ गोल्ड मेडल जिते, एकचोटि सेकेन्ड मेडल, अर्को पटक थर्ड दुईचोटि भएको छ। घाम पानी नभनेर दिन रात मैले गर्नुपर्छ भनेर लागि परेपछि चाहिँ हुने रहेछ। अनुशासन भएपछि मात्र खेलाडीले जित हासिल गर्न सक्ने रहेछ। सबभन्दा मेन अनुशासन, अनुशासन भएपछि आफ्नो खेलप्रतिको लगाव, मेहनत, सङ्घर्ष गरेपछि एकदिन सफल भइ नै रहेछ भन्ने कुरा आज मलाई अनुभव भएको छ।
0: जितका लागि गरेको प्रतिस्पर्धाले खेलाडीलाई जित मात्र दिँदैन, कीर्तिमान कायम गर्ने अवसर समेत दिलाउँछ। प्रधान सेनापति ट्रफीमा कायम भएका नयाँ कीर्तिमानले प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिताको उद्देश्य समेत पूरा गरेको छ। यसका लागि खेलाडीले गरेको मेहनत, संस्थाले गरेको लगानी र प्रशिक्षकको मार्गदर्शन महत्वपूर्ण आधारहरू हुन् भन्ने ठान्नुहुन्छ तेक्वान्दो खेलाडी प्युट बिनका जोशी।
8: प्रधान सेनापति ट्रफी 2083 अन्तर्गतको तेक्वान्दो खेल विधातर्फ 40 केजी मुनिमा प्रथम स्थान हासिल गरेको। एउटा कोचको गाइडेन्स बिना त एउटा खेलाडी बन्दै बन्दैन होइन, तर हाम्रो कोचहरूले हामीलाई धेरै राम्रो ट्रेनिङ दिनुभएको थियो, त्यही भएर चाहिँ हामी अहिले स्थानमा बसेका छौँ। मलाई यहाँसम्म पुर्याइदिनु हुने कोचलाई, मेरो सम्पूर्ण गुरुहरूलाई चाहिँ म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँलाई मेरो मनदेखि नै एकदमै म उहाँहरूप्रति धेरै आभारी छु।
1: यस्तै पछिल्लो एक वर्षमा सञ्चालन भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गरेका सैनिक खेलाड़ीहरूलाई प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता समापनका अवसरमा पुरस्कृत गर्ने परम्परा यस प्रतियोगिताको अर्को उज्यालो पक्ष हो। यस वर्ष ट्रफी समापनकै अवसरमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका खेलाड़ीहरू पुरस्कृत भएका छन्। जस अनुसार कबड्डीमा प्युट मीना नेपाली र एथलेटिक्समा प्युट मुकेश बहादुर पाल पुरस्कृत हुनुभएको छ।
0: खेलाडी प्युट मीना नेपाली 2082 सालमा सञ्चालन भएको वुमन्स वर्ल्ड कपमा सहभागी भई रजत पदक तथा काँस्य पदक जित्न सफल हुनुहुन्छ। यस्तै खेलाड़ी प्युट मुकेश बहादुर पाल वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा 1500 मिटर दौड़मा सहभागी भई 2 स्वर्ण, रजत र काँस्य पदक जित्ने सफल खेलाड़ी हुनुहुन्छ। उहाँहरूलाई बलाधिकृत रथी श्री प्रदीपजङ केसीले, प्रधान सेनापति महारथी श्री गौरव शमशेर जबरा अजय बल सम्पन्न ट्रफी प्रदान गर्नुभएको हो। पुरस्कृत भएपछि खुशी बाँड्दै खेलाड़ीहरू,
9: मेरो नाम पियुष मिना नेपाली, म कबड्डी खेलको राष्ट्रिय खेलाड़ी, अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा चाहिँ 3 गेममा पार्टिसिपेट भए, 6 बीच एसियन गेममा नै हाम्रो ब्रोन्ज मेडल नै थियो, जुनमा चाहिँ आर्मीबाट 3 पढ्नु भएको थियो, त्यसमा म पनि थिएँ। सेकेन्ड वुमेन्स वर्ल्ड कपमा पनि म पार्टिसिपेट भएको थिएँ। अहिले पछिल्लो समय चाहिँ विश्व एसियन गेम्समा चाहिँ नेपालकै एक काँस्य पदक हासिल गर्न सफल भयौँ हामी चाहिँ। यसको लागि चाहिँ म त्रिभुवन आर्मी क्लबलाई नै धन्यवाद दिन चाहन्छु। यहाँसम्म आएर यो अजेबल ट्रफी त मैले कल्पना नै नगरेको पुरस्कार हो मेरो लागि चाहिँ। अब आगामी दिनमा चाहिँ कबड्डीले भनेको वर्ल्ड कप या एसियन गेम नै हो, यसमा चाहिँ अझै राम्रो मेडल लिएर आएर जुन यो काँस्य पदकलाई ऐतिहासिक मान्थ्यो नि, यो अब सिल्भर गोल्ड ल्याएर त्यसलाई अझै राम्रो ऐतिहासिक मेडल बनाउने चाहिँ इच्छा छ। यो पुरस्कार मोटिभेसनले चाहिँ एकदम नै खेलाडीलाई मैले यस्तो पाउँछु, अब मैले गर्नुपर्छ भन्ने हौसला चाहिँ मिल्छ जस्तो लाग्छ।
10: मेरो नाम क्युट मुकेश बहादुर पाल, अनि घर चाहिँ दार्चुला, युनिट श्री देवीदलगण, अहिले चाहिँ देवघरीमा छ। अब यो अजेबल ट्रफीसम्म पुग्दाखेरि एकदमै धेरै मेहनत दुःखहरू सङ्घर्षहरू छ। 16 एसियन क्रस कन्ट्रीमा पनि मैले एसियामै एउटा ब्रोन्ज मेडल आफ्नो देशलाई दिलाएको थिएँ। योजनाहरू धेरै नै छन्, किनकि अब अहिले त मैले एउटा अब भर्खरै त्यो एसियन गेममा पनि राजेन्द्र भण्डारी सरको नाममा एउटा राष्ट्रिय कृतिमान थियो 5 मिटरमा, त्यो रेकर्डलाई चाहिँ मैले भङ्ग गरेँ। अझै एउटा एसियन लेभलमा त्यो अनुसारको फेसिलिटीहरू, त्यो अनुसारको ट्रेनिङहरू पायो भनेपछि चाहिँ एसियन लेभलमै अब देशलाई चाहिँ मेडल दिलाउने एउटा सपना छ। अब म नेपाली सेनामै आएर मैले खेल क्षेत्रतिर लागेको, सैन्य तालिम गरेर पनि, अनि पल्टनमा आइसकेपछि गणपति भुजिन्थ्यो, राजु बस्नेत भन्ने कर्सा भुजिन्थ्यो, उहाँलाई चाहिँ मैले धेरै नै सम्झिन चाहेँ, किनकि उहाँले गर्दा नै म यहाँसम्म पुग्यो भन्न चाहन्छु होइन। त्रिभुवन आर्मी क्लबमा चाहिँ देख्न चाहन्छु, राम्रो गरेको सुन्न चाहन्छु भनेर चाहिँ उहाँले भन्नुभएको थियो। सेनाले गर्दा नै म यहाँसम्म पुगेँ हो, सेना नै मेरो एउटा यो खेल खेलको लागि चाहिँ यो सफलताको लागि चाहिँ मेरो एउटा मेरुदण्ड जस्तै।
1: प्रधान सेनापति ट्रफी अन्तर्गत हुने विभिन्न खेल प्रतियोगिताहरू उपत्यका बाहिर पनि सञ्चालन हुने गरेका छन्। यस वर्ष पश्चिम पृतनामा बक्सिङ, मध्य पश्चिम पृतनामा पुरूष फुटबल र सुदूर पश्चिम पृतनामा पुरूष भलिबल गरी तीनवटा विधा उपत्यका बाहिर सम्पन्न भएका थिए। यसले उपत्यका बाहिर खेल पूर्वाधार र खेलाड़ी उत्पादनमा समेत सहयोग पुर्याएको छ।
0: प्रतियोगिता अन्तर्गत पौडी, भलिबल, तेक्वन्दो, एथलेटिक्स तर्फ उपत्यका पृतना, जुडोमा मध्य पृतना, बक्सिङ र बास्केटबलमा नम्बर 16 वाहिनी अड्डा उत्कृष्ट भएका छन्। प्रतियोगितामा उत्कृष्ट भएका युनिटको टीमसँगै सहभागी सैनिकहरूलाई समेत पुरस्कृत गरिनुले खेलाड़ीलाई थप हौसला बढ़ाएको छ। तेक्वन्दो खेलमा उपत्यका पृतनाको तर्फबाट पुरूष 63 केजी मुनिको तौल समूहमा विजयी अमलदार लोकबहादुर
11: विधा अन्तर्गत पुरुष 63 केजी मुनिको गोल्ड मेडल हो। मलाई एकदम गर्वान्वित भएको छु। मैले मेहनत गरे अनुसारको फल पाउँदाखेरि खुसी नै छु। म प्रत्येक सफल भएँ। मैले नेसनल इन्टरनेसनल सब खेलिसकेको छु। हङकङ, कोरिया, दुबईमा पनि गएर खेलिसकेको छु। नेपाली सेनालाई चिनाइ पनि सकेको छु। नेपाली सेनामा आएर म बनेको, नेपाली सेनाले मलाई बनाएको हो। यो संस्थामा आएर मैले तालिम गरेर म यहाँ आएर बनेको खेलाडी हुँ। अझै मैले हासिल गर्नु त धेरै सफलताहरू हासिल गर्न बाँकी नै छ। हरेक दिन मेहनत गर्यो भने ढिलो चाँडो हो, जो कोहीले पनि सफलता पाउन सक्छ।
1: खेलाड़ीले पाउने सफलताका पछाडि धेरैको योगदान रहेको हुन्छ। ती मध्ये प्रशिक्षकको भूमिका पनि एक हो। नेपाली सेनाले उत्कृष्ट खेलाड़ी उत्पादन गर्न उत्कृष्ट प्रशिक्षकहरूको व्यवस्था गर्दै आएको छ। प्रधान सेनापति ट्रफी प्रतियोगिताका हकमा समेत यो तथ्य लागू हुन्छ। एथलेटिक्स खेलकी प्रशिक्षक हुद्दा संगीता मेचे:
12: एउटा कोचले चाहिँ खेलाड़ीलाई बुझ्न सकेन भने चाहिँ उसको गेम इम्प्रुभदेखि लिएर हरेक कुरामा चाहिँ असर पर्छ। त्यो खेलाड़ीको क्षमता कति छ, उसले कति गर्न सक्छ र उसको बेसिक लेभलदेखि उसले कतिसम्म पर्फर्मेन्स दिन सक्छ भने चाहिँ एउटा असल कोचले चाहिँ उप्रति चाहिँ हरेक कुरा अनुभव गरेर निहाल्नु पर्ने हुन्छ। त्यही भएर एउटा नङ र मासुको सम्बन्ध सोसर नै हुन्छ खेलाड़ी र कोचमा। खेलाड़ीहरूलाई चाहिँ एउटा कुनै पनि उद्देश्य लिइसकेर एउटा गेमको लेभलमा गइसकेपछि हामीले चाहिँ असल तरिकाले र अनुशासन तरिकाले आफ्नो ट्रेनिङ र डाइट लेभल म्यानेजमेन्ट हरेक कोचदेखि लिएर त्यसको व्यवस्थापन हेर्ने हरेक चिजहरू लिएर चाहिँ सबै नै स्वास्थ्य सपोर्ट गरेर चाहिँ एउटा असल खेलाडी हामीले निर्माण गर्न सक्छौँ र हरेक कुरामा चाहिँ पोजिसनहरू लेभल गर्न सक्छौँ। त्यही भएर हामीले खेलाडीलाई चाहिँ मोरल म्यानेजमेन्ट र डाइट कुराले चाहिँ सपोर्ट गर्नुपर्छ र खेलाडीले पनि एउटा मनोबल उच्च राखेर ट्रेनिङ गर्यो भने त्यो खेलाडी अवश्य सफल हुन्छ।
1: नेपाली सेनाले आयोजना गर्ने प्रधान सेनापति ट्रफी केवल एउटा नियमित प्रतियोगिता मात्र नभई राष्ट्रिय खेलकुदको बलियो जग पनि हो। यसले सैनिक खेलाड़ीहरूको खेलको स्तर वृद्धि गर्ने तथा समग्र राष्ट्रकै खेलकुदको विकासमा टेवा पुर्याइरहेको विश्वास गर्नुहुन्छ तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय निर्णायक श्री उज्जवल श्रेष्ठ:
13: एकदमै गर्वान्वित पनि महसुस गरिरहेको छु र एकदमै खुसी पनि महसुस गरिरहेको छु। नेपाल तेक्वान्दो संघले नेपाल आर्मी सँग आबद्ध भएर धेरै गेमहरू खेलाइराखेका छौँ। विशेष गरी प्रधान सेनापतिको गेम हेर्दाखेरि चाहिँ हामीले विगतको भन्दा अहिले चाहिँ एकदमै एडभान्स भएको र खेलाडीहरूले पनि त्यही अनुसारले हाम्रो नयाँ जति अपग्रेड भएको टेक्निकहरू छ त्यो टेक्निकमा रहेर खेल्नु भएको महसुस गरिरहेको छ। नेपाली सेना तेक्वान्दो मात्र नभएर सम्पूर्ण खेल क्षेत्रमै अगाडि रहेको भन्ने कुरा सबैलाई थाहा भएकै कुराहरू हो। नेपाल तेक्वान्दो संघमा पनि नेपाल आर्मीको चाहिँ पकड एकदमै राम्रो छ। पहिलेदेखि राष्ट्रिय स्तरको गेमदेखि लिएर इन्टरनेसनल गेमहरू पनि जुन जति पनि भएको छ नेपाल आर्मीको सहभागिताले हाम्रो नेपाललाई पनि चिनाउने मौका पनि गरेको छ। नेपाली सेनालाई चाहिँ हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ।
0: नेपालमा खेलकुदको विकासको लागि प्रतियोगिताहरूको आवश्यकता खड्किरहेको अवस्थामा नेपाली सेनाले प्रधान सेनापति ट्रफी आयोजना गरी राष्ट्रिय खेलकुदमा गुण लगाएको ठान्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री रामचरित्र मेहता:
14: समग्र राष्ट्रको खेलकुदको विकास उत्थानको लागि राष्ट्रको गरिमालाई उठाउनलाई नेपाली सेनाद्वारा विभिन्न खेलहरूका खेलाडीको उत्पादन गर्ने व्यवस्थापन गर्ने कार्यले समग्र राष्ट्रिय खेलकुदकै विकासमा टेवा पुर्याएको छ। यो एउटा स्वागत योग्य कार्य हो। यो कामप्रति हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र यसलाई व्यवस्थित अझ मर्यादित र अझ अन्तर्राष्ट्रिय स्तरमा भएका खेलहरूका सबै विधाहरूमा सहभागी गराउनलाई प्रयासहरू भयो भने अझ राम्रो हुन्थ्यो। नेपाली सेनाबाट खेलाडीहरूको उत्पादन त हो एकदमै अनुशासित हुने, एकदमै राम्रो खेल्न सक्ने र धेरैवटा गोल्ड मेडलहरू राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हासिल पनि गरेको छ। त्यसैले यसलाई सकारात्मक रूपमा लिन सक्छौ। अर्को भनेको उहाँहरूको आन्तरिक विभागीय खेलहरू छ, त्यो खेलहरूलाई चाहिँ अझ व्यवस्थित विस्तृत गर्यो भने झन् राम्रो हुन्थ्यो। आगामी दिनमा मर्यादित बनाउन पाए झन् राम्रो।
1: रामचरित्र मेहताको यो प्रतिक्रियाले नेपाली खेलकुद क्षेत्रमा नेपाली सेनाको योगदान अनि भर्खरै सम्पन्न प्रधान सेनापति ट्रफी प्रतियोगिताको आवश्यकता र उपादेयतालाई पुष्टि गर्दछ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि।
15: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
16: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
17: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852160580 र 9841080181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
0: खादबारी नगरपालिकाको अनुरोध।
18: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
19: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
18: डेंगु रोगको रोकथामका उपायहरू:
19: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
18: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
19: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
18: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
19: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।
20: आयो सबको घर घरमा।
21: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
21: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
23: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
24: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
23: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
24: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
23: प्रोप्राइटर लक्ष्मी काफ्ले।
24: सम्पर्क 98433-47-262,
23: 98-10-55-55-85
24: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
2: हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धांजलि। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रे विन्ती गरून् झुकेर पद्म यो विन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो, आयो टप्प टिप्यो लग्यो मिति पुगेपछि टारेर टर्दैन त्यो। संखुवासभा जिल्ला खागबारी नगरपालिका एक दूरसंचार टोल विकास संस्थाका सदस्य श्री धनबहादुर श्रेष्ठज्यूकी धर्मपत्नी स्वर्गीय डील कुमारी श्रेष्ठज्यूको मिति 2083 असोज 12 गते भएको दुःखद निधनको खबरले दूरसंचार टोल विकास संस्था परिवार अत्यन्त मर्माहत एवं शोकाकुल भएको छ। यस दुःखद घड़ीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै चिर शान्तिको कामना गर्दछौं। साथै शोक संतप्त श्रीमान धनबहादुर श्रेष्ठजी, छोरा बुहारी एकराज गंगा श्रेष्ठज्यू, नातिनी रोशना श्रेष्ठज्यू लगायत सम्पूर्ण शोकाकुल श्रेष्ठ परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने धैर्य साहस र शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। दूरसंचार टोल विकास संस्था खागबारी एक संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
6: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
25: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
26: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
25: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
27: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
25: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
27: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
25: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
27: छटाल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
25: डिजाइनर सुमन ठटाल 9865349444
27: र 0295901155।
28: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
29: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
30: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
29: संखुवा सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
30: हाम्रा सेवाहरू
29: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
30: दाँत खोल्ने, दाँत सफा गर्ने,
29: दाँतको एक्सरे गर्ने,
30: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
29: झिक्न मिल्ने आरपीडी लगाइने,
30: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
29: बाङ्गोटिङको दाँत मिलाइने,
30: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
29: मनोकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
30: सम्पर्क नम्बर 0295906667 र 9842226।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भरपर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

नवरात्रसँगै दशैंको माहौल बढ्दै दोस्रो दिन ब्रह्मचारिणीको आराधना शक्तिपीठहरूमा श्रद्धालुको भीड़। दशैं शुरू भएसँगै संखुवा सभामा खुशी बाँडु अभियान शुरू। विपन्न परिवारलाई सहयोग गर्ने लक्ष्य, विभिन्न दाताहरूबाट सहयोगको अपेक्षा। उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, 1000 केजी भन्दा बढ़ी नियन्त्रणमा, एकजना पक्राउ, केही फरार। पूर्वी अफ्रिकी देश जिबुटीको तट नजिकै आप्रवासी बोकेको डुंगा दुर्घटना, 139 मृत्यु, केहीको जीवितै उद्धार। पहिलो पटक खेलकुद सदस्य सचिव सम्मेलन हुँदै अवसर अनुभव आदान प्रदानको लक्ष्य, खेल विकासमा महत्वपूर्ण बन्ने आशा।

0: जुनियर एप अपना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आयामी ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साझाको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्ज सँगै संखुवासभाको खाँदबारीमा रहेको रेडियो संखुवासभा 95.5 मेगाहर्ज कुशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। आश्विन शुक्ल द्वितीया तिथि अर्थात नवरात्रको दोस्रो दिन आज दशैं घर तथा पूजा कोठामा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिएको छ। नवरात्रको पहिलो दिन आइतबार दशैं घर तथा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको छ। नवरात्रका अवसरमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा भक्तजनहरूको घुइँचो समेत लाग्ने गरेको छ। घटस्थापनासँगै दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायतका देवी स्तोत्र समेत पाठ गर्ने गरिन्छ। नेपालीहरूको मुख्य पर्व बडा दशैं नजिकिएसँगै धन संखुवा सभाको खाँदबारीमा विपरिवारको मुहारमा खुशी ल्याउने उद्देश्यसहित युवाहरूले खुशी बाँडौं अभियान सञ्चालन गरेका छन्। दशैंको अवसरमा आर्थिक अभावका कारण चाडपर्व मनाउन कठिनाई भोगिरहेका परिवारलाई सहयोग पुर्याउने लक्ष्यका साथ अभियान शुरू गरिएको हो। खाँदबारी नगर क्षेत्रभित्र रहेका 50 जना गरीब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने अभियानको लक्ष्य रहेको छ। दाताहरूको सहयोगमा सञ्चालन हुन लागेको अभियान अन्तर्गत छनौटमा परेका प्रत्येक परिवारलाई एक बोरा चामल सहित नुन तेल चिनी लगायतका आवश्यक खाद्य सामग्री वितरण गरिनेछ। चाडपर्वका बेला दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका परिवारलाई केही राहत मिलोस् र उनीहरूले पनि सम्मानपूर्वक दशैं मनाउन सकुन् भन्ने उद्देश्यले अभियान अघि बढ़ाइएको हो। अभियानबारे जानकारी दिन युवाहरूले खाँदबारीमा पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा अभियानका संयोजक प्रभात किरण बुढाथोकीले वास्तविक गरीब तथा विपन्न परिवारको पहिचान गरेर मात्र खाद्यान्न वितरण गरिने बताउनुभयो। खुशी बाँडौं अभियानमा करिब 1 दर्जन युवा सहभागी छन्। उनीहरूले दाताबाट प्राप्त सहयोगलाई खाद्यान्नका रूपमा वितरण गरी परिवारसम्म पुर्याउने योजना बनाएका छन्। उदयपुरमा प्रहरीले एकै रात दुई छुट्टै स्थानबाट 1,040 केजी 440 ग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसार पसारमा प्रयोग गरेको बोलेरो गाड़ी नियन्त्रणमा लिएको छ भने एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बिहान 2 बजेतिर चौदण्डीगढ़ी नगरपालिका 1-4 घरे स्थित रानीटार बेलटार भित्री सड़क खण्डबाट 940 केजी 440 ग्राम गाँजा बरामद भएको हो। गाँजा ओसार पसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले सड़कमा पार्किङ गरिराखेको 14-22-55 नम्बरको गाड़ी नियन्त्रणमा लिएको थियो। गाड़ीमा 29 बोरामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्ति फरार रहेकाले खोजी भइरहेको छ। यस्तै आइतबार राति करिब 10-20 बजेतिर कटारी नगरपालिका 6 स्थित साँगोरी पुल नजिकै जंगलबाट प्रहरीले 100 केजी गाँजा सहित एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले 5 बोरामा राखिएको गाँजा सहित ताप्ली गाउँपालिका 2 का 22 वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिएको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित 4 जना विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्याय परिषदबाट सिफारिश 4 जना विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। सुनवाईको कार्यविधि अनुसार 10 दिनको सूचना जारी गर्ने निर्णय गरेको र सार्वजनिक माध्यमबाट आगामी कार्तिक 9 सूचना सार्वजनिक गर्न समितिले सचिवालयलाई निर्देशन दिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँको यही भनाइलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौ। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: सूचना गर्ने उद्देश्यले सरकारी संचारका माध्यमहरू र संघीय संसद सचिवालयको विद्युतीय पेज मार्फत सूचना नीति 2083/7/9 गते सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशित गर्दछ।
1: Bite of the day.
2: झापाको दमक स्थित साहित्य कला संगमले 22 सभा सम्पन्न गरेको छ। त्यस अवसरमा विभिन्न विशिष्ट व्यक्तिलाई सम्मान गरियो। संस्थाका अध्यक्ष बिन्दु प्रसाद दाहाल, मुख दर्शक तथा प्राध्यापक डाक्टर बद्र विशाल पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लामो समयदेखि लेखन, अनुसन्धान तथा प्राध्यापनमा क्रियाशील रहे विद्यावारिधि हासिल गर्नेहरूलाई विशेष सम्मान गरियो। उर्लाबारी बहुमुखी क्याम्पसका पूर्व प्रमुख गोपाल प्रसाद भण्डारी, दमक बहुमुखी क्याम्पसका पूर्व प्रमुख उत्तम प्रसाद भट्टराई तथा लामो समय प्राध्यापनमा बिताउनुभएका कमल प्रसाद ओस्तीलाई दोसल्ला ओडाई सम्मान पत्र समेत प्रदान गरी सम्मान गरिएको थियो। यस्तै संस्थामा आबद्ध रही आफ्नो कृति प्रकाशन गर्नुहुने ओम प्रसाद खनाल, त्रिलेश्वर रेग्मी, गोपाल प्रसाद दाहाल, दुर्गा काफ्रेलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो भने आजीवन सदस्यता लिएकाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सोही कार्यक्रममा संस्थाका अध्यक्ष दाहालले आफ्ना दिवंगत बुवा आमा प्रहलाद भक्ति दाहाल र डम्बर कुमारी दाहालको पुण्य स्मृतिमा 3,51,000 अक्षय कोष स्थापनाको घोषणा गर्नुभयो। शोक कोष मार्फत विभिन्न पुरस्कार प्रदान गर्ने जनाइएको छ। दशैं अन्तर्गत नवरात्र शुरू भइसक्दा अधिकांश नेपाली चाडपर्वको माहौलमा छन्। तर ताप्लेजुङको दोभान बजारका अग्निपीड़ितलाई भने यस वर्ष दशैंको खुशीले छुन सकेको छैन। आगलागीमा घर पसल र वर्षौंको कमाई गुमाएका उनीहरूलाई चाडपर्व मनाउनु भन्दा पनि सामान्य जीवनमा फर्किने चिन्ता छ। ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्रको रूपमा विकसित हुँदै गरेको दोभान बजारमा 6 वर्ष नपुग्दै 2 पटक भीषण आगलागी भएको हो। 56 करोड़ रूपियाँ भन्दा बढ़ेको क्षति भएको छ। विगतका वर्षहरूमा यस बेला दशैंको तयारीमा व्यस्त हुने स्थानीय यस वर्ष भने केही घण्टामै सम्पत्ति खरानी बनेपछि निराश छन्। अग्निपीड़ित सारा लिम्बुले यस वर्ष परिवारसँग खुशीका साथ दशैं तिहार मनाउने धोको भए पनि आगलागीले सबै सपना अधुरो बनाएको बताउनुभयो। उहाँका अनुसार अहिले छिमेकीको घरमा बसेर दिन बिताउनु पर्ने अवस्था छ। इलामको रूंग गाउँपालिकाको प्राकृतिक सौन्दर्य, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई चित्रकला मार्फत राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले रोंग नेसन्स रोंगदेखि रंगसम्म चित्रकला योजना अघि बढ़ाइएको छ। रोंग गाउँपालिका वड़ा नम्बर 6 देही आर्ट ग्यालरी एण्ड एल्मा मेटरसँग सहकार्यमा सञ्चालन गर्न लागेको परियोजनाले रोंगको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई अनुसन्धान, स्थलगत अध्ययन र समकालीन चित्रकला मार्फत अभिलेखीकरण गर्दै पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको वड़ा अध्यक्ष सत्यम राई 84 बताउनु भएको छ। परियोजना अन्तर्गत 14 कलाकारले स्थानीय समुदायबाट संकलित कथा, अनुभव, इतिहास र दृश्यका आधारमा मौलिक चित्र कोर्नेछन्। यसअघि 4 सदस्यीय अनुसन्धान टोलीले 4 दिनसम्म रोंग 6 विभिन्न स्थलमा स्थलगत अध्ययन गरी ज्येष्ठ नागरिक, बुद्धिजीवी, पर्यटन व्यवसायी तथा स्थानीयसँग संवाद गर्नेछन्। फोटोग्राफी, अन्तर्वार्ता र मौखिक इतिहास संकलन मार्फत प्राप्त सामग्रीलाई चित्रको आधार बनाइनेछ। झापाको दमक 8 स्थित पूर्वाञ्चल मन्टेश्वरी इंग्लिश स्कूलले विद्यार्थीहरूलाई दशैंको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले घटस्थापना विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम स्कूलकी प्रिन्सिपल सविता पोखरेल भट्टराईको अध्यक्षतामा भएको थियो। कार्यक्रममा स्कूलकी शिक्षक सुनिता आचार्यले नवरात्रको महत्वको बारेमा विद्यार्थीलाई जानकारी गराउनु भएको थियो। सोही कार्यक्रममा विद्यार्थीहरूलाई जमरा राख्ने अभ्यास समेत गराइएको थियो। संस्थापक माधव प्रसाद भट्टराईले विद्यार्थीहरूलाई नेपाली मौलिकता बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98062273, 98526703। झिलझिले सम्पर्क 97073214। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँत लरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो, फोन नम्बर 98190850350, 97046073।
5: जनसेवा होमियोक्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रा विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायोरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्ता रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
6: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथिक।

0: थिएटरले एकदमै राम्रो फाइदा पुगेको छ, किनभने यहाँ पैसाका लागि मान्छेले केसम्म गर्न तयार रहन्छ भन्ने कुरा पनि यहाँ देखाएको छ। पैसाको लागि मान्छेले ज्यान पनि अर्पण गर्न सक्छ र पैसा नै सबै त्यो होइन भन्ने कुराहरू पनि विद्यार्थीहरूले ज्ञानबोध गर्छन् भन्ने कुरा पनि यो नाटकबाट लाइबिनाहरूले यो कुराहरू ज्ञानको प्राप्त गर्न सके। आज
1: थिएटरका लागि निर्माणाधीन भवन अधुरै रहेको छ भने अस्थायी रूपमा निर्माण गरिएको कच्ची हललाई नाट्यघरको रूपमा उपयोग हुँदै आएको छ। एक बोली एक दाम नाटकमा नवीन रिजाल, उज्जवल बान्तवा राई, डीएल राई, सुमन कुइकेल, रश्मि उप्रेती, सिजन दाहाल, मणिक शंकर लगायतको अभिनय रहेको छ। मुख्य कारोबार सिजनमै लगातार मूल्य घट्न थालेपछि अलैंची उत्पादक किसान निराश बनेका छन्। अलैंचीको उच्च कारोबार हुने ताप्लेजुङमा हाल नयाँ अलैंचीको प्रतिमन 84,000 दरले कारोबार भइरहेको छ। चालू सिजनको शुरूआतमा प्रतिमन 96,000 रूपियाँसम्ममा कारोबार भएको अलैंचीको मूल्य क्रमशः घटेको हो। एक साता अघि 88,000 दरले कारोबार भएको अलैंचीको मूल्य अहिले घटेर 84,000 कारोबार भइरहेको व्यवसायीले बताएका छन्। नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो। सिजनको शुरूआती समयमा अलैंचीको मूल्य 96,000 रूपियाँमा कारोबार भएको थियो। अलैंची व्यवसायी बालमणी बरालका अनुसार अहिले ओसिलो क्षेत्रबाट बगानबाट उत्पादित अलैंची बजारमा आइरहेको छ। उच्च क्षेत्रमा भने अलैंची पाक्न अझै केही समय लाग्नेछ। ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैंची खेती हुँदै आएको छ। यहाँको प्रमुख नगदे बालीको रूपमा रहेको अलैंचीको मूल्यमा हुने परिवर्तनले किसानको आमदानीमा प्रभाव पार्ने गरेको छ। नयाँ उत्पादन बजारमा आउने क्रम बढ़ेसँगै अलैंचीको मूल्यमा थप उतार चढ़ाव हुन सक्ने व्यवसायको अनुमान छ। अब सुन चाँदीको बजार भाउ। हिजो बढ़ेको सुन चाँदीको भाउ आज घटेको छ। आज सुन 2,100 रूपियाँले घटेर तोलामा 2,94,400 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रूपियाँले बढ़ेर 2,96,500 कारोबार भएको थियो। शुक्रबार पनि सुनको भाउ तोलामा 2,900 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाउ तोलामा 25 रूपियाँले घटेको छ। आज चाँदी तोलाको 4,415 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको 4,440 रूपियाँ थियो।
2: सम्पूर्ण दमकवासी तथा आसपासका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूमा विशेष अफर। नेपालीहरूको महान चाड विजय दशमी, शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा नेपाल सरकारबाट मान्यता प्राप्त मुस्कान डेन्टल केयर प्राली दमक झापाले ल्याएको छ तपाईँहरूका लागि विशेष चाड पर्व अफर। दाँतको प्रत्येक उपचारमा 25% छुट, निशुल्क दन्त परीक्षण सेवा, एक्सरे सेवा, काठमाडौँबाट आउनुभएका वरिष्ठ दन्तरोग विशेषज्ञद्वारा दैनिक उपचार सेवा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, आरसीटी गर्ने, दाँत निकाल्ने, बुद्धि बंगला निकाल्ने, कृत्रिम दाँत राख्ने, क्राउन तथा जिर्कोनिया क्राउन लगाउने, ब्रिज लगाउने, दाँत मिलाउने, गिजा सम्बन्धी उपचार लगायत बाल बालिकाको दाँत सम्बन्धी सम्पूर्ण उपचारमा पाउनुहोस् 25% छुट। थप जानकारीका लागि मुस्कान डेन्टल केयर प्राली दमक छापा लाइफलाइन हस्पिटल भन्दा 2 घर माथि, फोन नम्बर 9812 30 30।

0: सौ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचो सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: प्रेतपछि अन्तर्राष्ट्रिय खबर। पूर्वी अफ्रिकी देश जिबुटीको तट नजिकै 300 भन्दा बढ़ी आप्रवासी बोकेको डुंगा पल्टिँदा बालबालिका सहित कम्तीमा 139 जनाको मृत्यु भएको छ। 80 जना भन्दा बढ़ीलाई जीवितै उद्धार गरिएको छ। मृतकको संख्या बढ़न सक्ने अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जनाएको छ। आईओएमका अधिकारीले गत बिहिबार राति वा शुक्रबार बिहान डुंगा दुर्घटनामा परेको अनुमान गरेका छन्। जिबुटीका अधिकारीहरूले सामूहिक अन्त्येष्टि गरेका शवलाई मात्र अहिलेको मृतकको रूपमा पहिचान गरिएको छ। अन्य धेरै शवहरू जीवित बचेका आप्रवासीहरू आफैले गाडेका छन्। ती शवहरूको आधिकारिक पुष्टि भएपछि आधिकारिक मृतकको संख्या थपिने आईओएमका जिबुटी प्रमुख अलेक्जेन्डर कोइस्क्याकले जानकारी दिएका छन्। डुंगामा क्षमताभन्दा बढ़ी मानिस राखिएका कारण किनार नजिकै डुबेपछि डुबेको हुन सक्ने बताइएको छ। डुंगामा 305 जना आप्रवासी सवार रहेको अनुमान गरिएको छ। अब खेल खबर। खेलकुदको विकास र प्रवर्धनका लागि सातै प्रदेशका खेलकुद निकायका सदस्य सचिव पहिलो पटक कोशी प्रदेशमा भेला हुँदैछन्। प्रदेशहरूबीच खेल आदान प्रदान, संयुक्त प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्ने योजनासहित कोशी प्रदेश खेलकुद विकास बोर्डले अन्तर प्रदेश सदस्य सचिव सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनमा सहभागी हुन सातै प्रदेश सचिव शुक्रबार विराटनगर आइपुग्नेछन्। विराटनगरमा शुक्रबार नै कोशी र मधेस प्रदेशबीच खेलकुद सम्बन्धी द्विपक्षीय समझदारी गर्ने तयारी छ। त्यसपछि शनिबार सुनसरीको प्रसिद्ध धार्मिक तीर्थस्थल बराह क्षेत्र स्थित चतारामा सम्मेलन हुनेछ। सम्मेलनको मुख्य उद्देश्य प्रदेशहरूबीच खेलकुद गतिविधि, प्रशिक्षण र प्रतिस्पर्धाको अवसर आदान प्रदान गर्ने र खेलाड़ीहरूको क्षमता अभिवृद्धि गर्नु हो। सम्मेलनमा प्रदेशहरूले हालसम्म हासिल गरेका उपलब्धि, खेल क्षेत्रका चुनौती, आपसी सहकार्य र आगामी मंगिरमा कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी लगायतका विषयमा छलफल हुनेछ। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषको अगुवाईमा हुन लागेको सम्मेलनले प्रदेशहरूबीच खेलकुद विकासको नयाँ अभ्यासलाई अगाडि बढ़ाउनेछ। खबर परिक्रमाको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। नवरात्रसँगै दशैंको माहौल बढ़दै दोस्रो दिन ब्रह्माचारिणीको आराधना, शक्तिपीठहरूमा श्रद्धालुको भीड़। दशैं शुरू भएसँगै संखुवा सभामा खुशी बाँडौं अभियान शुरू। विपन्न परिवारलाई सहयोग गर्ने लक्ष्य, विभिन्न दाताबाट सहयोगको अपेक्षा। उदयपुरबाट ठूलो परिमाणमा गाँजा बरामद, 1000 केजी भन्दा बढ़ी नियन्त्रणमा, एकजना पक्राउ, केही फरार। पूर्व अफ्रिकी देश जिबुटीको तट नजिकै आप्रवासी बोकेको डुंगा दुर्घटना, 139 जनाको मृत्यु, केहीको जीवितै उद्धार। र कोशीमा पहिलो पटक खेलकुद सदस्य सचिव सम्मेलन हुँदै अवसर र अनुभव आदान प्रदान, खेल विकासमा महत्वपूर्ण भन्ने आशा। यसका साथै साँझको खबर परिक्रमा सकिएको छ। प्रविधि संयोजनमा साथ दिने सूरजसँगै म गोपाल बिदा चाहन्छौ। नमस्कार, शुभ सन्ध्या।

0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: This is Radio Songkhwasba 95.5 MHz.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295-65-061,
4: 0295-70-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
1: This is Radio Sankhuasabha 95.5 MHz.
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू,
5: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको जिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1 हाटलाग्ने टुडी केल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: यस कान्तिपुर डायरीका साथमा
7: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने?
8: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

दशैं शुरू भएसँगै खसीको मासुको मूल्यमा वृद्धि, बिचौलियाको चलखेल र कमजोर बजार अनुगमनका कारण मूल्य बढेको उपभोक्ता अधिकार कर्मीको भनाई। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदीमा भइसकेको सड़क खण्डमा आज राति सवारी साधन चलाउन रोक, बाढ़ीका कारण पैदल मार्गमा क्षति पुगेपछि उत्तरी गोर्खाका केही क्षेत्रमा आवाजावत बन्द। एल निनोका कारण प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। र विश्वकप लीग टूको सिरिजको अन्तिम सिरिजमा भोलि नेपालले घरेलु टोली ओमान विरूद्ध खेल्दैछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एचएसटी ब्रान्ड राजीको दस छ मजाले दस। It's always fun when you hit the road.

0: नमस्कार गान्धीपुर र आयरमा स्वागत छ दीपशिखर नवीन समाचार अब विस्तारमा।
1: सुरुमा कान्तिपुर सविस्तार।
2: कान्तिपुर सविस्तार।
1: दशैं शुरू भएसँगै खसीको मासुको मूल्य महँगिएको छ। गत वर्ष दशैंमा प्रति किलो 1400 रूपियाँमा बिक्री भएको खसीको मासु अहिले 1700 रूपियाँ पुगेको छ। आपूर्ति र ढुवानीमा समस्या देखाउँदै व्यापारीले मूल्य अझ बढ़न सक्ने अनुमान गरे पनि उपभोक्ता अधिकार कर्मीले बिचौलियाको चलखेल र कमजोर बजार अनुगमनका कारण मूल्य स्वाभाविक रूपमा बढ़ेको बताएका छन्। कान्तिपुर कर्मी कृष्ण परसाईले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: गत असाढमा प्रति किलो औसतमा 1700 रूपियाँ पुगेर हालसम्मकै उच्च बिन्दुमा पुगेको खसीको मासुको मूल्य त्यस यता घट्न सकेको छैन। नेपालको सबैभन्दा बढ़ी मासु खपत हुने पर्व दशैं नजिकै गर्दा मूल्य अझ बढ़ने व्यापारीको अनुमान छ। गत वर्षको दशैंमा खसीको मासु प्रति किलो 1300 देखि 1400 रूपियाँमा बिक्री भएको थियो। अहिले यसको मूल्य प्रति किलो 1600 देखि 1700 रूपियाँ पुगेको छ। व्यापारीले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ़नु र बाढ़ी पहिरो ग्रामीण क्षेत्रबाट खसी बोका ल्याउन कठिन हुनुलाई मूल्य वृद्धिको कारण मानेका छन्। तर उपभोक्ता अधिकार कर्मीले उत्पादन र ढुवानी लागत बढ़ेकै कारण यति धेरै मूल्य वृद्धि भएको मान्न नसकिने बताएका छन्। उनीहरूका अनुसार खसी बोका कारोबारमा संलग्न बिचौलियाका अनेक तह, कमजोर बजार अनुगमन र नेपालको खण्डित पशुपालन क्षेत्र पनि मूल्य बढ़नुका कारण हुन्। नेपाल पशुपक्षी व्यवसाय संघका अध्यक्ष तथा देशकै सबैभन्दा ठूलो पशु व्यापार केन्द्र कलंकी खसी बजारका व्यवस्थापक जीवन खतिवड़ाले भने यस वर्ष दशैंको माग धान्ने गरी पर्याप्त संख्यामा खसी बोका छैनन्, त्यसैले मूल्य बढ़न सक्छ। खतिवड़ाका अनुसार काठमाण्डु उपत्यकामा मात्रै दशैंका दुई सातामा सामान्यतया 80,000 देखि 1,00,000 जिउँदा खसी बोका खपत हुन्छन्। उपत्यकामा वर्षभरि खपत हुने करिब 5,00,000 खसी बोका मध्ये ठूलो हिस्सा दशैंको अवधिमा बिक्री हुन्छ। दशैंका दुई सातामा उपत्यकामा मात्रै 3 अर्ब रूपियाँ भन्दा बढ़ी मूल्यका जिउँदा खसी बोका बिक्री हुने संघको अनुमान छ। यसमा किसानले उपभोक्तालाई प्रत्यक्ष बिक्री गर्ने खसी बोकाको कारोबार समावेश छैन। यस वर्षको दशैंका लागि काठमाण्डुमा करिब 25,000 जिउँदा खसी बोका ल्याउने संघको तयारी छ। यो संख्या गत वर्षको माघ भन्दा झण्डै 1/4 कम हो। कलंकी खसी बजारमा अहिले जिउँदो खसी बोका प्रति किलो 750 देखि 850 रूपियाँमा कारोबार भइरहेको छ। गत वर्षको दशैंमा यस्तो मूल्य प्रति किलो 650 देखि 700 रूपियाँ थियो। 25 किलो तौलको खरी जातको खसीको मूल्य दशैं आउनुभन्दा दुई साता अघि 25,000 देखि 30,000 रूपियाँसम्म पुग्न सक्छ। सामान्य अवस्थामा भने यस्तो खसी 15,000 देखि 20,000 रूपियाँमा पाइने व्यवसायीहरू बताउँछन्। घटस्थापना सँगै दशैं औपचारिक रूपमा शुरू भएको छ। करिब दुई साता चल्ने यस पर्वमा परम्परागत रूपमा मासुको खपत बढ़ने व्यवसायीहरूको तर्क छ। तर मूल्य अत्याधिक बढ़ेकाले यस वर्ष माग प्रभावित हुने खतिवड़ाले बताए। आर्थिक गतिविधि सुस्त रहँदा घर परिवारको क्रय शक्ति घटेकाले जिउँदो खसी बोकाको माग कमजोर हुन सक्ने बजार विश्लेषकको अनुमान छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष मध्य अगस्तमा मासु तथा माछाको उपभोक्ता मूल्य मुद्रास्फीति 8.65% पुगेको थियो। व्यापारीका अनुसार गत अगस्त 26 भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले पनि आपूर्ति र ढुवानीमा समस्या थपेको छ। सो विपदमा खसी बोका सहित हजारौं पशु चौपाया मरेका थिए। क्षतिग्रस्त सड़कका कारण ग्रामीण उत्पादन क्षेत्रबाट शहरी बजारसम्म पशु चौपाया पुर्याउन कठिन भएको छ। नेपाल व्यावसायिक बाख्रा पालक महासंघका अध्यक्ष गोविन्द प्रसाद सुवेदीले भने यस वर्ष मनसून लम्बिएकाले खसी बोकाको ढुवानीमा समस्या भएको छ, यसले मूल्यमा असर पार्न सक्छ। उनका अनुसार विभिन्न जिल्लाबाट जिउँदा खसी बोका काठमाण्डौ पठाउन व्यापारीले थालिसकेका छन्। दशैंमा खुद्रा बजारमा जिउँदो खसी बोकाको मूल्य प्रति किलो 900 देखि 1,000 रूपियाँसम्म पुग्न सक्ने अनुमान छ। गत वर्ष यस्तो मूल्य 700 देखि 800 रूपियाँ थियो। तर खुद्रा मूल्य बढ़दैमा किसानले पनि बढ़ी आमदानी गरिरहेका छन् भन्ने नहुने सुवेदीले बताए। नेपालको बाख्रा पालन क्षेत्रमा साना किसानको बाहुल्य छ भने ठूला व्यावसायिक फार्मको संख्या तुलनात्मक रूपमा कम छ। ग्रामीण क्षेत्रका विभिन्न ठाउँबाट संकलन गरिएका खसी बोका काठमाण्डु लगायत शहरी बजारसम्म आइपुग्दा धेरै तहका बिचौलियाबाट गुज्रिन्छन्। निजी व्यापारीले सिन्धुली, रामेछाप, ओखलढुङ्गा, भोजपुर, खोटाङ, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही र काभ्रेपलाञ्चोकबाट खसी बोका ल्याउँछन्। त्यस्तै मोरङ तामाङ, सुनसरी, रूपन्देही, कपिल वस्तु, बाकेदाङ र बर्दिया लगायत जिल्लाबाट पनि खसी बोका तथा राँगा भैँसी ल्याउने गरिएको छ। दशैंमा मूल्यवृद्धि नियन्त्रण गर्न करिब 3 दशकदेखि काठमाण्डुमा खसी बोका बिक्री गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने यस वर्ष बिक्री नगर्ने भएको छ। कम्पनीकी निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला नेउपान्या सुवेदीले भनिन्, जेएनजी आन्दोलनका कारण गत वर्षको दशैंमा खसी बोका बिक्री गरेनौ। यस वर्ष पनि बाढ़ी पहिरोका कारण गाउँमा खसी बोका खोज्न कठिन भएको छ, त्यसैले यस वर्ष पनि बिक्री नगर्ने निर्णय गरेका छौ। सरकारी कम्पनी बजारमा नहुँदा दशैंमा खसीको मासुको मूल्य थप बढ़न सक्ने अधिकारीहरूको भनाइ छ। यद्यपि कम्पनीले हरेक वर्ष गर्ने खसी बोका कारोबारले बजार मूल्य नियन्त्रणमा खासै योगदान नगरेको र त्यसबाट उच्च पदस्थ अधिकारी तथा राजनैतिक व्यक्तिले लाभ लिने गरेको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको छ। व्यापारी संघका अनुसार काठमाण्डु उपत्यकामा बिक्री हुने खसी बोका मध्ये करिब 70% कलंकी खसी बजारबाट कारोबार हुन्छ, बाँकी 30% अन्य बजारबाट बिक्री हुने गरेको छ। मुस्ताङबाट आउने हिमाली खसी र भेड़ाको आपूर्ति पनि सड़कको खराब अवस्था तथा पहिरोका कारण प्रभावित भएको छ। संघका अनुसार आइतबार मुस्ताङबाट करिब 4,000-5,000 पशु चौपाया आइपुगेका थिए। सड़कको समस्याका कारण मुस्ताङबाट पोखरा आइपुग्न 4-5 दिन लाग्ने व्यापारी बताउँछन्। पोखराबाट ती पशु चौपाया काठमाडौँ पठाइन्छ। उनीहरूका अनुसार मुस्ताङबाट आउने हिमाली खसी बोका मध्ये करिब 60% पोखरामै खपत हुन्छन् भने बाँकी काठमाडौँ उपत्यकामा ल्याइन्छन्। तर पशु सेवा विभागले नेपालमा खसी बोकाको ठूलो अभाव रहेको दावीलाई अस्वीकार गरेको छ। विभागका महानिर्देशक उमेश दाहालले नेपालमा खसी बोका तथा हिमाली बाख्राको उत्पादन पर्याप्त रहेको बताए। अगस्त 26 भोटेको सिवाड़ीले पशु चौपायामा केही असर पारे पनि मध्य पहाड़ी क्षेत्रमा उत्पादन राम्रो रहेको उनको भनाई छ। खसीको मासुको मूल्यमा भएको अस्वाभाविक वृद्धि बारे बजार अनुगमनको जिम्मेवारी पाएको उद्योग मन्त्रालयलाई जानकारी गराइसकिएको उनले बताए। विभागका अनुसार नेपालमा करिब 1,06,00,000 खसी बोका छन्। उपभोक्ता अधिकार कर्मीले भने किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्य बीचको ठूलो अन्तरले पशु चौपायाको सामान्य अभाव भन्दा गम्भीर समस्या रहेको देखाउने बताएका छन्। उपभोक्ता अधिकार संरक्षण मंच नेपालका महासचिव विष्णु प्रसाद तिमिल सिन्हाले कमजोर बजार अनुगमन र बिचौलियाका अनेक तहका कारण नेपालमा मासुको मूल्य अस्वाभाविक रूपमा महँगो भएको बताए।
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा भाँसिएको सड़क खण्डमा आज राति सवारी साधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले आज सार्वजनिक सूचना जारी गर्दै राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जनाएको हो। शुक्रबार सो खण्डमा सड़क भाँसिएपछि भित्तो काटेर हिजो साँझदेखि दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको थियो। सड़कको ट्रयाक खुलेर सवारी साधन चले पनि थप मरमत सम्हार गर्नुपर्ने भएकाले सवारी साधन सञ्चालनमा रोक लगाउनु परेको सड़क विभाग अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले जानकारी दिए। गलौदी खण्डको 70 मिटर सड़कमा समस्या भएको र भित्तो काटेर सवारी साधन सञ्चालनमा ल्याइएको छ। सड़क विभागका अनुसार भदौ 10 भटेकोशी बाढ़ीपछि तलबाट त्रिशुली नदीले कटान गर्दा त्यसको असर अहिले देखिएको हो।
1: बुढी गण्डकी बाढ़ीले पैदल मार्ग समेत कटान गरेपछि गोर्खाको चुम्नुब्री 3 स्थित जगत र सल्लेरी गाउँबीचको आवाजावत रोकिएको छ। जगतबाट करिब 30 मिनट पैदल यात्रा गरेपछि नजिकैको गाउँ सल्लेरी पुग्न सकिन्छ। तर आइतबारदेखि जगतका स्थानीय सल्लेरी पुग्न सकेका छैनन् भने सल्लेरीका स्थानीय पनि जगत पुग्न झर्न सकेका छैनन्। दुवै गाउँ जोड्ने बाटो बाढ़ीले बगाएको छ। गाउँको तल र माथि जाने बाटो समेत कटानमा परेपछि स्थानीयको आवाजावत ठप्प भएको छ। जगतका स्थानीय गणेश कार्कीका अनुसार जगतमा बनासलु घुम्न गएका 100 भन्दा बढ़ी पर्यटक रोकिएका छन्। बाटो नहुँदा उनीहरू पनि जगतमै रोकिएका छन्। बाटो नहुँदा तलमाथि गर्ने नसकिएको चुम्नुब्री 3 वडा अध्यक्ष रामकुमार गुरूङले बताए। सल्लेरीमा मजदूर, हाई प्रोफाइलका कर्मचारी र स्थानीय गरी करिब 70 जना छन्।
0: गृहमन्त्री सुदन गुरूङ भारत भ्रमणमा गएका छन्। भोलिदेखि नयाँ दिल्लीमा हुने बंगालको खाड़ी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको पहल बेमेस्टेका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन उनी भारत गएका हुन्। गृहमन्त्री भएपछि गुरूङको यो पहिलो विदेश भ्रमण हो। बैठकमा बंगलादेश, भूटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड गरी 7 सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन्। गृहमन्त्री स्तरीय बैठक अघि बेमेस्टेक सदस्य राष्ट्रका गृह सचिवहरूको बैठक हुनेछ। सन् 1997 गृहमन्त्रीहरूको बैठक पहिलो पटक हुन लागेको हो।
1: सशस्त्र प्रहरीले दशैं तिहार र छठ लगायतका चाड पर्व लक्षित विशेष सुरक्षा योजना 2083 लागू गरेको छ। असोज 22 लागू योजना अन्तर्गत 28,126 जनशक्ति परिचालन गरिएको छ भने थप 4,500 जनशक्ति तयारी अवस्थामा राखिएको छ। सुरक्षाका लागि देशभर 141 नागरिक सहायता कक्ष, 16 सहायता कक्ष, स्वास्थ्य सहायता कक्ष र 13 पर्यटक सहायता कक्ष स्थापना गरिएको छ। मुख्य राजमार्गमा उद्धारका लागि 37 स्थानमा एम्बुलेन्स सहितको टोली तथा 16 स्थानमा ठूलो संख्यामा घाइतेको उद्धार गर्न सक्ने सवारी साधन तैनाथ गरिएको छ। त्यस्तै सीमा सुरक्षाका लागि संयुक्त गस्ती, चेक पोइन्ट र पैदल तथा मोबाइल गस्ती बढ़ाइएको छ। संवेदनशील स्थानको निगरानीका लागि 21 ड्रोन र सीमा नाकाका 412 सीसीटीभी क्यामेराबाट 24 घण्टा अनुगमन गरिने सशस्त्र प्रहरीले जनाएको छ।

0: कम्फर्टमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी
1: गर्नुहोस्। राष्ट्रलाई जोड्ने

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एफएससी ब्रान्ड राज्यको मजाले काश।
2: ओहो जेठा, बजार भेट कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
3: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
3: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
3: ए, त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
5: उल्लास भए अरू किन खोज्ने?
6: अब बाँकी प्रसंग। सरकारले नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गरेको छ। संशोधित व्यवस्था अनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनु पर्ने छैन। मन्त्रालयका अनुसार सवारी साधनको बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन। सवारी साधन नामसारी गर्दा बायोमेट्रिक विवरण लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने जनाएको छ। उल्लेखित संशोधनले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राही मैत्री बनाउने अपेक्षा गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
7: नेकपा संयुक्तका नेता विजय पौडेलको हृदयघातका कारण निधन भएको छ। संयुक्तका प्रचार विभाग प्रमुख दामोदर अधियालका अनुसार हृदयघात भएपछि उनलाई कृतिपुर अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि उनको निधन भइसकेको चिकित्सकले घोषणा गरेका थिए। पौडेल मुटुका बिरामी थिए। उनी पूर्व सांसद तथा पूर्व मन्त्री तथा साहित्यकार मोदनाथ प्रसनीतका छोरा हुन्।
6: नेपालमा दशैं जस्ता चाडपर्वका समयमा हवाई यात्रुको चाप बढ़ने, सीट सीमित हुने र माग बढ़ने भएकाले हवाईको भाड़ा महँगो हुने गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाड़ाको न्यूनतम र अधिकतम सीमा तोकेको छ। तोकिएको अधिकतम सीमा भन्दा बढ़ी भाड़ा लिएको पाइएमा अनुसन्धान र कार्यवाही गर्न सकिने व्यवस्था पनि छ। अन्तर्राष्ट्रिय हवाई भाड़ा भने माग, आपूर्ति, प्रतिस्पर्धा, यात्राको समय र हवाई सेवा सम्झौतामा निर्भर छ। थप विवरण सहित कान्तिपुर कर्मी सूरज कुमारले तयार पारेको एक सामग्री।
8: चाडबाडमा हवाई यात्रुको चाप बढ़ेसँगै भाड़ा पनि महँगिने गरेको छ। हवाई भाड़ा दूरीका आधारमा तय हुन्छ कि माग र आपूर्तिका आधारमा? आन्तरिक र अन्तर्राष्ट्रिय उडानको भाड़ा निर्धारणमा के फरक छ? एयरलाइन्सले आफू खुशी भाड़ा बढ़ाउन सक्छन् कि सरकारले त्यसमा सीमा तोकेको छ? हवाई भाड़ा निर्धारणको प्रक्रिया, नियमन व्यवस्था र यात्रुले जान्नुपर्ने महत्वपूर्ण पक्षबारे नेपाल नागरिक उड्डयन प्राधिकरणको जानकारीका आधारमा छ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौ। हवाई कम्पनीहरूले के का आधारमा भाड़ा निर्धारण गर्छन्? हवाई भाड़ा निर्धारण गर्दा संचालन खर्च, इन्धन, विमानस्थल शुल्क र बजारको माग तथा आपूर्तिलाई आधार मानिन्छ। विमान संचालनका प्रत्यक्ष स्थिर खर्च, प्रत्यक्ष भेरिएबल कस्ट र अप्रत्यक्ष संचालन खर्च गर्न पनि यसका आधार हुन्। यात्रुको माग र उपलब्ध सीट अनुसार कम्पनीहरूले भाड़ा फरक राख्न सक्छन्। आन्तरिक हवाई भाड़ा नियमनका लागि नेपाल नागरिक उड्डयन नियमावली 2058 र प्राधिकरणको आन्तरिक हवाई भाड़ा नियमन सम्बन्धी निर्देशिका छन्। हवाई नीतिमा पनि भाड़ा निर्धारणको व्यवस्था छ। प्राधिकरण को सिफारिशमा मन्त्रालयले भाड़ा निर्धारण गर्न सक्ने व्यवस्था छ। आन्तरिक उडानको आधारभूत भाड़ा, इन्धन शुल्क, विमानस्थल शुल्क र लागू हुने मूल्य अभिवृद्धि कर भ्याट जोडेर यात्रुले तिर्नुपर्ने रकम निर्धारण हुन्छ। चाडबाडमा एयरलाइन्सले बढ़ी भाड़ा असुल छन् भन्ने प्रश्नमा प्राधिकरणको भनाई के छ? हवाई भाड़ा दूरीका आधारमा मात्रै निर्धारण हुँदैन, यात्रुको माग, उपलब्ध सीट र उडानको प्रतिस्पर्धाले पनि भाड़ामा प्रभाव पार्छन्। चाडबाडमा काठमाडौँ धनगढ़ी जाने यात्रुको चाप बढ़ी र फर्किने यात्रुको माग कम हुँदा दुवैतर्फको भाड़ा फरक हुन सक्छ। प्राधिकरणका अनुसार माग र आपूर्ति अनुसार भाड़ा घटबढ़ हुनु हवाई सेवाको सामान्य अभ्यास हो। बढ़ी माग भएका उडानमा महँगा श्रेणी

0: अनुसार भाडा फरक हुन्छ। एउटै रूटमा धेरै एयरलाइन्स भए प्रतिस्पर्धाका कारण भाडा कम हुन सक्छ भने सीमित विकल्प भएका रूटमा भाडा महँगो हुन सक्छ। अन्तर्राष्ट्रिय हवाई भाडा सम्बन्धित देशसँग भएको हवाई सेवा सम्झौता र त्यसमा रहेको भाडा सम्बन्धी व्यवस्थाबाट निर्देशित हुन्छ। बजारले भाडा निर्धारण गर्ने व्यवस्था भएको सम्झौतामा नेपाल एकतर्फी रूपमा भाडा तोक्न सक्ने अवस्था सीमित हुन्छ। त्यसैले भाडा नियमनको सम्भावना सम्बन्धित सम्झौताको व्यवस्थामा निर्भर हुन्छ। द्विपक्षीय हवाई सेवा सम्झौताले भाडा निर्धारणमा कस्तो प्रभाव पार्छ? दुई देशबीच हुने द्विपक्षीय हवाई सेवा सम्झौतामा उडान गर्न पाउने रूट, तोकिएका एयरलाइन्स, उडानको क्षमता वा आवृत्ति, हवाई सेवा सम्बन्धी अधिकार र भाडा निर्धारणको व्यवस्था समेटिएको हुन्छ। भाडा सम्बन्धी व्यवस्था भने प्रत्येक सम्झौतामा फरक हुन सक्छ। नेपालले 42 देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको प्राधिकरणको भनाइ छ। तीमध्ये अधिकांश सम्झौतामा अन्तर्राष्ट्रिय हवाई भाडा बजारले निर्धारण गर्ने व्यवस्था छ। यस्तो व्यवस्था भएका सम्झौतामा नेपालले एकतर्फी रूपमा भाडा तोक्न सक्ने अवस्था सीमित हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय भाडा नियमनको भावना सम्बन्धित सम्झौतामा रहेको व्यवस्थामा निर्भर हुन्छ। के आन्तरिक हवाई भाडा लामो समयदेखि पुनरावलोकन नभएको हो? प्राधिकरणका अनुसार आन्तरिक हवाई भाडाको आधारभूत दर 2073 साल यता पुनरावलोकन भएको छैन। यद्यपि इन्धन शुल्कमा हुने परिवर्तनले यात्रुले तिर्नुपर्ने कुल भाडा बेला बेला घटबढ हुन्छ। विद्यमान भाडा निर्धारण विधि र मापदण्ड पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको वायुसेवाहरूले बताउँदै आएका छन्।
1: नेपालमै आनुवंशिक इन्जिनियरिङ प्राविधिक प्रविधिबाट तयार पारिएको कोशिका प्रयोग गरी पहिलो पटक क्यान्सर बिरामीको उपचार गरिएको छ। विज्ञहरूले यसलाई देशमा क्यान्सर उपचार सेवामा भएको महत्वपूर्ण उपलब्धि भएको दावी गरेका छन्। प्रमुख अनुसन्धानकर्ता त्रिवी शिक्षण अस्पतालका डाक्टर अञ्जन श्रेष्ठका अनुसार कोशिका प्रयोग गरिएका बिरामीको अवस्था स्थिर छ भने उपचारमा संलग्न चिकित्सकहरूले स्वास्थ्य अवस्थाको निगरानी गरिरहेका छन्। यो विधिमा बिरामीको प्रतिरक्षा प्रणालीको महत्वपूर्ण हिस्सा टी कोशिका संकलन गरी प्रयोगशालामा आनुवंशिक रूपमा परिमार्जन गरिन्छ। त्यसपछि परिमार्जित कोशिकालाई प्रयोगशालामै वृद्ध गरी पुनः बिरामीको शरीरमा प्रवेश गराइने चिकित्सकहरूले बताएका छन्।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि
4: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर 1 एजेन्सी ब्रान्ड राखेको मजाले दास।
5: ओहो जेठा, बजार हिँड कि क्या हो?
6: जस्ता पाता किनौ कि भनेर नि काका।
5: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
6: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
5: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
6: उसो भए कुन किन्ने त काका?
5: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा छाप जस्ता पाता नै किन्ने नि लाटा।
6: कहाँ काका, हुला जस्ता पाटा किन सहरसम्म को जाओस्?
5: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
7: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
6: त्यसो भए त म हुला जस्ता पाटा नै किन्छु नि काका।
8: हुलास भए अरू किन खोज्ने?
9: कान्तिपुर डायरीमा आर्थिक प्रसंग। हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउनु पर्ने बकेता मध्ये 20,01,62,874 रूपियाँ भुक्तानी गरेको छ। सो एयरलाइन्सले केही दिन अघि सो रकम बुझाएको काठमाडौँ विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए। बकेता नतिरेका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सको हिउँदे उडान तालिका स्वीकृत गरेको थिएन। हिमालयले अब बाँकी बकेता 42,90,00,000 रूपियाँ तिर्नुपर्नेछ। अक्टोबर 25 लागू हुने विन्टर सेड्यूलका लागि कम्पनीले प्रस्ताव गरेको तालिका बकेता व्यवस्थापन नभएसम्म स्वीकृत नगर्ने प्राधिकरणले अडान राखेको थियो। उडान तालिका स्वीकृत नहुँदा अन्तर्राष्ट्रिय उडान सञ्चालन प्रभावित हुने भन्दै कम्पनीले सो रकम भुक्तानी गरेको हो।

हिउँदे बालीका लागि भारतबाट खरिद गरिएको रासायनिक मल वीरगंज नाकाबाट धमाधम भित्रिरहेको छ। पछिल्लो विवरण अनुसार युरिया र डीएपी मल मध्ये हालसम्म करिब 13,761 टन वीरगंजमा भित्रिएको छ। कृषि सामग्री कम्पनी

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98520165580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: चाडपर्वलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खादबारी शाखाले सहुलियत छुट मूल्य पसल 2083 सञ्चालन गरेको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराउँदछ। छुट पछिको अरूवा सोना मनसुली चामल अब रू 57 प्रति केजी, प्रति बोरा रू 1425 मात्र। छुट पछिको स्टीम जीरा मसिनो चामल अब रू 87 प्रति केजी, प्रति बोरा रू 2175 मात्र। र चिनी प्रति किलो 110 रुपियाँ मात्र।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97472225020।
5: नमस्कार वडाध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्नु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
14: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
15: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
14: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
15: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
14: प्रोप्राइटर प्रतीक्षा दाहाल।
15: सम्पर्क नम्बर 98163555553
14: र 98423180049।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
14: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
14: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860946000
14: र 9919327375।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9552029047, 9800902062।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालमा भने घट्यो। पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री शाहको भनाई, प्रहरीबाट शुरूआत गर्नुपर्ने।
1: जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
0: मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री मेहताको भनाई। गृहमन्त्री गुरूङ बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान। प्रस्तावित राजदूत विरूद्धको उजुरी संसदीय समितिमा।
2: 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ।
0: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर सार्ट फेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुर्यायो। त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातीको लागि सवारी आवागमन रोक।
3: आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 दुईचाटी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
0: र पाकिस्तानले श्रीलंकालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अघि नै 3 खेलको श्रृंखला जितेको छ।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सहकारी ठगेर मिटर ब्याजको विरूद्धमा बेला बेलामा आन्दोलन हुन्छन् तर त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन। सहकारी ठगेर मिटर ब्याजमा राजनैतिक दलका नेता तथा कार्यकर्ता नै संलग्न हुने र उनीहरूको संरक्षणमा दलहरू नै लागि पर्ने हुनाले धेरै समस्या छ। प्रचलित कानून अनुसार यस्तो ठगी दण्डनीय अपराध भए पनि दोषीलाई कार्यवाही गर्न अप्ठ्यारो परिरहेको छ। अब खबर सन्तोषी रावलबाट।
5: प्रधानमन्त्री बालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारीलाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ। पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उहाँको भनाइ छ। जिम्मेवारीप्रति जवाबदेही हुनु पनि पेशागत सफलताका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभयो।
1: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारीता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मदद गर्दछ। जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
5: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। स्वास्थ्य पत्रकार मंचले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकार को मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 सर्वेक्षणले 5.2% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ। नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी न्यून हुँदा कार्यक्रम सञ्चालनमा चुनौती थपिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
6: मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन्। यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ। मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानूनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेको छ। अब यसै आधारमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइनेछ।
5: विश्वभर गरीबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरीबीको ग्लोबल मल्टी डाइमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनु नपर्ने गरी सरकारले सहजीकरण गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका बेला प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सिर यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय सुनवाई समिति संयुक्तले विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूत विरूद्ध परेका 7 उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। 4 जनाबाट प्राप्त उजुरी मध्ये भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। जापानका लागि प्रस्तावित राजदूत ज्ञानप्रसाद थापा विरूद्ध उजुरी परेका उज्जवल कृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनको विषयमा तत्काल प्रक्रिया अघि नबढ़ाएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो।
2: बुधा नम्बर 1 रहेको प्रस्तावित राजदूतहरूका सम्बन्धमा उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल सम्बन्धी विषयमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरू, विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ। मान्य सदस्यहरू, अब म प्रस्तावित 13 राजदूतका सम्बन्धमा एवं जापानका लागि प्रस्तावित राजदूत श्री ज्ञान कुमार थापाका सम्बन्धमा उजुरी दर्ता गराउनु हुने उजुरीकर्ता श्री उज्जवल कृष्ण श्रेष्ठ ललितपुर, उहाँ अहिले सम्पर्कमा नआउनु भएको बेहोरा जानकारी गराउन चाहन्छु।
5: त्रिशुली नदीको कटानका कारण भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी स्थित गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भएकाले आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मरमत सम्भारका लागि गाड़ी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। उक्त सड़क खण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनी र रातिको समय पारेर आवागमन रोक्न लागेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सीआईएनलाई जानकारी दिनुभयो।
3: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर हामीले चाहिँ बाटो मर्मतको लागि अस्ति गाड़ी पूर्ण रूपमा दुईतर्फी रूपमै रोकाएर मर्मतको काम गरिरहेका छौँ र अब गाड़ी चाडबाडको समय भएको हुँदाखेरि अब केही बाटो चाहिँ बनाइसकेपछि दुईतर्फी रूपमा फेरि त्यो रोकाएको बाटोलाई हामीले खुलाएर सवारी साधनहरू जाममा भएका सवारी साधनहरू सबै क्रस गरायौं र अत्यावश्यक वस्तुहरू ग्यासको बुलेटहरू अनि इन्धनको गाड़ीहरू लगायत इमर्जेन्सी भेहिकलहरू पनि क्रस गराइयो र अब केही मर्मत काम अझै पनि बाँकी रहेको हुँदाखेरि आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि पूर्ण रूपमा दुईतर्फी सवारी साधन बन्द गराएर रातको समयमा त्यहाँ लाइटहरू बालेर र मिसिनहरू पर्याप्त मिसिन सहित जनशक्ति परिचालन गरेर पृथ्वी राजमार्गलाई दुईतर्फी रूपमा चलाउनको लागि काम भइरहेको हुँदाखेरि आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
5: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साटफेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुगाएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा शुरू गरिएको यो सेवा असोज 30 गतेसम्म हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म उपलब्ध हुनेछ। संघका अनुसार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिण्डर साट्न सकिनेछ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीका सिलिण्डर साट्न नमिल्ने संघले जनाएको छ। बाजुराको बढ़ीमालिका नगरपालिकामा लामो प्रयासपछि कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन शुरू भएको छ। स्थानीय उत्पादनको प्रबन्धन, रोजगारी सिर्जना र नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको पहलमा उद्योग संचालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढ़ाउने र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगावै 3 खेलको श्रृंखला जितेको छ। रावलपिण्डीमा भइएको खेलमा माझ सदाकतको 96 र कप्तान साहिब जदा फरहानको 73 रनको मदतमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाफमा श्रीलंकाले 7 विकेट गुमाएर 133 रन बनाउन सक्यो। पाकिस्तानका मोहम्मद अमरानले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृंखलामा 2-0 अग्रता बढ़ाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
0: बाढ़ी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैं सतर्कता अपनाउनु पर्ने,
7: विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढ़ी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यका लागि अपनाउनु पर्ने सावधानी, चिकित्सा मनोविद संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
9: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउँ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौं, सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
8: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
9: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
8: र नेपाल प्रहरी 1000। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन, सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
10: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
8: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खारल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
11: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
10: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: तपाई गोर्खा बुढी गण्डकी बाढ़ीले असर गरेको ठाउँमा हुनुहुन्छ अनि वस्त्र र खानाका लागि कहाँ सम्पर्क गर्ने भन्ने पो लागेको छ कि? गोर्खाका CDO धर्मेन्द्र प्रसाद मिश्र।
12: हरेक विपदको समयमा आवश्यकता पर्यो भने सुरक्षा निकाय स्थानीय प्रशासन गर्न सकिन्छ। अहिले उद्धार पछिको राहत हो, यो काममा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति र सुरक्षा सम्बद्ध निकाय एकदम स्पिडली काममा जुटिरहेको छ। राहत वितरण पहिलो चरणमा सम्बन्धित स्थानीय तहबाट भइरहेको छ, अहिले नै भइरहेको छ। र दोस्रो विषय भनेको के हो भने प्रदेश सरकार संघबाट प्राप्त राहतलाई हामीले चाहिँ अहिले आरुघाटमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयमा राखेर त्यहीँबाट व्यवस्थापन गरिएको छ।
10: राहत तथा उद्धारका लागि आफ्नो वडा, पालिकाका जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ। गोर्खाका CDO धर्मेन्द्र प्रसाद मिश्र। तपाईँको घर वरपर नदी नाला खोला खोल्सी पो छन् कि? ह्वात्ते बाढ़ी आउन सक्छ है, विशेष ध्यान पुर्याउन विज्ञहरूको सुझाव छ। अनि बाढ़ी आउँदैछ भनेर पाएको सूचना छर छिमेकलाई सुनाउँदा राम्रो।
7: बाढ़ीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढ़ीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो SMS, एक नम्बर SMS पनि हुन्छ प्रभावितहरूको लागि, र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
10: बाढ़ी आउन सक्ने ठाउँबाट टाढै बस्न, बाढ़ी आएको हेर्न नदी छेउ नजान अनि कुनै आपत परे 1234 र 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। गोर्खाको आरूघाटमा बेलीब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले बगाएको थियो। नेपाली सेनाले बेलीब्रिज राख्नका लागि काम थालिसकेको छ। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानी।
13: सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात्रै अग्राह पलाउँछ भनेर, अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
0: चिकित्सा मनोविदसँगको कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: क्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब बाढ़ी पहिरोको विपद र जोखिम कम गर्ने विषयमा प्रसंग. भोटेकोशी बाढ़ी आएको झण्डै दुई महिना पुग्न लागेको छ. बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद डाक्टर पशुपति महसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ.
4: अहिले बाढ़ी पीड़ित भएको ठाउँमा धेरै जस्तो पालिकामा एक एकजना साइको सोसियल काउन्सिलर नेपाल सरकारले पहिल्यै यो वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने सँगसँगै स्वास्थ्य मार्फत सबैलाई सेवा दिने भनेर राखेको अवस्था हो. अनि त्यो ग्रुपलाई चाहिँ हामीले कतिजना छन् भनेर त्यहाँ 35-36 चाहिँ साइको सोसियल काउन्सिलर सरकारको विभिन्न यो बागमती प्रदेशको विभिन्न पालिकामा भएका काउन्सिलरहरू चाहिँ त्यहाँ सपोर्ट गर्न त्यहीँकालाई सपोर्ट गर्न पनि टिम बनेर कोही रसम हुनुहुन्छ, कोही नुवाकोट हुनुहुन्छ, कोही राधिङ हुनुहुन्छ.

0: जिल्ला अस्पताल हुन्छ, एकदेखि दुईजना साइकियाट्रिस्ट, एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलर छ, अर्को चार पाँचजना काउन्सिलरले सबै वडाहरूमा जाने। अब अहिले चाहिँ के गरिरहेका छन् धेरैले भने होल्डिङ सेन्टर स्कुल त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका छन् कि घर घरमा जानुहोस् त्यहाँ बुझ्नुहोस् जहाँ गाह्रो छ त्यसलाई चाहिँ अस्पताल ल्याउनु पर्ने भयो एम्बुलेन्स बोलाउनुहोस् भनेर। अब हामी चाहिँ फेरि जिल्ला स्वास्थ्यसँग जिल्ला अस्पतालसँग एकदम समन्वय गरेर गरे भएर अनि त्यो केसलाई एम्बुलेन्स बोलाएर पठाइयो नि त।
1: अहिले कुनै संस्था मार्फत काउन्सिलरहरू त्यहाँ पुग्न अथवा अरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू जान पर्यो भने जसलाई जतिखेर मन लाग्यो हिँड्ने हो कि त्यसको कस्तो खालको संरचना छ?
0: प्रक्रिया चाहिँ कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सचिवालयबाट अनुमति लिनु पर्यो, त्यहाँबाट पत्र तोकिदिया हुन्छ कुन पालिकामा जाने भने हुन्छ, त्यो पालिकामा जानुभन्दा पहिला जिल्ला स्वास्थ्यमा जानु पर्यो, जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिए हो कि भने भेरिफाई गर्छ, त्यो पालिकाले अब यहाँ चाहिए छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले नि सदर गरेर उनीहरूको लिस्टमा राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले नि को को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अहिले अनि त्यसरी पठाउनुहुन्छ। अनि जो आफू खुसी जाने अनि एउटा ग्रुपमा कुरा गर्न थालिहाल्ने यो प्रवृत्ति चाहिँ हामीले पनि स्ट्रिक्टली यो नगर्नु हुँदैन त, सरकारले चाहिँ रोक्नुपर्छ है, जिल्ला स्वास्थ्यले रोक्नुपर्छ, अस्पताल त अब अस्पतालभित्रको मात्रै हेर्ने हो, नगरपालिकाले रोक्नुपर्छ भनेपछि अहिले उहाँहरू अलि बढी सक्रिय हुनुभएको छ। त्यहाँ डिजास्टरमा त्यति मान्छे छन् कि छैनन् तर सहयोग गर्न जाने मान्छे त्यति भयो कि, तपाईँको गाडी राख्ने ठाउँ छैन लाइन त्यतिकै, रिलिफ पार्न जाने त्यतिकै भिड छ, अनि यो मनोपरामर्श गर्ने भिड छ, सो अब अहिले मान्छे एकदम इरिटेट हुन्छ नि त।
1: भटुकुसी बाढीपछि आत्महत्याको यो चाहिँ कतिको जोखिमपूर्ण छ र यसमा चाहिँ हामीले मनोपरामर्शको कुरा गरिरहेका छौँ त्यसैले यसको सन्तुलन गर्ने हो अथवा छुट्टै तरिकाले काम गर्नुपर्छ?
0: अब आत्महत्याको जोखिम त बढ्छ नै हेर्नुहोस्, किनभने यो जसले आफन्त गुमाएका छन् अथवा आफ्ना आफ्नो भन्ने चिज गुमाएको छन् त्यो मैले भने नि अहिले त सबले सामान दिएछन् के दिएछन् मान्छेले भेटिरहेछन्, भोलि जब मान्छे जान छोड्छन् त्यतिखेर चाहिँ निकै गाह्रो हुन्छ, त्यो भएर यो बाहिरका मान्छे गएर परनिर्भर बनाउनु हुँदैन कि, यो कुनै पनि डिजास्टर प्रभावित ठाउँमा त्यहीँको सपोर्ट मेकानिजमलाई सक्रिय गरिदिनुपर्छ, त्यही समुदायमा भएका मान्छेहरूसँग राखेर मिटिङ गर्ने छलफल गर्ने उनीहरूको कुराहरू सुनिदिने अनि अब एक आपसमा कसरी फेरि त उठ्नु त पर्यो होइन। अब अघि मैले भने नि यो डिजास्टर पो हाम्रो कन्ट्रोलमा थिएन र कुनै चिज असाधारण हो अथवा नराम्रो हो भने त्यही डिजास्टर नराम्रो हो, अब डिजास्टरले बिगारिसकेको चिज त्यसबाट फेरि हामी हिजोकै अवस्थामा जाने क्षमता त हामीले राख्न सक्छौँ नि त, किनभने हामी भूकम्प पनि उठेर आएको हो, कोभिड पनि उठेरै आएको हो, अरू विभिन्न भुइँचालोहरू फ्लड पनि उठाएको छौँ नि त, त्यो क्षति धेरै भएकोलाई चाहिँ कस्तो हुन्छ भने सबै त गए म मात्रै किन बाँच्ने भन्ने हुन्छ कि।
1: त्यसमा मनोपरामर्श बाहेक अरू के आवश्यक छ आत्महत्याको स्थितिलाई रोक्नको लागि?
0: होइन, अब आत्महत्याकै सोचाइ आइसकेको अवस्थामा चाहिँ औषधि चाहिने सम्भावना एकदम धेरै हुन्छ, मानसिक जस्तो त्यो डिप्रेसनमै जाने अवस्था हुन्छ होइन, अनि त्यसो भएको भएर आत्महत्याको जोखिम छ भने काउन्सिलरले मैले ठिक पार्छु भनेर बस्नु चाहिँ त्यो चाहिँ उहाँलाई तालिममा त्यसरी सिकाइए हुँदैन, यदि सिकाइए रहेछ भने त्यो गलत सिकाइए भन्छ कि, त्यो बेलामा चाहिँ मानसिक रोगको उपचार गर्ने डाक्टर जस्तो मैले मनोचिकित्सक भने अथवा तालिम लिएको स्वास्थ्य कर्मी अस्पतालमा त्यहाँ लैजाने हो, त्यो मान्छेलाई लानलाई सपोर्ट गर्ने हो, त्यहाँ लगाएर आफूले भेटेको कुराहरू जानकारी दिने हो र थप औषधि पनि शुरू गर्ने अनि काउन्सिलिङ पनि गर्ने, परिवारको सपोर्ट सिस्टम पनि कन्टिन्यू बनाइदिने हो होइन।
1: कसैमा त्यो आत्महत्याको विचार सोच आयो भने त्यो एकपटक दुई पटक तीन पटक चार पटक अथवा पटक पटक कस्तो अवस्थामा कति धेरै थोरै जोखिम हुन्छ?
0: अनि यदि तपाईँको सोचाइ आएको अवस्था स्टेज छ भने पनि काउन्सिलरले म कुरा गरेर ठिक पार्छु भन्नु पर्दैन, तपाईँसँग कुरा गरेर चाहिँ मलाई कम भाषा भन्छ उसले, कम भाषा तर यो भने चाहिँ तपाईँलाई थाहै हुँदैन, कुनै बेला एकदम धेरै आउँछ र तपाईँले त्यही अनुसार आफूलाई एक्सनमा जाने रिस्क हुन्छ, त्यसैले यसको विशेषज्ञ डाक्टरलाई नै भेट्नुपर्छ भनेर, म पनि भेट्छु उहाँलाई नै भेट्नुपर्छ, किनभने हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो है, हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो भनेर त्यो खालको मेसेज दिएर उसलाई मनोचिकित्सकीय उपचारमा पनि र मनोपरामर्श अथवा मनोवैज्ञानिक उपचारमा पनि एकैचोटि जोड्नुपर्छ।
1: त्यस्तो यदि विचार आएको छ भने मनोपरामर्शकर्ताले त्यो विचारलाई कम गर्नको लागि सहयोग गर्न सक्छ कि सक्दैन?
0: कम गर्न सक्छ, कस्तो हुन्छ भने सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि,

0: यो मुभमेन्ट तर्यो अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात्रै अग्राह पलाउँछ भनेर अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
1: प्रहरीका साथै सबैले पेसागत सफलतामा नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालमा पनि बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ। गृहमन्त्री सुदन गुरूङ बिम्स्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गतको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातिका लागि सवारी साधनमा रोक लगाइएको छ। र पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगाडि नै 3 खेलको श्रृंखला जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असो 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपान्तरणका लागि यो
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: हजुर सको मन छुना, सको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा आयो।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन त काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
6: प्रोप्राइटर सुनु एन भीमक दाइली।
5: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
7: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शंखुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: होटल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
9: र 0 29 5 90 155।
10: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै शंखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
14: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
15: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827676।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादवारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
19: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
20: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
19: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
20: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
19: प्रोप्राइटर प्रतीक्षा दाहाल।
20: सम्पर्क नम्बर 9816655553
19: र 9842318049।
21: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
15: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
21: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
21: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
15: दाँत खोल्ने, दाँत सफा गर्ने,
21: दाँतको एक्सरे गर्ने,
15: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
21: झिक्न मिल्ने आरपीडी लगाइने,
15: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
21: बाङ्गो टिङ्गो दाँत मिलाइने,
15: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
21: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
15: सम्पर्क नम्बर 0295906667 र 9842226667। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
22: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
23: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
24: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।
25: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
0: कोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुमलिन्टार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089, खादबारी नगरपालिका 9, तुमलिन्टार एयरपोर्ट।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: डीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा आइतबारको बुढी गण्डकी बाढ़ी पछिको उद्धार तथा खोज कार्य सोमबार पनि जारी, बाढ़ीको कारणबारे अधिकारीहरू अझै अस्पष्ट।
1: सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौ।
0: आज राति सवारी बन्द गरेर नौ विशे मुङलिङ सड़क खण्ड सहज पार्ने तयारी,
2: केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो वितरण नै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
0: र भारतमा निर्वाचन आयोगका प्रमुख विरूद्ध प्रदर्शनकारीहरूद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद किसीबाट समाचार सुन्नुहोस्। एउटा ठूलो साइबर आक्रमणले फ्रान्सका सयौं सुपर मार्केटहरूमा फ्रिजहरूको प्रणाली बिगारिदिएको छ, जसले गर्दा फ्रिजका ताजा र भण्डार गरिएका उत्पादनहरूको मौजदात व्यापक मात्रामा नष्ट भएको छ। ह्याकरहरूले त्यसमा रहेको सफ्टवेयर सञ्चालन गर्ने कम्पनीको केन्द्रीय प्रणालीलाई निशाना बनाउँदै फ्रिजको तापक्रम नियमन गर्ने प्रणाली बिगारिदिएको बताइएको छ। साइबर आक्रमणकारीहरूले फ्रिजको तापक्रम 50 डिग्री सेल्सियस पुर्याइदिएका थिए, जसले गर्दा फ्रिजमा रहेका 10,00,000 अमेरिकी डलर मूल्य बराबरको खाद्य सामग्री बिग्रिएको बताइएको छ। प्यारिस स्थित अभियोजनकर्ताको कार्यालयले त्यसबारे अनुसन्धान शुरू भएको जनाएको छ। प्रभावित एउटा सुपर मार्केट को अपरेटिभ युका सीओले आक्रमण उनकै शब्दमा अत्यन्त गम्भीर, अभूतपूर्व र अस्वीकार्य भएको टिप्पणी गरेका छन्। युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध, राहत र सहुलियतको साटो युक्रेनको निम्ति रूसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यस्तो टिप्पणी गरेका हुन्। बीबीसीका ड्यान जोन्सन भन्छन्, क्रेमलिनबाट उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन। त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्नु केही पनि छैन। करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एकअर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए। तर रूसले हमलालाई निरन्तरता दिएको थियो, तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ। भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो, तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्। बीबीसी संवाददाता दिगाभल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। नेपालले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लड़ाकूहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उडानहरू फेरि अवरूद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा 3 घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडानहरू स्थगित गरिदिएको छ। र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढ़ीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीको 2 महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा 5 सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमीनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढ़ी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै शुरूमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौं।
1: 43 परिवार सुमनुमरी गाउँपालिकामा, 39 परिवार घाटेमा, 64 परिवार आरूघाटमा, 58 परिवार त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, 2 पक्षी पुल पुलहरू बगाएको छ, दुईटा झुलुङ्गी पुल बगाएको छ, एउटा बेली ब्रिज बगाएको छ, तिनवटा जलविद्युत आयोजनामा चाहिँ अब अस्थायी टहराहरू त्यो सबै बगाएको छ, भेडी बोटहरू चारवटा सिटी भएको छ, सवारी साधन पाँचवटा बगाएको छ, पाँचजना चाहिँ सम्पर्कविहीन छन्, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन।
0: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या खराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
1: भेडी गोठमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेडा च्याङ्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
0: अब यो भोटेको सितृसुली बाढीको छिटै नै जुन यो विपद देखा पर्यो, त्यतिखेर पनि यो पूर्व सूचना प्रणाली बारे निकै बहस भएको थियो, तर त्यति हुँदाहुँदै पनि यसपटक अलि ढिलो नै आयो, करिब पाँच बजेतिर पहिरो गएको, पौने सात बजेतिर मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्, यो चाहिँ खास के भएको?
1: छ बीसमा सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो, किनभने भिडियोबाट मात्रै फ्लड नाप्ने स्टेसन हाम्रो चार घाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन, नबसेपछि त माथिको बारी कस्तो हो भनेर हामी त्यसलाई अलिकति भेरिफाई गर्नलाई 10-15 मिनट लाग्यो, त्यसपछि 6:40 त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यु नै भइसकेको थियो, तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो, तलको हाम्रो आरुघाटमै पुग्न 2 घण्टा लाग्यो बाढीलाई, भनेपछि हामीले एसएमएस पठाएपछि पनि 2 घण्टा लाग्यो, त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त, अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरलाई पनि सजिलो भयो, माथि भेडीकोट धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ, यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्चामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढी लाई त्यो राडारले चाहिँ भेटाउँदैन, त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो, पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो, अब त्यो बाढी
0: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला, अब एसएमएसको विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बस त्रिशुली भोटेकोसी बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो?
1: भइसकेको छ, त्यसमा हामीले काम गरिरहेको छौँ, सेल ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामी चाहिँ काम,
0: त्यो भनेको कस्तो?
1: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ अनि त्यतिकै त्यो हेरे पनि भयो नहेरे पनि भयो भन्ने जस्तो हुन्छ, मान्छेले हेरेपछि मात्रै, अब सेल ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरुन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि मोबाइलले एक खालको आवाज दिने भयो, अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ, अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो, नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छेले कहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ, तर यो सेल्फ ब्रोडकास्टिङ

0: भीम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ। त्यसले अब माथि धेरै माथि चाहिँ नदी थुन्यो अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ। सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौँ। तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ। तर त्यसमा हामी एउटा निर्केउलोमै पुगिसकेको अवस्था चाहिँ छैन।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेति। विषय फेरि पनि विपदकै तर सन्दर्भ विपदपछिको पुननिर्माणको। भदौ 10 गतिको भोटेकोशी त्रिशुली बाढ़ीले त्यस क्षेत्रका कयौं गाड़ी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ। तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढ़ी गएको 46 दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ। थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा।
2: पक्की पुल र झोलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ। बेत्रावती स्थित फलाको खोलामा नेपाली सेनाले निर्माण गरेको बेली ब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्। रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल,
3: असहजता बीच पनि सहजता निम्त्याएको छ र मल्लमको काम भएको छ। यो पुलले सामान किन्ने ढुवानी हिसाब आते जाते गर्ने हिसाबले यात्राको हिसाबले यो अचम्मै सहज छ। विक्षिप्त मन हुँदाहुँदै पनि हामीले यो पुल बनेकोमा गर्व गर्छौँ।
2: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छन्,
4: नुन खाने छैन, लाउन पनि छैन, पसल केही पनि छैन, बाजेमा नै धेरै गाह्रो थियो। अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद। नुन एक पाकेट तेल लिनु पनि धेरै समय भएको थियो, अहिले पुल चलेपछि त बट्टरसम्म भने गएर सामानहरू किनेर आउँछु।
2: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टन सम्मको भारवाहन क्षमता रहेको सहसेनानी आर्यजुन श्रेष्ठले जानकारी दिए।
5: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि। यसको चाहिँ रस्टिङ प्रुफ, यो ब्रिज चाहिँ एकदम रस्टिङ प्रुफ पनि छ। वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन। यो पर्मानेन्ट ब्रिज सर नै हो।
2: बाढ़ीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढ़ी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि बेली ब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सड़क पृथ्वी राजमार्गको 900 मुगलिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उक्त सड़क खण्ड बन्द गरेरै मरमतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनेको चाप बढ़े पनि पछिल्ला वर्षा र 1.5 महिना अघिको रसुवा बाढ़ीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्,
6: कजुरी गाउँपालिका गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर अवरोध भएको थियो। त्यसलाई हामीले 2 दिन लगाएर काम गर्यौं अनि सबै इक्विपमेन्ट अब जनशक्ति लगाएर काम गरिसकेपछि हुन्छबाट खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ रूपमै बन्द गरेर मर्मत सम्हार गर्ने काम भइरहेको छ।
1: त्यसपछि अवरोधहरू हुँदैन कतै पनि, त्यो बाटोमा दुईतर्फी नै चल्छ।
6: थप क्षति भएन, अब पानी परेन भने त दुईतर्फी नै सबै ठाउँमा दुईतर्फी नै चलिरहेको हुन्छ, समस्या छैन। कृष्णवीरमा पनि अलिकति मर्मत
1: उनी थिइन् धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौं भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरूद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढ़ाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
7: व्यङ्ग्यात्मक अभियान मार्फत बनेको ककरो जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरूद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा कांग्रेस सहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्लेकार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ़न नदिँदा केही बेर धकेलाधकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य

0: निर्वाचन आयुक्त विरूद्ध निवेदन दर्ता गरेको नेता राहुल गान्धीको समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ। 6 प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने र्याली निकाल्न अनुमति दिइएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका 3 स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
1: हवस्, यसकै साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेको त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: जिन्दगी।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यहीँ सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

त्यागी कुकर्मको बाटो सुकर्म अपनाउनु, त्यागी कुकर्मको बाटो सुकर्म अपनाउनु, नगर्नु झुटको खेती सत्य साँचो जगाउनु। यस्तै छ ओमको मन्त्र शान्ति चित्र बढाउने, यस्तै छ ओमको मन्त्र शान्ति चित्र बढाउने, अहिंसा परमो धर्म जस्ता पाठ पढाउने, अहिंसा परमो धर्म जस्ता पाठ पढाउने। प्रभातकालीन नमस्कार, ओम शान्ति, शुभ प्रभात, सेवारो तासी दिले अनि व्याफुल्ला। बिहानीको प्रभातकालीन समयमा हरेक मानव मस्तिष्कलाई रिफ्रेस गर्नको लागि रेडियो संघको सभा 95.5 मेगाहर्जको पात्र गरेर हरेक श्रोताहरूको मन मस्तिष्कमा बस्न सफल अनि हरेक श्रोताहरूको भावनाहरूलाई ज्ञानद्वारा सुसज्जित गराउनको निम्ति बिहानी कार्यक्रम आध्यात्मिक जागरण लिएर म कार्यक्रम प्रस्तुता ब्रह्मा कुमारी रचना स्टुडियोमा

उपस्थित भइसकेकी छु र हाम्रो कार्यक्रमलाई सुन्नको निम्ति तयार भएर रेडियो सेटमा 95.5 MHz ट्युन अन गरी कार्यक्रमको पर्खाइमा रहनुहुने सम्पूर्ण श्रोताहरू माझमा म लगायत मेरो साथमा प्राविधिक मित्र पनि उपस्थित हुनुभएको छ। श्रोता महानुभावहरू, आज विशेष नवरात्रीको तेस्रो दिन घटस्थापनाबाट आजसम्म तेस्रो दिन हुन पुग्दछ। नवरात्रको शुभारम्भ दिनदेखि लिएर नौ दिनसम्म नौ देवीको नौटा स्वरूपको महिमा गर्ने गरिन्छ। आज तेस्रो दिनको महिमाको दिन रहेको छ। आज तेस्रो दिन अर्थात माता चन्द्रघण्टाको स्वरूपलाई हामी महिमा गर्ने गर्छौ। यसै स्वरूपको वन्दना पूजा अर्चना गर्ने गर्छौ। यसै विशेष सन्दर्भ लिएर यहाँहरू माझमा ज्ञानको चर्चा परिचर्चा गर्नको निम्ति म स्टुडियोमा आइसकेकी छु र कार्यक्रम आध्यात्मिक जागरणको यो आध्यात्मको बसाईमा आध्यात्मको दिलोलाई खोल्नको निम्ति यो मिठो सांगीतिक कोसेले राख्दैछु। त्यसपछि कार्यक्रमका विषय लिएर पुनः आउँछु नै। सुन्दै गर्नुहोला रेडियो सङ्घ।

रेडियो संस्कृत सभा 95.5 मेगाहर्ज को तरंग बाट बिहानी कार्यक्रम आदत में जागरण यहां सुंदर बिहानी को पहिलो प्रहर में यह आधा घंटा को बसाई में यहां कार्यक्रम सुन सकूने हाम्रो कार्यक्रमलाई यहाँले पूर्वी पहाड़को विभिन्न जिल्लाहरूमा पूर्वी पहाड़को आवाजमा यहाँले सुन्न सक्नुहुनेछ आदित्य जागरण कार्यक्रमको गुञ्जनलाई अनि हाम्रो कार्यक्रमलाई यहाँले संसारैभरिबाट www.radiosankhasabha.com लगइन गरेर साथै डिजिटल नेपाल रेडियो संखुवासभा वा आफ्नै एप्स अनि हाम्रो पात्रको माध्यमबाट साथै फेसबुक लाइभको माध्यमबाट पनि कार्यक्रम सुनेर साथ दिन सक्नुहुनेछ। श्रोता कार्यक्रम आदित्य जागरणको आजको बसाईमा विशेष माँ दुर्गाको तेस्रो स्वरूप माँ चन्द्रघण्टाको स्वरूपको महिमा गाथा गर्ने दिन यसै महिमाको स्वरूपलाई नै चर्चाको विषय बनाएर आज कार्यक्रममा स्टुडियोमा म उपस्थित भएकी छु। श्रोता महानुभावहरू माता दुर्गाको तेस्रो स्वरूप माँ चन्द्रघण्टाको स्वरूप हो। आज नवरात्रको तेस्रो दिन भगवती दुर्गाको तेस्रो शक्तिको स्वरूपलाई याद गर्ने दिन माँ चन्द्रघण्टाको स्वरूपको पूजा गर्ने दिन। श्रोता नवरात्रको उपासनाको तेस्रो दिनमा माँ चन्द्रघण्टाको विग्रहको पूजा आराधना गर्ने गरिन्छ। माँ चन्द्रघण्टाको स्वरूप परम शान्तिदायक एवं शान्तिदायक कल्याणकारी स्वरूपमा रहेको हुन्छ भनिन्छ। त्यस्तै माँ चन्द्रघण्टा देवीको मस्तकमा वा निधारमा घण्टीको आकारमा अर्धचन्द्रको चित्र भएकाले चन्द्रघण्टाको नाम उहाँलाई दिएको हो र माँ चन्द्रघण्टा देवीको रूपमा आज संसारैभरि उहाँको पूजा गर्ने गरिन्छ। त्यस्तै माता चन्द्रघण्टाको शरीर जो स्वर्ण रंगले सजित नै गर्दछ सुन समान चम्किलो हुन्छ भनिन्छ र माँ चन्द्रघण्टाको 10 हातहरू चित्रमा चित्रित देखाइन्छ मूर्तिहरूमा हामीले देख्ने गरेका छौं। श्रोता 10 हातहरूमा माता चन्द्रघण्टाले विभिन्न किसिमका शस्त्रहरू धारण गर्नुभएको देखाइन्छ खड्ग बाण तलवार कमल पुष्प गदा कमण्डलु माला शंख सर्प त्रिशूल आदि यी सबै शस्त्र अस्त्रहरूले विभूषित देखिन्छ आज माँ चन्द्रघण्टाको स्वरूपलाई। त्यसै श्रोता माता चन्द्रघण्टाको स्वरूपमा सिंहमाथि सवार गरेको सिंह वाहिनी स्वरूप देखाइन्छ। यसको छुट्टै महत्व छ। यसो झट्टै हेर्दाखेरि युद्धको मैदानमा जानको लागि हरदम तयार त्यो सम्पूर्ण तयारीको स्वरूप देखिन्छ। मूर्ति चित्रहरूबाट हामी सबैले यही नै अनुभव गर्न सक्दछौ र आज भन्ने गरिन्छ कि माँ चन्द्रघण्टाले जब जब यस्तो घण्टी बजाउनुहुन्छ त्यस्तो घण्टी बजेको आवाजले सबै अत्याचारी दानवहरू दैत्यहरू थर्कमान हुने गर्थे। जसको स्वरूपको गर्जनले जसको स्वरूपको त्यो आहटले सारा दैत्यहरू थर्कमान हुने गर्दथे। वास्तवमा त्यो ज्ञानको घण्टी बजाउने माँ चन्द्रघण्टा स्वरूपिणीहरू आज संसारमा परमात्माले जन्माउँदै हुनुहुन्छ। श्रोता महानुभावहरू भनिए गरिएको छ कि यस दिनमा साधना गर्ने भक्ति गर्ने व्यक्तिहरूको मनमा चन्द्रघण्टा माता प्रतिको सदा प्रेम भाव प्रकट भए अनुसार माँ चन्द्रघण्टाको उपासना गर्दा उहाँको कृपाले सबै वस्तु वस्त्र प्राप्ति हुन्छ दिव्य शक्तिको अनुभव हुने गर्दछ भनिन्छ। यसरी धार्मिक शास्त्रहरूमा यस्तो यस्तो कुराहरूको उल्लेख गरेको हामी पाउँदछौ। श्रोता आज माँ चन्द्रघण्टाको प्रेमपूर्ण अवस्थामा विभिन्न कुराले याद गर्दा र उहाँको प्रेममा मन्त्रमुग्ध हुँदाखेरि उहाँको याद र ध्यानमा जब हामी हराउँछौ त हाम्रो मनमा अनहद दिव्य ध्वनि पनि हामीले सुन्न सक्छौ भनेर भनिएको छ। यस्तो किसिमको मान्यता आज परम्पराबाट चलिआएको छ र जति पनि पापादीय कर्महरू छन् ती सबै कर्म नष्ट भएर पनि जानेछ माँ चन्द्रघण्टाको उपासना अनि ध्यान गर्नाले यसरी शास्त्रमा उल्लेख गरेको पाइन्छ। श्रोता महानुभावहरू माँ चन्द्रघण्टा सधैँ भक्तहरूको रक्षकको रूपमा रहनु भएको छ। त्यसै चन्द्रघण्टाको स्वरूपमा हामीले सधैँ युद्धको मैदानमा
तयार भइरहेको देवीको रूपमा देख्ने गर्छौं। आफ्नो सन्तानको सम्पूर्ण सुरक्षाको स्वरूपको रूपमा आमा हुन्छन् भन्ने कुराको प्रतिमालाई मा चन्द्रघण्टाले त्यहाँ हामी मासमा त्यो कुराको स्पष्ट चित्रण हामी देख्ने गर्दछौं। त्यस्तै श्रोता, आफ्ना भक्तहरूको लागि सदैव सिंहमाथि सवार गरेर निर्भय शक्तिशाली स्वरूप बनाउने प्रेरणाको स्रोतको रूपमा पनि हामी मा चन्द्रघण्टालाई देख्ने गर्छौं। त्यसरी मा चन्द्रघण्टा सर्वभक्त रक्षकको रूपमा रहनु भएको छ। यही स्वरूपलाई आज सारा संसारले पूजा गर्ने गर्छ, याद गर्ने गर्छ। शक्ति प्राप्तिको लागि चन्द्रघण्टा माको विशेष याद गर्ने दिनको रूपमा आजको दिनलाई मान्न सकिन्छ। त्यसैले आज विशेष मा चन्द्रघण्टाको दिन नवरात्रिको तेस्रो दिन मा चन्द्रघण्टाको यादमा यो मिठो सांगीतिक कसैले भजन

आदरणीय श्रोता महानुभावहरु, यहाँहरु सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्जको तरंगबाट बिहानी कार्यक्रम आदतमा जागरण। आदतमा जागरण कार्यक्रम बिहानको समयमा आध्यात्मिक ज्ञानको साथ साथमा आउने गर्दछ। मानवभित्र भएका अनेक विचारका ज्वारभाटाहरूलाई आज सही दिशा निर्देश गर्ने प्रेरणाको स्रोतको रूपमा यस कार्यक्रम यहाँहरू माझमा सधैँ आउने गर्छ। यस कार्यक्रमको माध्यमबाट सारा सम्पूर्ण श्रोताहरूको मनभित्र शान्ति समृद्धिको विकास गर्ने एउटा सुनौलो सोच हामीले बनाएका छौं। श्रोता महानुभावहरू, आज विशेष नवदुर्गाको तेस्रो स्वरूप मा चन्द्रघण्टाको स्वरूपको याद गर्ने दिन। माता चन्द्रघण्टाको आराधनाबाट नै भक्तहरूमा वीरता, सौम्यता, विनम्रताको प्राप्ति हुने र कुरूप तथा कुष्ठ शरीरमा सुन्दर कान्तिको प्राप्त हुने मान्यता पनि धार्मिक मान्यतामा रहेको छ। त्यसैले श्रोता, स्वरमा पनि आज मा चन्द्रघण्टाको यादले गर्दा दिव्यता प्राप्त हुने, अलौकिकता प्राप्त हुने गरिन्छ भनिन्छ। र जो शुद्ध मन, वैराग्ययुक्त मन भएर कुनै रास, रंग, राग बाट पदार्थबाट आफ्नो मनलाई पूर्ण हटाई एकाग्र भएर उस दिव्यता की प्रतिमूर्ति मा चन्द्रघण्टाको आराधना गर्दछ भने त्यस्तो व्यक्तिलाई उसको मनोवांछित सर्व फलहरू प्राप्त गर्ने योग हुन्छ भन्ने पनि मान्यता छ। त्यसै श्रोता, देवी पुराणमा उल्लेख गरिएको छ कि माता चन्द्रघण्टालाई दूधको परिकार अत्यन्तै मनपर्छ। त्यसैले आजको दिनमा दूधको परिकारको विशेष महत्व रहने भएको कारणले गर्दा दूधकै चिजहरू बनाइने गरिन्छ, किनकि दूध शुद्धताको प्रतीक हो। त्यसैले यो शुद्ध चिज मा चन्द्रघण्टालाई भोग लगाउन उपयुक्त हुन्छ भनिएको छ। माता चन्द्रघण्टालाई सद्गतको देवी पनि भनिन्छ, जसलाई सद्गतिकी माताको रूपले चिन्न सक्छौ। त्यसैले श्रोता, चन्द्रघण्टा समाज स्वरूप र शक्तिबाट यो लोक मात्र नभएर परलोकसम्म बन्ने, परलोकसम्म नामलाई प्रख्यात गर्ने, सर्वको मनोकामना पूर्ण गर्ने अद्भुत विलक्षण शक्ति दिव्यताकी देवी चन्द्रघण्टाबाट प्राप्त होस् भन्ने आजको दिनमा विशेष अपेक्षा गरिन्छ र उहाँको महिमा गर्ने गरिन्छ। अब हामीले यो कुरा जान्न आवश्यक छ श्रोता, माता चन्द्रघण्टालाई चन्द्रघण्टा किन भनिन्छ, किन माता चन्द्रघण्टाको निधारमा अर्ध चन्द्र को स्वरूप देखाइएको छ जसमा घण्टीको आकारको रूप देखाइएको छ। वास्तवमा मा चन्द्रघण्टाको निधारमा अर्धचन्द्र स्वरूप अनि जसमा घण्टीको स्वरूप देखाइएको छ यसको वास्तविक आदतमा रहस्य यही नै हो। अर्धचन्द्र भन्नु नै शीतलताको प्रतीक हो भने जो घण्टीको स्वरूप त्यहाँ देखाइन्छ त्यो नै वास्तवमा आजको संसारमा अज्ञानताको अन्धकारभित्र डुबिरहेको यो समाज अनि विश्व अनि मानवीय सोच जसले आज मानवलाई अन्धो बनाइरहेको छ। यस्तो अन्धकारभित्र डुबिरहेका हरेक अन्धा समान अध्यात्म ज्ञानका अन्धा आत्माहरूलाई ज्ञान उद्घोष गरी सजाएको एउटा प्रतीकको रूपमा नै आज मा चन्द्रघण्टाको स्वरूपमा घण्टी राखेको देखाइएको रहेछ। र मा चन्द्रघण्टाको स्वरूपमा स्वर्ण शरीर, सुन जस्तो कान्ति भएको शरीरको वास्तविक रहस्य सम्पूर्ण शुद्ध अनि शक्तिशाली दिव्य कान्तिले भरपूर्ण स्वरूप 24 क्यारेट समान प्योर स्वरूपको एउटा प्रतीक हो। त्यस्तै दुर्गा माताको आज 10 हात पनि देखाइन्छ। 10 हात अर्थात सम्पूर्ण शक्ति, सम्पूर्ण किसिमका दिव्यताले भरपूर्णताको प्रतीक हो जसमा शस्त्र अस्त्र भनेकै हर शक्तिको प्रतिमाको रूपमा हामी मान्न सक्छौं। त्यस्तै श्रोता, सिंह वाहिनीको रूपमा मा चन्द्रघण्टाको स्वरूपलाई देखाइन्छ। सिंह वाहिनी अर्थात रिस क्रोधमाथि विजय प्राप्त गर्नु हो। सिंहमाथि कोही सवार त गर्न सक्दैन तर रिस रागलाई आफ्नो पैताला मुनि दबाउन सकिन्छ, यसैको यादगार स्वरूप देखाइएको रहेछ भने मा चन्द्रघण्टा विशेष भक्तहरूको रक्षक पनि हुनुहुन्छ। वास्तवमा हामी भित्र भएका हरेक नराम्रा विकारहरू, राक्षसी अवगुणहरू जो राक्षस हुन्, जो हाम्रो जीवनका अत्यन्तै भयानक परीक्षा परिस्थिति पनि हुन्, यस्तो हरेक नेगेटिभिटीहरूलाई परम शक्ति परमात्माबाट सम्पूर्ण शक्ति ज्ञान योगबाट प्राप्त गरेर
हामी भित्र भएका हरेक राक्षसी अवगुणहरूलाई जसबाट हामी आज असुरक्षित छौ, हरेकको जीवन असुरक्षित छ। यस्तै बासना र रिस रागको द्वेषको आज खाडाभित्र पस्नको कारणले गर्दा, सही र गलतको बीचको अन्तरलाई बुझ्न नसकेको कारणले गर्दा अराजकता मचिरहेको छ। यसलाई हामीले आज हटाउन सक्दछौ र असुरक्षित जीवनमा सुरक्षित गर्न सक्छौ जब हाम्रो सोचमा, हाम्रो संकल्पमा, हाम्रो कर्ममा त्यो सचेतना आउँदछ। त्यसैले आज मा चन्द्रघण्टा प्रति एक चित्त एक भक्त भएर शुद्ध मनले याद गर्नु भनेर भनिएको छ। हामी आफ्नो मनलाई सधैँ एक दिशातर्फ, एक परमात्मातर्फ तलिन गर्छौँ भने त्यसले पनि सांसारिक वासना र वृत्ति पछि मन बुद्धि दौडिँदैन र आरोग्यता प्राप्त हुन्छ। यसैको एउटा सूचकको रूपमा नै माँ चन्द्रघण्टा देवीको महिमा आजको दिनमा गाइने गरिन्छ। यही सन्देश सबैको जीवनमा जाओस् भन्ने शुभेच्छा राख्दै चन्द्रघण्टा माताले यहाँहरूको जीवनमा आरोग्यता प्राप्त गराउनुहोस्, आरोग्यताको प्रदान दिनुहोस्, जीवनमा वीरता, सौम्यता र विनम्रताहरू प्राप्त हुन्, चन्द्रघण्टा समानको ज्ञानको घण्टी उद्घोष गरेर सारा संसारको अज्ञातामा रहेका आत्माहरूलाई जगाउन सफल बन्नुहोस् भन्ने शुभेच्छा प्रकट गर्दै अबने कार्यक्रमको अन्तमा आइसकेका छौ। कार्यक्रमको अन्तमा जहाँ जाँदै यो मिठो सांगीतिक कोशीली राख्दै कार्यक्रम प्रति थप सल्लाह सुझाव भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क ठेगाना रेडियो संघ सभा 95.5 मेगाहर्जको स्टुडियो खानबारी 1 दुध टोल जिल्ला समन्वय समिति जाने बाटोको लाइनमा पर्दछ भने ब्रह्मा कुमारी राजयोग उपसेवा केन्द्र खानबारी 1 देवकोटा चोकमा अवस्थित छ। श्रोता कार्यक्रमको शुरूदेखि कार्यक्रमको अन्तसम्म प्रविधि कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र रोशन दीपलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म पनि आजको यो श्रृंखलाबाट विदा माग्न चाहन्छु। यहाँको दिन शुभ रहोस्, मंगल रहोस्। नमस्कार, ओम शान्ति, शुभ दिन।

0: आज विक्रम सम्बत 2083 साल असोज 27 गते मंगलबार आश्विन कृष्ण तृतीया 13 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बेनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
3: स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्ने गृह कार्य। कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरकै वर्चस्व। बारम्बार विपद पदयात्रामा धक्का। चुनाव केन्द्रित रणनीतिमा एमाले, ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास। र र्याङ्किङमा फेरि खस्कियो त्रिभुवन विश्वविद्यालय। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको माटोको घारमा मौरी पालन शीर्षकको शुभ समाचार।
0: मोरङको केराबारी 5 सती सालेका 33 वर्षीय राजु राईले 2 वर्ष अघि माटोको घारमा स्थानीय जातका सेरेना मौरी पालन शुरू गर्दा गाउँघरका कसैले पत्याएका थिएनन्। घर वरिपरिको ढुंगा माटो मिलाएर आफैले 4-5 घार बनाई त्यही घारमा काठको ढुँडबाट रानो सारेर सेरेना जातको मौरी पालन शुरू गरेका राई यति बेला 27 घारमा मौरी पालन गरिरहनु भएको छ। सेरेनाले नस्ल सुधार गरिएको मेलिफेरा जातले भन्दा कम उत्पादन दिन्छ तर मूल्य राम्रो पाइन्छ। त्यसैले राजु यति बेला केराबारी गाउँपालिकाका 10 वटा वडामा एक घर मौरी पाल्ने अभियान चलाइरहनु भएको छ। उहाँले भन्नुभयो, प्रत्येक घरमा मौरी पालन गरेपछि विषादीको प्रयोग हुन छोड्छ। विषादी छरेको ठाउँमा मौरी रमाउँदैन। एक घर एक मौरी पालनले आय आर्जनसँगै विषादी प्रयोग न्यूनीकरण हुने राजुको बुझाइ छ। गत वर्ष 5 घारबाट 30 किलो मह उत्पादन भयो। प्रति किलो 1600 घरबाटै बिक्री भयो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गरिदिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

को अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिश वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यताली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली चेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। आज नेपालीहरूको मानचाड दशैंको तेस्रो दिन आज नवदुर्गा भवानीका नौवटा रूप मध्ये चन्द्र घण्टा भगवतीको पूजा गरिँदैछ। दशैंको पहिलो दिन घटस्थापना गरिसकै नवदुर्गाका नौवटा रूपको पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ। देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण उहाँलाई चन्द्र घण्टा भनिएको। उहाँलाई वीर रसको अपूर्व शक्ति समेत मानिएको छ। चन्द्र घण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूत अप्रेत शक्तिबाट उन्मुक्ति पाउँछ समेत भनिएको छ। तेस्रो शक्तिको पूजा आराधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट समेत प्रज्ञावान हुने मानिन्छ। यस दिन पनि पूजापछि दूधबाट बनेको पदार्थ प्रसाद लगाउनले सम्पूर्ण दुःख नाश हुने भनिएको छ। नवरात्रमा पहिलो दिन शैलपूजी, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कत्यायनी र सातौं दिन कालराती, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।
3: प्रदेशको चुनाव एकैपटक गर्ने गृह कार्य शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। संविधान त 2048 सालमा स्थानीय र प्रदेशको निर्वाचन गर्नु 2084 सालमा स्थानीय र प्रदेशको निर्वाचन गर्नुपर्छ। यी दुई तहका निर्वाचन एउटै मितिमा गर्न सकिने विकल्पबारे सरकार परामर्शमा छ। राज्यको खर्च घटाउने र निर्वाचन व्यवस्थापनलाई सहज बनाउने उद्देश्य सहित स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने सरकारी गृह कार्य अघि बढ़ेको छ। यस सम्बन्धमा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल समेत अघि बढ़ाएको छ। तर आवश्यक कानूनी व्यवस्था र जनप्रतिनिधिको कार्यकाल मिलाउने विषय टुंगिएको छैन। राजनीतिक दलहरू पनि एकैपटक चुनाव गराउने विकल्पका निम्ति तयार भइसकेका छैनन्। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा रहेको बताउँछन्। 22 असोज 2083 राष्ट्रसंघ उनले दुवै तहको चुनाव एकैसाथ हुन्छ भनेर भन्न नसकिने बताएका थिए। संवैधानिक संरचना र कानूनी प्रावधान अनुरूप नै निर्वाचन हुने हो, त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ उनले भनेका थिए। त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन। सरकारले मिति घोषणा गरे अनुसार नै हामीले काम गर्ने हो। निर्वाचन आयोगका पूर्व कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको 4 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च बचत हुन सक्ने बताउँछन्।
2: कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्ष धर्के वर्चस्व शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट पदाधिकारीमा विशेष महाधिवेशन पक्ष धर्के वर्चस्व देखिएको छ। महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको निर्वाचन परिणामसँगै गगन कुमार थापा नेतृत्वको कांग्रेसमा विशेष महाधिवेशनबाट जिम्मेवारी पाएका अधिकांश नेताहरूले नियमित महाधिवेशनबाट पनि नेतृत्वमा निरन्तरता पाएका छन्। उपसभापतिमा चन्द्र भण्डारी, मधुआचार्य, विनोद कुमार चौधरी तथा महामन्त्रीमा निर्वाचित प्रदीप पौडेल, उदय शमशेर राणा र ढिला ग्रौलाको जितले पार्टीको विशेष महाधिवेशनबाट शुरू भएको नेतृत्व परिवर्तनको प्रक्रिया नियमित महाधिवेशनबाट अनुमोदन भएको सन्देश दिएको छ। यसअघि सभापतिमा गगन थापा मतदानबाट निर्वाचित हुँदा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएकी थिइन्। उपसभापतिको दुई खुला पदमा भण्डारी र आचार्य तथा एक समावेशी पदमा चौधरी निर्वाचित भएका थिए। महामन्त्रीको दुई खुला पदमा पौडेल र राणा तथा एक महिला पदमा संग्रौला निर्वाचित भएकी छन्। अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा निर्वाचित भण्डारीले 3,735, आचार्यले 2,342 र चौधरीले 1,745 मत प्राप्त गरेका छन्।
3: बारम्बार विपद पदयात्रामा धक्का शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। पर्यटन क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सीजन मानिन्छ। पर्यटन व्यवसायीका अनुसार मौसम सफा हुने, धेरै गर्मी वा धेरै जाड़ो नहुने भएकाले पदयात्रा, हिमाल आरोहण र घुमघामका लागि यो समय सबैभन्दा उत्तम पनि मानिएको हो। यही समयमा साहसिक पदयात्रा क्षेत्रमा पर्यटकको चहल पहल बढ़ी नै हुने गरेको थियो। तर यसपटक हिमाली भेगमा पर्यटकीय क्षेत्रमा पाहुना खचाखच हुने अवस्था सिर्जना हुनै पाएन। एकाध रूटमा पाहुनाको आउजाउ बाक्लो देखिए पनि चल्तीका धेरै रूट यति बेला सुनसान जस्तै बनेका छन्। पदयात्रामा जाने पाहुनाका लागि यसपटक प्राकृतिक विपद बाधक बन्यो। पर्यटकीय सिजन शुरू हुनै लागेको मात्र के थियो, रसुवा भोटेको सी बाढ़ीले विनाशलीला देखायो। उक्त बाढ़ीपछि नेपाल आउने तयारीमा रहेका विपक्षी विदेशी पाहुनाले धमाधम भ्रमण रद्द गरे। त्यही बाढ़ीमा परेका सयौं पर्यटक अहिलेसम्म सम्पर्क विहीन छन्। विपदको मार त्यतिमा मात्र सीमित रहेन, त्यसपछि निम्तिएका विपदका घटनाले चल्तीका पर्यटकीय क्षेत्रमा आउजाउ नै अवरूद्ध बनायो। कतै हिमपात त कतै बाढ़ी पहिरो तथा कटानका कारण पर्यटकीय क्षेत्र नै स्थलमार्गबाट सम्पर्क विच्छेद बन्यो।
2: संसदको तेस्रो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कमाण्डमा आगामी स्थानीय तहको निर्वाचनमा सामेल हुने योजनासहित गृह कार्यमा जुटेको छ। 2082 फागुन 21 प्रतिनिधि सभा निर्वाचनमा तेस्रो दलमा खुम्चिएर धक्का खाएको एमाले विगतका आन्तरिक विवाद र कमजोरीलाई सच्याउँदै स्थानीय निर्वाचन मार्फत पुनरागमन गर्ने योजना बनाएको नेताहरूले बताएका छन्। नेतृत्व पुनर्गठन प्रयास अस्वीकार भएपछि फागुनमा जनताले अस्वीकार गरेकै नेतृत्व अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेर एमाले स्थानीय निर्वाचनमा होमिने पाएको हो। 2079 स्थानीय तह निर्वाचनमा नेकपा एमाले 753 मध्ये 207 पारिकाको प्रमुख जितेको थियो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य दशैं तिहार जस्ता ठूला चाडपर्व लगत्तै एमाले आफ्ना गतिविधि तीव्र पार्दै जनता माझ पुग्ने बताउँछन्।
3: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा पूर्वपक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनी निकट व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको छ। जबरासँग निकट देखिएका इनम सापकोटालाई पक्राउ गरी राष्ट्र बैंक कसुरमा थुनामा राख्न अदालतबाट म्याद लिए पनि उनी विरूद्ध सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढ़ाइएको छ। सापकोटालाई पक्राउ गर्नु अघि विभागले असोज 21 गते जबरा सहित चारजनाको घरमा एकैपटक छापा मारेको थियो। ती मध्येका एक हुन् नवीन राज बस्नेत। बस्नेतलाई डिभिजन वन कार्यालय काठमाडौँको अनुरोधमा सीआईबीले शुक्रबार पक्राउ गरेको थियो। वन कसुरमा पक्राउ, सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
2: देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर केही वर्ष यता निरन्तर खस्कदै गएको छ। टाइम्स हायर एजुकेशन ओल्ड युनिभर्सिटी ऱ्याङ्किङको पछिल्लो प्रतिवेदन अनुसार त्रिभु इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका विश्वविद्यालय मध्ये 1801 2000 समूहमा सीमित भएको छ। त्रिभुको ओह्रालो यात्रा पछिल्ला केही वर्षमा क्रमशः खस्कदै गएको छ। सन् 2019 पहिलोपटक टीएचईको विश्व ऱ्याङ्किङमा प्रवेश गर्दा त्रिभु 800 1000 समूहमा परेको थियो। सन् 2020 1000 पुगे पनि 2021 त्यसपछि 2022 पुनः 801 1000 समूहमा फर्केको थियो। 2023 यही समूहमा रहेको त्रिभु 2024 भने 1200 देखि 1500 झर्यो। त्यसपछि 2025 1501 पुग्यो र 2026 पनि त्यही समूहमा रहयो। 30 सेप्टेम्बर 2026 प्रकाशित पछिल्लो 2027 ऱ्याङ्किङमा त्रिभुको वरियता झनै खस्केर 1801 देखि 2000 समूहमा पुगेको छ। विश्वविद्यालयका रजिस्ट्रार डाक्टर रविन्द्र श्रीवाकोटीले यसअघि 1000 वा सोभन्दा राम्रो 600 देखि 800 हाराहारीमा स्थानमा रहेको त्रिभुको चिकित्सा शास्त्र अध्ययन संस्थान इन्जिनियरिङ विज्ञान तथा प्रविधि लगायतका फ्याकल्टी तथा इन्स्टिच्यूटहरूको ऱ्याङ्किङ हाल 1000 हारारीमा रहेको बताएका छन्। टाइम्स हायर एजुकेशनको मूल्याङ्कनमा 1500 भन्दा माथि समग्र विश्वविद्यालय पुगेको छ। ऱ्याङ्किङमा आएको यो गिरावटलाई सुधार गर्नका लागि हालैका दिनहरूमा विभिन्न प्रयासहरू थालिएको समेत बताइएको छ।
3: प्रलयका 1.5 महिना पुनर्निर्माण अझै अलमल शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। मुलुकमा शाह वंशीय शासन अघि नै तिब्बत चीन जोड्ने रणनीतिक बाटो थियो नुवाकोटको बेत्रावती। इतिहासकारहरू नुवाकोट रसुवा लिच्छविकालदेखि नै नुन ल्याउने मुख्य मार्ग भएको बताउँछन्। तर यही ऐतिहासिक र रणनीतिक मार्ग भोटेकोशीको बाढ़ीले ध्वस्त बनायो। भदौ दशको भोटेकोशी जल प्रलयले रसुवा नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति मात्र गरेन, ती क्षेत्रको समग्र मानव सभ्यता नै संकटमा पार्यो। अर्थात उत्तरी छिमेकी चीनसँगको सम्पर्क सम्पूर्ण रूपमा टुट्यो। भारत र चीन जोड्ने यो मार्ग अन्तर्गत रसुवागढ़ीदेखि चितवनसम्म भोटेकोशी बाढ़ीले प्रभाव पार्यो। तर विपदको डेढ़ महीनाभन्दा बढ़ी समय बितिसक्दा पनि राज्यले पुनर्निर्माण र पुनर्स्थापनाको स्पष्ट खाका ल्याउन सकेको छैन। खोज तथा उद्धारको चरण सकिए पनि प्रभावित क्षेत्रमा बाटोघाटो, पुल र संचार सम्पर्क पूर्ण रूपमा विच्छेद हुँदा स्थानीय ट्विन ड्रोन र हेलिकप्टरको भर पर्न बाध्य छनृ।

दसैँमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।